0: गरौँ त हामी कसैको घरमा एकजना चाहिँ यो युजर्स कुनै भिक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ। फ्यामिली मात्र सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्तिगत सफर हुन्छ हुन्छ, त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले चाहिँ त्यसले इम्प्याक्ट गरिरहेको हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टु मेनी, यो कुरालाई हामीलाई असाध्यै बुझ्नु जरुरत छ जस्तो लाग्छ। यसलाई मनन नै गर्न जरुरत छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, आजदेखि हामी सुरु गरौँ न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै त्यस्तो अपडेट भएको रहन्छ? वाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स, 30 वर्ष हामी के गरेका थियौँ? महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम असाध्यै जरुरी। एक त अवेरनेस चाहियो, स्कुलको बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको कुराहरूसम्म त उहाँलाई थाहा छ जस्तो लाग्छ होइन। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम असाध्यै पुअर छ, कुन ठाउँमा पठाउने? लोकल लेभलमा, वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, त्यो हिसाबको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन हस्पिटल पठाउने, कहाँ छ, हस्पिटलमा छ कि छैन, होइन, एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन, उपचार गर्न सक्ने किसिमको क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैन, होइन, साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन। यी चिजहरू असाध्यै जरुरत पर्छ यो कार्यक्रममा कमिटमेन्ट जनाऊ है। कमिटमेन्ट नभइकन चेन्ज आउँछ जस्तो लाग्दैन, तर कमिटमेन्ट भयो भने वी क्यान डु एन्ड वी क्यान वर्क टुगेदर।
1: पुनस्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु पुयल शर्माजी हुनुहुन्छ। के कुरामा कानूनमा संशोधन गरियो भने 3 गुणा 4 गुणाको दरले बढ़िरहेका छ, त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ?
2: माननीयज्यूहरूलाई मैले के भने, 3 काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने, पास गर्ने भनेको थियो, भएन। त्यसपछि अर्को मन्त्री आउनुभयो, अब अहिले पनि हामी पुस गरिरहेछौ, उत्पादन, बेचबिखन, ओसार पसार, यो सबैलाई अहिलेको भन्दा कडा कानून बनाऊ। तर लागू छ, प्रयोगकर्ता त जानी नजानी, साथीभाइको लैलैमा कहिले जानेर कहिले नजानेर फस्यो, उनीहरू अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त, म अपराधी हो त, म लागू छ प्रयोगकर्ता हो, म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रिएँ, तर होस आयो, म फर्केँ फेरि, आई क्यान कन्ट्रिब्युट माई फ्यामिली, होइन, मेरो ब्याक टु माई फ्यामिली भन्दाखेरि, अहिलेको कानुन चाहिँ ओसार पसार, बिक्री, वितरण, यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानुन बनाऊ। सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर, क्लिनिकल साइकोलोजिस्ट यहीँ हुनुहुन्छ, उनीहरूलाई त्यहाँ दलदरबार निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम सुरु गरे, म त्यतिखेर गृह मन्त्रालयबाटै, गृह मन्त्रालयकै कर्मचारी, लाओस शाखाकै कर्मचारी, म पहिला लाओस शाखामै काम गर्थे, त्यतिखेर भएन, शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे, राजीनामा दिएर, र आज आइरहँदा मेरो क्षेत्रमा मैले रिभोल्युसनै ल्याएँ, ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठूलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो, नयाँ जेनेरेसन यसरी वा त आइदियो कि हाम्रो कन्ट्रोल भन्दा बेहोर्न भइदियो। हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौँ।
1: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोकाजी हुनुहुन्छ। यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, 6 कक्षा 7 कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेका छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो विषयमा मान्यज्यूहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पहुँच त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेको के छ? छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
3: कानून निर्माण गर्छौं तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेशन अथवा जनचेतना एकदमै अभाव छ। लागू औषध नियन्त्रण ऐन 2033 पनि सायद सबैले पढ्दैनौ होला जस्तो लाग्छ। त्यसकारण हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेशन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू पदार्थ दुर्व्यसन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु, अथवा बिहान कुनै समयमा गरौं, हप्तामा गरौं, त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गर्यो भने यो सम्भव छैन।
1: अब हामी मान्यज्यूहरूतर्फ लागौं, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मन मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिजहरूबाट अब हामी सुन्न शुरू गर्छौं।
4: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट तीन नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले आठ वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै परिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
1: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
4: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यही टुङ्ग्याउँछु। धन्यवाद।
1: धन्यवाद। नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि।
5: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर दुईको प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ
1: समातिएका
5: म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु, र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
1: माननीय बलावती शर्माज्यू,
6: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले काका के गर्नुपर्छ, तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरुयोजना त्यसमा के छ हामीले पनि हेरौं, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र पचास वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो। पुनर्स्थापना गर्ने कुरा पनि एकदमै जरूरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो, यो लागु औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस्, धन्यवाद।
7: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य, यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु, र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु।
8: मेरो नाम डाक्टर चन्द्रमोहन यादव, जो यहाँ जो ल छ त्यसको बारेमा आई डिन्ट नो द्याट यस्तो पुरानो, आई मीन सो 50 इयर्स ह्या पास्ट एन्ड नथिङ ह्याज ह्यापन न्यू, आई मीन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी।
1: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
8: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन ट्वाइस,
1: दुईपटक कुरा उठाइसक्नु भयो
8: दुईचोटि, या यसको बारेमा फिल कस कसले गर्छ होला, एउटा डाक्टरले, एउटा परिवारले, र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
9: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती, अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है, गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागु पदार्थ हो, त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन, त्यो त्यतातिर चाहिँ सोचौं। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौ, पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि, लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ, हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ। धन्यवाद,
1: धेरै धन्यवाद। अब यो सँगै हामी,
9: अनि म एउटा कुरा भन्छु होइन, अहिले नियम कानून बनाएर मात्रै हुँदैन कि, त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ, कानून बनाएर थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन।
10: यो छलफलमा लागू औषध नियन्त्रण ऐन 2033 संशोधनका लागि सांसद र सरकारवालाको प्रतिबद्धता तथा विचार सुझावपछि यो ऐन संशोधनमा भएको ढिलाइ र ऐन कार्यान्वयनका लागि चालिनुपर्ने कदमका बारेमा टिप्पणी राख्ने बेला भएको छ। प्रस्तुत गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता तथा फौजदारी कानून बारेका जानकार लव कुमार मैनाली।
11: नियन्त्रण गर्ने हिसाबले चाहिँ यो कानूनको निर्माण गरे जस्तो देखिन्छ। बेसिकली सबभन्दा ठूलो अधिकार चाहिँ औषध नियन्त्रण अधिकारीलाई दियो, फेरि सँगसँगै के पनि गर्यो भन्दाखेरि या प्यारलल्ली एउटा औषध नियन्त्रण अधिकारीले इन्भेस्टिगेसन गर्ने, अरू रेगुलर जुन प्रोसेस छ जिल्ला प्रहरी कार्यालयले आफ्नो जुरिस्डिक्सन अन्तर्गत कार्यवाही गर्ने, औषध नियन्त्रण अधिकारीलाई चाहिँ स्पेशल अधिकार दियो पक्राउ गर्ने, खानतलासी गर्ने। यो पछिल्लो संशोधनले के गर्यो भन्दाखेरि तीन य दुई भनेर यहाँ चाहिँ थप दियो। यहाँ अनुसन्धान अधिकारी भन्नाले लागू औषध नियन्त्रण अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी सहायक निरीक्षक वा खरदारद्वार जसको शाखा यो कर्मचारी सम्म कानून कार्यान्वयन इकाईको प्रमुख भनेर यहाँ थप दियो। नेपालको कुनै पनि कानूनले कानून कार्यान्वयन इकाई भने के हो भन्ने कुरा चिन्दैन, व्यवहारमा चाहिँ कानून कार्यवाही इकाई भनेर त्यो लागू औषध ब्युरो खडा गर्यो, तर त्यो कुन ऐन अन्तर्गत कसरी के भन्ने कुरा कहीँ पनि डिफाइन गरेका छैन। लागू औषधको परिभाषा भनेर भन्दाखेरि लागू औषध भन्नाले गाँजा, औषधि प्रयोगी गाँजा, अफिम तयारी अफिम, औषधि प्रयोगी अफिम, कोकाको झारपात, यति मात्रै हामीले परिभाषित गर्यौं। साथमा आएर के भन्यो भने श्री पाँचको सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदिव्य पदार्थ साइकोट्रोपिक संस्थान तिनका लवण तथा अन्य पदार्थ सम्बन्धन पर्छ भनेर एउटा प्रोभाइजो राखिदियो। त्योभन्दा बाहेक त हामीले त्यो साइकोट्रोपिक संस्थान यो त्यो हामीले त्यतिखेर चिनिसकेकै थिएनौ। अनि हामीले के भन्यो भने ठिक छ यो कुरा चाहिँ पछि झिकै राख्नुपर्छ, हामी राजपत्रमा प्रकाशित गर्ने भने अब दुर्भाग्य हेर्नुहोस् है त 51 सालमा आएर अनि बल्ल हामीले राजपत्र 33 सालमा यहाँ आयो। 51 सालमा आएर हामीले के गर्यौँ भने नार्कोटिक्स अन्तर्गत हामीले यहाँ 20 चिजलाई हामीले समावेश गर्यौं र साइकोट्रोपिक सब्सटेन्स भनेर 9 चिजलाई हामीले यहाँ समावेश 51 सालमा। यो दफा 3 उपधावा 7 छ नि जुन अहिले नेपाल सरकारले प्रकाशित गरेको सूचना, त्यसको औचित्य छैन। अहिले सबैभन्दा महत्वपूर्ण त यो टोटल्ली रिराइट गर्नुपर्छ। त्यो बेलामा हतारमा आएर त्यसको कन्स्ट्रक्सन पनि मिलेको छैन। संसारमा जुन अरू मुलुकमा जुन डेभलप कन्ट्रीहरूमा जुन फर्मेटमा जुन किसिमको चाहिँ एपहरू बनिया छ ड्रग्सको, त्यो कुनै पनि त्यसले मिट गर्नै सक्दैन अहिले। त्यसकारण यसलाई के गर्नु पर्यो भन्दा अब यसलाई रिराइट गर्नु पर्यो, कन्स्ट्रक्सनदेखि लिएर यसको दफा उपदफा सबै नै चाहिँ के भन्दाखेरि त्यसलाई रिराइट गर्नुपर्ने अवस्था छ। यदि रिराइट नगर्ने हो भने अब के गर्नु पर्यो सबैभन्दा महत्वपूर्ण, जसरी हिजो हामीले कन्ट्रोल जस्तो अल्प मात्रामा भेट्यो भने लागू औषध छोडिदिने भन्यो नि, अल्प मात्रामा होस् कि धेरै होस् लागू औषध त छोड्नै मिलेन नि त होइन, त्यो त छोड्ने भने उसले छोड्ने होइन नि, त्यो त अदालतले छोड्ने, प्रमाणको छोड्ने नछोड्ने कति सजाय गर्ने भन्छ त अदालतको क्षेत्राधिकारको विषय हो नि, प्रहरीको क्षेत्राधिकारको या लागू औषध नियन्त्रण कानून इकाइको क्षेत्राधिकारको विषय होइन नि। सबैभन्दा पहिले त के भने ड्वेल जुन छ नि इन्भेस्टिगेसन गर्ने त्यो हटाइदिनु पर्यो टोटल्ली। यो चाहिँ के भन्दाखेरि प्रहरीलाई नै यो अनुसन्धान गर्ने त्यो चाहिँ अधिकार दिनुपर्छ। सजाय सम्बन्धी व्यवस्था छ नि, जस्तो सर्वोच्चकै पनि फैसला हामीहरू 60 ग्रामको अल्प मात्राको अफिम फेला परेको हुनाले ठूलो गरी यो कारोबारी कारोबार भन्न नमिल्ने भनेर सेवनमा पनि सजाय गरेका छ। ऊ बेला कस्तो थियो भने 100-200 ग्राम भनेको कुरा ठूलो थिएन, तर अब मिलिग्राममा जारिया छ। अब अहिले जुन हामी सजाय गर्छौँ नि, सजायको चाहिँ कन्टेक्स्ट चाहिँ अब 25 ग्रामसम्म 100 ग्रामसम्म भन्ने जुन छ नि व्यवस्था, यसलाई फेरि पुनर्मूल्याङ्कन गर्नुपर्छ अहिलेको कन्टेक्स्टमा। 14(1) झ यहाँ हामीले म त्यो पनि मैले यहाँहरूलाई क्लियर गरिदिनुपर्छ। यसले के गर्छ भन्दाखेरि लागू औषधको लागि चाहिँ 25 ग्रामसम्म 5 वर्ष, 25 ग्रामभन्दा 100 ग्रामसम्म 10 वर्ष, यस्तै गरेर उसले 20 वर्षसम्म गर्यो। अब साइकोट्रोपिक सब्स्टान्सको ग्राम त्यहाँ चाहिँ मात्र त्यो हुन्थ्यो, साइकोट्रोपिक सब्स्टान्स फर इक्जाम्पल कुनै डाइजिपाम फेला पर्यो, दुईटा डाइजिपाम फेला पर्यो भने पनि कुनै न्यायाधीश सन्की न्यायाधीश भयो भने 10 वर्षसम्म कैद गर्न सक्ने भयो, 3 वर्षदेखि 10 वर्षसम्म भनिएको छ। यसमा चाहिँ यसलाई पनि त मात्रा या यसको कतिमा कति सजाय हुने भन्ने त एउटा जसरी माथि तोकिया छ 25 ग्रामसम्म 50 ग्रामसम्म 25 ग्रामसम्म होइन कि, अब त 5 ग्रामसम्म 10-15 ग्रामसम्म भन्ने कानुन व्यवस्था यसरी ल्याउनु पर्ने हुन्छ।
12: लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री सुनाउँदै गर्दा कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
10: साझा खबर @gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
12: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
10: नमस्कार।
13: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
14: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: मूल्यमा कुरा नमिल्दा थप आयत अन्यल भएको चिकित्सकहरूले बताएका छन्।
2: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिइएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ। मुलुकभरका 753 पालिकामध्ये 340 मात्रै कृषि औद्योगिकरण लगायत 10 क्षेत्र जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गाको वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था रहेको छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ, तर पनि धेरैजसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आगामी साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किताकाट ठप्प रहेको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले 100 दिनमा कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सहवधिमा कृषि सामग्री केयर्स कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालू आर्थिक वर्षमा 13 चिनी मिलमा उखु क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रूपियाँ अनुसार मिलले भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13,76,00,000 भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुसार 1,52,00,000,000 रकम 8 कोलोनीकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
2: दैलेखको जलजली क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक पानीको अभाव कम गर्न दैनिक 2,200 टन यूरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औल्याइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने, आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढ़ाएको समेत जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको 100 दिन शासकीय सुधारका उपलब्धि धेरै जनतामा भने महँगीको मारमा
3: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
2: यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352-5224-353
6: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा उपभोक्ता अदालतको ढोकामा बाग्लिँदै सर्वसाधारण अदालत गठनको 15 महिनामा 56 मुद्दा 34 फैसला शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा 6 महिनामा 6 लाख भन्दा बढ़ी विदेशी पर्यटक आए नेपाल शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालमा विदेशी पर्यटकको आगमन सन् 2026 पहिलो 6 महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जूनसम्मको अवधिमा कुल 6,20,453 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको 5,77,689 पर्यटकको तुलनामा करिब 7.4% बढ़ी रहेको छ। त्यस्तै प्रमाण भएर पनि रोक्यो दबावपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदर्ताको संघर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। त्यस्तै गरी रकमान्तर व्यतिथिको निरन्तरता शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ। यसलाई पवन तिमी सिन्हाले खबर लेख्नु भएको छ। वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो व्यतिथिले निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2082-83 कुल 26,93,92,72 करोड़ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ। 3.4 अर्ब रूपियाँ विनियोजित पूँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको 6.61% रकमान्तर भएको छ। जेठ महिनासम्मको कुल पूँजीगत खर्च 1.32 अर्ब रूपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पूँजीगत तर्फको खर्चको झण्डै 20% हाराहारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो, पुल, खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पूँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन, नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
2: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। 4 महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,44,969 किलो दालचिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला 6 वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाण्डुबाट छापिएको अर्को खबर छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,02,98,016 रूपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ। यस्तै आरोग्य पर्यटनको हिस्सा बढ़ाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरूद्ध राजमार्ग तत्काल संचालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बढ्दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केबरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 वटा होटललाई 5-75,000 रूपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी फकिरा मन्त्री फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गवर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारी नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा 1/3 कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुँदे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पूँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याई नभ्याई छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारे विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तुफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1,502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचार छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन्, जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको 1 गोल मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जीत दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड़ जमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बोभेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 ब्राजीलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन्, जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
1: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रभाव प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै
11: मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका

0: बागमती किनार ओगिटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा सुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले सय दिने शासकीय सुधारको कार्ययोजना पितलो हुने निश्चित छ। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
1: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ। गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो, प्रमिस गरेको थियो, त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी जानुपर्ने हो त्यो हिसाबले नसकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्ट फ्यामिलीहरूको लागि त्यो न्यायोचित छैन भन्ने लाग्छ।
0: यही बीचमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी, कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगिएको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मंचका प्रेमलाल महर्जन भन्नुहुन्छ,
2: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ। र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्र पिसिएको अवस्था छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन।
0: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ। निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्। नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो,
3: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भन्दा अहिले 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यावहारिक छैन।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ,
4: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
0: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
5: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
5: जग्गा किता कार्ड अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
6: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको वक्यौता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस वर्ष पनि रकम समान्तर व्यतिथिको निरन्तरता उस्तै
5: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु
6: र विश्वकप 2026

0: अन्तर्गत अन्तिम 16 खेल गए रातीदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
1: साझा खबरको अन्त्यमा अब कार्टुन। कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ। बाहिरबाट कसैले चियाइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल समाउनु भएको छ र कानैको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले संसदमा धेरै भन्दा धेरै दिन बोल्नु नै भएन, यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू।
0: प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठरोगको सफल उपचार सेवा
3: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनि चिलाउने योनिको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाठे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठूलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
3: 24 घण्टा आकस्मिक सेवा
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674220227 0674220227
3: मोबाइल नम्बर 98572597 98573597
1: 98511
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0161552493 552494 582778
5: माइला दाई ए माइला दाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
6: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपद को पूर्व तैयारी गरौं जनधन को क्षति कम गरौं वर्षायाममा बाढी र पहिरो को जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: Extreme energy drink.
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने बीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
2: हाम्रा सेवाहरू:
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, याज A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भिया एवं दिसा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत।

0: म हराएको छैन, मैले आफ्ना यस्ता कतिपय गम्भीर विषयहरू जस्तो राष्ट्रियताको विषयमा, कूटनीतिक सम्बन्ध र कतिपय हाम्रा आफ्ना कूटनीतिक मर्यादाहरूलाई असजिलो बनाउने कुराहरूमा उहाँहरूले हिजो जुन नारा लगाएर आउनुभयो सुशासनको, त्यो सुशासनमा स्वयं उहाँहरू त्यो सुशासनको कसीमा फेल भएको सन्दर्भमा र उहाँहरूले जुन कुशासनका विरूद्धमा जुन कठोर कदम चाल्ने वाचा गर्नुभयो, जनतालाई त्यो विश्वास दिलाएर आउनुभयो, तर आफ्नै पार्टीभित्र हुँदाखेरि आफ्नो पार्टीभित्र चाहिँ पार्टीभित्रकालाई ऐन जनतालाई चाहिँ पार्टीभित्रकालाई चयन जनतालाई चाहिँ ऐन हुने स्थिति हुन्छ कि भन्ने विषयमा पनि बोलिएको छ र त्यो कुराको विरोध गरिएको छ, त्यो कुराको आलोचना गरिएको छ र त्यो चाहिँ पहिलोपटक सरकार पहिलोपटक प्रधानमन्त्री र पहिलो अनुभव भएको हुनाले त्यो कुरामा उहाँहरूको काहीँ कतै अनुभवजन्य कमजोरी हो कि सत्याउनुहुन्छ कि भन्ने कुरामा रचनात्मक ढङ्गबाट त्यो चाहिँ उहाँहरूले आफ्नो व्यवहार गर्नुहुन्छ कि भन्ने हामीले सोचेको हो। तर आजको दिनसम्म आउँदा तपाईँले भन्नुभयो जस्तो कतिपय गम्भीर विषयहरू छन् जसमा राज्यलाई गल्ती गर्ने छुट छैन, लापरवाही गर्ने छुट छैन, हामीले जानेनौ बुझेनौ कमजोरी भयो भन्ने छुट छैन, त्यस्ता अक्षम्य विषयहरूमा पनि उहाँहरूको चाहिँ एक ढङ्गको अपरिपक्वता देखिएको छ, आलोकाञ्चोपन देखिएको छ। यो कुरा चाहिँ तपाईँले भनेको कुरा सही हो, त्यो कुरासँग म सहमत छु।
1: अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब तपाईँले जसरी यो सरकारको गतिविधि नियालिरहनु भएको छ होइन, त्रिवेले अस्ति मात्रै एउटा पत्र लेख्यो विद्यार्थी संगठनहरूलाई आफ्ना त्यहाँ भएका कार्यालयहरूदेखि लिएर हटाउनदेखि लिएर हरेक कुराहरू अहिले आइरहेका छन् होइन, अब अन्य ट्रेड युनियनहरू खारेजीका विषयहरू पनि छन्, अब सरकारले जुन ढंगले आफूलाई अगाडि बढ़ाइरहेको छ, यी सबै कुराहरूमा तपाईँको सहमति छ, के भन्नुहुन्छ त्यसो भए?
0: होइन, सहमति छैन, मूल कुरा भनेको उहाँहरूले चाहिँ उहाँहरू आउनुको अथवा उहाँहरूलाई जनताले विश्वास गर्नुको मत दिनुको कारण उहाँहरूले आफ्ना घोषणा पत्रहरूमा केही कुराहरू राख्नु भएको छ, राजनीतिक सुधारका मुद्दाहरू राख्नु भएको थियो होइन, तर त्यो राजनीतिक सुधारका मुद्दाहरू अनुसार उहाँले काम गरेको म देख्दिनँ। जस्तो तपाईँले भन्नुभयो जस्तो हिजो उहाँहरूले हामीले बोल्न पाउनुपर्छ अथवा चाहिँ हामीले विरोध गर्न पाउनुपर्छ, गरिबको चमेली बोल्दिने कोही छैन भन्ने जस्ता एकदम नाराहरू लगाएर आउनुभयो, त्यस्ता कुराहरू उठाएर आउनुभयो जनतालाई पनि। वास्तवमै हिजोको सरकारले गरिबको पक्षमा काम गरेन अथवा राजनीतिक अधिकारको बारेमा काम गरेन अथवा चाहिँ आजको आधुनिक राजनीतिक चाहिँ प्रवृत्तिहरू प्रणालीहरूलाई भित्र्याउन सकेन भन्ने प्रकारको भयो। तर उहाँहरू आइसके पछाडि कस्तो भयो भने जस्तो तपाईँले भन्नुभयो जस्तो विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने भनेको त्यो राजनीतिमाथि प्रतिबन्ध लगाउने, विचारमाथि प्रतिबन्ध लगाउने, प्रजातान्त्रिक मूल्य मान्यतामाथि प्रतिबन्ध लगाउने, त्यो त अझ कस्तो भने हामीले त राजनीति त विकृति भयो, यसलाई यो विकृतिलाई हटाउने र एउटा सहज र एउटा सरल संस्कृति निर्माण गर्ने भनेको हो नि। त्यो भनेको कस्तो भने विकृति छ राजनीतिमा, तर विकृति छ भन्दैमा त्यो राजनीतिलाई सम्पूर्ण हिसाबले प्रतिबन्ध गर्ने कुरा त्यो अर्को अतिवाद हो। त्यसैले के भनेको भने औंलामा घाउ भयो भने हात काट्ने विधि ल्याउनु भयो उहाँहरूले, अहिले चाहिएको चाहिँ औंलामा घाउ भयो तर त्यसको चाहिँ अपरेसन गर्ने हो, त्यसलाई औषधि लगाउने हो, त्यसलाई ब्यान्डेज गर्ने हो, अथवा कसरी हुन्छ त्यो घाउ भएको औंलालाई ठिक गर्ने विधि अप्नाउने हो, तर उहाँहरूले औंलामा घाउ आएको हुनाले यो त हातै काट्नुपर्छ भन्ने प्रकारको उहाँहरूले जो विधि अप्नाउनु भयो त्यो बेठिक छ। सँगै निजामती कर्मचारीहरू अब चाहिँ जस्तो अन्तर्राष्ट्रिय चाहिँ संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बडापत्र अनुसार पनि ट्रेड युनियनको अधिकारको कुरा, जस्तो पेसागत अधिकारको कुरा होइन, त्यहाँ राजनीतिको कुरा छैन, मान्छेलाई गोप्य मतदानको अधिकार संविधानले दिएको छ होइन, त्यो संविधानले दिए अनुसारले मान्छेले हरेक व्यक्तिले निर्वाचनको आवधिक निर्वाचनको समयमा आफ्नो गोप्य मतदान उसले व्यक्त गर्न पाउँछ, तर राजनीतिक सेन्स नै हुनु हुँदैन भन्दा राजनीतिक सोच नै हुनु हुँदैन, विचार नै हुँदैन, प्रजातान्त्रिक मूल्य मान्यता नै हुनु हुँदैन, पेसागत हकित र अधिकारको कुरा नै उठाउनु हुँदैन, उसलाई चाहिँ संगठित हुने अधिकार छैन भन्ने हुँदाखेरि त यो त एक प्रकारको पञ्चायती शैली पञ्चायती झलको अथवा राजनीति र संगठन गर्ने कुराले सत्तालाई असर पार्छ भन्ने कुरा मात्र के भने कर्मचारीहरूको पनि जस्तो कर्मचारी संगठनले राजनीतिक आवरणमा चुस्त दुरुस्त काम गरेनन् परिणाम दिएनन् भन्ने कुरा हो नि। जस्तो उहाँहरूले त अझै त्योभन्दा बढी के भन्नुभएको थियो भने राइट टु रिकलको कुरा भन्नुभएको थियो उहाँहरूले होइन, राजनीतिक हिसाबले त राइट टु रिकल हुनुपर्छ, राइट टु रिजेक्टको व्यवस्था हुनुपर्छ भनेर आएको हो नि त उहाँहरूको घोषणा पत्रमै तिनै कुराहरू
1: राखेको। उसमा त एकदम अडानमा हुनुहुन्छ नि त, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा क्लियर छ नि त यसमा होइन, राइट टु रिकल
0: होइन होइन राइट टु रिकलमा क्लियर भए पनि उहाँहरूले त्यसको व्यवस्थापन गर्न खोजेको त्यो कुरामा उहाँहरूले निर्णय गरेको त्यो कुरामा उहाँहरूले चाहिँ आश्वस्त विश्वस्त बनाएको पनि देखिँदैन भन्दाखेरि उहाँहरूको काम गर्ने कुरामा तपाईँले भने जस्तो त्यसमा समस्या छ। अब सामाजिक हिसाबले पनि अब उहाँहरूले चाहिँ आर्थिक हिसाबले पनि उहाँहरूले चाहिँ अब प्रशासनिक हिसाबले पनि उहाँहरूले जुन सुधारको कुरा गर्नुभएको थियो होइन हामीले चाहिँ नि प्रशासनिक हिसाबले पनि एउटा चाहिँ ठुलो परिवर्तन गर्छौँ भनेर त्यो त्यसमा अलिकति अनलाइन क्लास र अलिकति डिजिटलाइज गर्ने कुरामा उहाँहरू अलिकति लाग्नु भएको छ। तर त्यो पनि कस्तो छ भने अब अहिले यसो हेर्दाखेरि चाहिँ कर्मचारीहरूमा यति धेरै चाहिँ एउटा भय छ एउटा डर एउटा त्रासको वातावरण छ कि कर्मचारीहरू स्वयं पनि काम गर्न नसक्ने स्वयं कर्मचारीहरू स्वयं पनि परिणाममुखी ढंगले रचनात्मक ढंगले काम गर्न नसक्ने प्रकारको वातावरण बनाएर उहाँहरूले गर्न खोजेको प्रशासनिक सुधार त त्यो होइन होला होइन सँगसँगै अब उहाँहरूले चाहिँ अब यस्तो यस्तो त यहाँ तपाईँले भन्नुभयो जस्तो यो सय दिनको समयमा सरकारले जुन प्रकारले परिणाम दिनु पर्थ्यो जुन प्रकारले काम गर्नु पर्थ्यो जुन प्रकारले नीति तयार गर्नु पर्थ्यो खास गरी नीतिगत क्षेत्रमा पनि उहाँहरूले संविधान संशोधनको कुरा गर्नुभएको थियो नीतिगत हिसाबले पनि उहाँहरूले चाहिँ प्रशासनिक सुधारको कुरा गर्नुभएको थियो नीतिगत हिसाबले उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनको लागि चाहिँ विभिन्न चाहिँ ऐनहरू खास गरी निजामती कर्मचारी चाहिँ यता शिक्षा लगायतका तमाम क्षेत्रका कामहरू गर्नु पर्थ्यो। त्यो कामहरू उहाँहरूले गर्न गरेको देखिएन शान्ति प्रक्रियाका बाँकी कामहरू गरेको देखिएन जस्तो भदौ 23 र 24 गतिको छानबिनका चाहिँ रिपोर्टहरू आए खास गरी सरकारले बनाएको कार्की आएको आयो त्यो कार्की आएको प्रतिवेदन अनुसार पनि यो सरकारको चाहिँ एउटा सार्वजनिक प्रतिबद्धताको कुरा हुन सकेन। सँगसँगै त्यो कार्की आयोगले 23 गतेको चाहिँ घटनाको दोषीहरू लाई एकाङ्की हिसाबबाट दोषी करार गर्यो प्रतिवेदन पेश गर्यो त्यो एकाङ्की भयो तर 24 गतेको आएन तर मानवाधिकार आयोगले फेरि विस्तृत रूपमा 23 र 24 गतेका दोषीहरू भनेर त्यसलाई चाहिँ कानूनी प्रक्रियामा लैजाने गरी कानून निर्माण गरेर दोषीलाई कारवाही गर्ने गरी जुन विधि आयो जुन चाहिँ प्रतिवेदन आयो त्यो प्रतिवेदन बारेमा पनि सरकारको चाहिँ निर्णय आएको देखिएन। उहाँहरूको यो बीचमा 3 जना चाहिँ मन्त्रीहरूले छोड्नुभयो त्यसगरी गृहमन्त्रीको चाहिँ गृहमन्त्रीले बीचमा छोड्नुभयो उहाँलाई चाहिँ सुशासनको यत्रो नारा लगाएर आएको उहाँले चाहिँ देशको एउटा चाहिँ बिचौलिया भनेको व्यक्तिसँग लिएका सेयरका चाहिँ तमाम कुराहरूमा एउटा चाहिँ नाटकीय छानबिन गरेर त्यसलाई क्लिन चिट दिने त्यसलाई चाहिँ चोख्याउने काम गरियो र पुनर्स्थापित गर्ने काम गरियो भन्दाखेरि यी तमाम कुराहरूले चाहिँ जस्तो अब स्वयं प्रधानमन्त्रीले नै हामीले चाहिँ भारतले होइन अथवा छिमेकी मुलुकले होइन नेपालले चाहिँ भारतको जग्गा बितेको छ भन्ने लगायतका कुराहरू होइन यो तमाम कुराहरूलाई हेर्दाखेरि चाहिँ उहाँहरूको यो समयमा जति जसरी काम गर्न सक्नु पर्थ्यो यो चाहिँ विवाद अनि त्यस पछाडि एक प्रकारको विभिन्न चाहिँ अपरिपक्वताको समय अवधिको रूपमा रह्यो भन्छ। यद्यपि डिजिटलाइज गर्ने कुरामा यो सरकारले विगतको चाहिँ अघिल्ला सरकारहरू र ती सरकारहरूले गरेका कामहरूको तुलनामा राम्रो गर्छ भन्ने आम जनताको आशा विश्वास र भरोसा यतिकै थियो। सँगै तपाईँले सबभन्दा चाहिँ गम्भीर कुरा त सुकुम्बासीहरू जो सुकुम्बासीको रूपमा बसेकाहरूलाई सरकारले डोजर चलाएर आइसोलेसनमा लगेर राख्यो तर त्यो सुकुम्बासीहरूको पनि आज चाहिँ दुरावस्था छ। उनीहरू चाहिँ न घरमा फर्किने स्थिति छ न सामान्य जीवनमा फर्किने स्थिति छ न राज्यले त्यसलाई व्यवस्थापन गर्न सकेको छ भन्दाखेरि यो स्थिति छ। तपाईँ अब मलको उस्तै हाहाकार छ किसानहरूको निम्ति होइन त्यसो हुँदाखेरि सरकारको 100 दिन चाहिँ यो हाहा हुहुईमै लहरमै गयो प्रधानमन्त्रीका 1-2 चाहिँ जिस्किने रमाइला गर्ने स्टाटसहरू पढेरै गयो भन्ने जस्तो पनि छ।
1: हस् रञ्जितजी यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। त्यो नेकपाका नेता रञ्जित तामाङ आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ। विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: 나는 싹해 보너스 빵
1: 비싸서 10RD스홈 계속마자 비대와 메이버
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
4: यतिखेर हाम्रो बेसमा जनमत पार्टीका अध्यक्ष श्री डाक्टर सिके रावत हुनुहुन्छ. डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
5: धन्यवाद है
4: डाक्टर साहब. अहिलेको सरकारका प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रसभाका सभापति रवि लामिछाने प्रति तपाईँको निकै ठूलो सहानुभूति छ, उहाँको चाहिँ निकै ठूलो प्रशंसा गरिरहनु भएको छ. सरकारले राम्रो बाटो अंगालेको छ होइन? चितवन महाधिवेशनमा यहाँको स्पिच सुन्दाखेरि
5: यस्तो छ, हामीले कुनै विशेष धारणा राख्नुभन्दा पनि उहाँहरूको काम र गतिविधिकै मूल्याङ्कन गर्ने हो. र अहिले 100 दिन पूरा गर्दाखेरि राष्ट्रपा नेतृत्वको सरकारलाई हामी उहाँहरूको कामको मूल्याङ्कन गर्दाखेरि काम गर्न खोजेको जस्तो होइन, तर केही त्रुटिहरू भएको होइन र संवैधानिक मूल्य मान्यताहरू अनुसार नचलेकै रूपमा हेर्दैछौ. त्यही भएर हामी चाहिँ सचेत गराइराखेका छौँ, विगतमा पनि गरायौं, गराइराखेका पनि छौं कि सकेसम्म राम्रो काम गरोस्, यत्रो ठूलो जनमत हासिल गरेर बनेको सरकार भएपछि त्यो नै हाम्रो अपेक्षा.
4: होइन, तर सरकारको अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावनालाई त यहाँले राम्रैसँग हेर्नु भएन त. अब प्रदेश संरचना खारेज गर्ने, स्थानीय तह दलबिन बनाउने लाइनमा जाँदैछ नि त राष्ट्र होइन?
5: त्यसमा हाम्रो असहमति छ, तर हाम्रो असहमति र हृदयमा उहाँहरूले आफ्नो पार्टीको दस्तावेजमा राख्नै नपाउने चाहिँ होइन होइन. त्यही भएर हामी त्यसको विरोध पनि गर्यौँ कि भोट माग्ने बेलामा तपाईँहरूले चाहिँ संहिताले बलगर बनाउँछौ भन्ने, र त्यही आधारमा चाहिँ झन्डै झन्डै तृतीयाई जनमत हासिल गर्ने. मधेसमा त झन् तपाईँको 21 जिल्लामा 78 सिटबाट 74 सिट उहाँहरूले ल्याउनु भएको छ. त्यो संहिता मजबुत बनाउँछ भनेर भोट मागेर यत्रो जनमत हासिल गर्ने, तर अहिले आएर चाहिँ संहिता खारिज गर्छौ, प्रदेशसभा खारिज गर्छौ भन्नु चाहिँ राजनीतिक बेइमानी हो भनेर हामीले विरोध जनाएका छौं त्यहाँ चाहिँ. तर हामीलाई के लाग्छ भन्दाखेरि अब यो चाहिँ अहिले नै एउटा पार्टीले चाँदैमा भइहाल्ने कुरा होइन, तुरन्तै आत्तिहाल्नुपर्ने कुरा होइन. यो संविधान संशोधनको विषय हो, बिना संविधान संशोधन यो गर्न पाइँदैन. त्यही भएर हामी आश्वस्त छौँ, त्यति बेलासम्म उहाँहरूले सचेत हुनेछ, सुधार गर्नुहुनेछ.
4: होइन, सरकारको मधुवास अर्थात 100 दिन त त्यति राम्रो त बितेन नि त, आलोचना त व्यापक भयो नि त डाक्टर.
5: पक्कै पनि आलोचना भइराखेको छ, तर एउटा कुरा के याद राख्नुपर्छ भन्दाखेरि अब सबभन्दा पहिले त यो झण्डै झण्डै तृतीयको सरकार हो र यो नयाँ सरकार.
4: तपाईँले चाहिँ आलोचना गर्नु भएको छैन, तपाईँले त राम्रै साथ दिनुभएको छ अहिले रवि बालिनजी.
5: होइन, मैले पनि आलोचना गरेको छु, नगरेको हुँदै होइन. मेरो अन्तर्वार्ता मैले खुलेर आलोचना गरेको छु, तर यसको मतलब सरकारले केही गर्नै नखोजेको पनि होइन. त्यही भएर हामीले चाहिँ के चाहन्छौँ भन्दाखेरि सकेसम्म सरकारले राम्रो गरोस्, संविधानवादमा चलोस्, त्रुटिहरू नगरोस् भनेर चाहन्छु. किनभने यत्रो जनमत हासिल गरेर आएको सरकारले तुरन्तै जे असफलै भयो, 100 दिनमा नै असफल भयो भनिहाल्नु उचित चाहिँ हुँदैन अहिले नै. जस्तै यो 100 दिनको उहाँहरूले जुन सूची नै दिनुभयो 100 बुधाहरूको, त्यो आफैमा पनि सकारात्मकै काम हो. किनभने कमसेकम उहाँले हामीले यहाँबाट मूल्याङ्कन गर्नुहोस् भनेर प्रयास त गर्नुभयो. त्यसमा भले उहाँले 30-40 भन्दा धेरै बुधाहरू पूरा गर्न सक्नु भएको छैन, त्यो छुट्टै कुरा हो. तर कमसेकम ल हामीले यसरी मूल्याङ्कन गर्नुहोस् भन्ने एउटा बेन्च मार्क चाहिँ उहाँले दिनुभयो. त्यो सकारात्मक कुराहरूले हामी सकारात्मक पनि भन्नुपर्दछ, तर धेरै ठाउँमा चुकेका पनि छन्, हाम्रा सहमतिहरू पनि छन्। तै पनि हामी चाहन्छौ, शुभकामना दिन चाहन्छौ, यो सरकारले चाहिँ राम्रो गरोस्।
4: तर अब सरकारको विषयमा बहस गर्ने हो भने जनतालाई महँगी र करको मार, सुकुम्बासितको विचल्ली, प्रेसमाथि अनुदार, प्रशासनिक मनोबल कमजोर, संसदको उपेक्षा र अध्यादेशको सहारा, अपरिपक्व क्विक एक्सन, संस्थागत द्वन्द र अधिनायकवादी शैली, बीवाईडीको अननोन विषय, त्यसै गरी गृहमन्त्रीमाथि उठेको विषय र छानबिन प्रतिवेदन सार्वजनिक नगरेका कैयन विषय, सीमाबारे प्रधानमन्त्री बोलेका विषयहरूमा तपाईँहरू चुपचाप हो?
5: होइन, हामी चुपचाप बिल्कुलै छैनौँ। हामी हरेक तपाईँले उल्लेख गर्नुभएका लगभग हरेक विषयमा बोलेका छौँ, त्यो चाहिँ हो होइन। र यसरी गरी लेख्ने हो भने मेरो पनि बुधा 100 दिवस त पुग्न आउँछ त्रुटिहरू गरेको सरकारले। तर पनि हामी के सकारात्मक सोच राखेका छौँ भने 100 दिन नै पूरा मूल्याङ्कन गर्नका लागि पर्याप्त छैनन्। उहाँले कोसिस गरिराख्नु भएको छ, त्यो क्रममा त्रुटिहरू पनि पक्कै पनि भएका छन्। कति ठाउँमा संविधानको विरूद्धमा पनि जानुभएको छ, कति ठाउँमा मिलेको छैन, त्योहरू उहाँले सखियाएर अगाडि बढ्नुहोस् भनेर हामीले भनिराखेका छौँ। यहाँले जुन भन्नुभयो त्यो पक्कै पनि हाम्रो पनि सरकार हो र हामी एकदम खुलेरै सकारात्मक रूपमा आलोचना पनि गरेका छौँ, क्रिएटिभ क्रिटिसिजम गरेका छौँ। जस्तै र खास गरी बुधा मात्रै लेख्यो भने त धेरै हुन आउँछ। एउटा जनताले चाहेको आधारभूत कुराहरूमा हेर्नुभयो भने खास गरी जस्तै गाँस बाँच कपास शिक्षा स्वास्थ्यमा हेर्नुभयो भने जसरी पेट्रोलियम पदार्थको मूल्य महँगियो र बजार भाउ आकाशियो, त्यसले पके पनि गाँसमा राम्रो गरेको छैन। बाँसको कुरा गर्नुहुन्छ भन्दाखेरि हजारौं सुकुम्बासीहरूलाई घरबार विहीन बनाइयो होइन, शिक्षामा भन्नुहुन्छ कर नै लगाइयो, स्वास्थ्यमा कर नै लगाइयो, अहिले गरिबहरूले उपचार गराउन गाह्रो भइराखेको अवस्था छ। खास गरी त्यो बिमा चाहिँ स्वीकार्य निजी अस्पतालहरूमा नहुँदाखेरि झन् त्यसले गाह्रो स्थिति बनाएको छ। रोजगारीको कुरा गर्नुहुन्छ भने भन्दाखेरि चिया उद्योगहरू बन्द हुँदाखेरि त्यसमा हजारौँ रोजगारी घुमेको अवस्था छ, लगानीकर्ताहरू उत्साहित छैनन् होइन, आउनका लागि मानिराखेका छैनन्, त्यस्तो अवस्था छ। सामाजिक सुरक्षाको अवस्था त्यस्तै दयनीय छ। र त्योभन्दा पनि सबभन्दा ठुलो कुरा यो सरकारले कहाँ सैद्धान्तिक रूपमै चुक्दैछ भन्दाखेरि सामाजिक न्यायले यो सरकारले बुझ्दै बुझ्न चाहेको छैन। संविधानले नै विभिन्न क्लस्टरहरू तोकेरै होइन, राज्यबाट सीमान्तकृत वर्गहरूलाई छुट्याएर नै उनीहरूको लागि चाहिँ विशेष व्यवस्था हुनुपर्दछ भनिराखेको अवस्थामा यो सरकारले चाहिँ सामाजिक न्यायतिर एकदम प्रबल रूपमा चुकेको छ। जुन चाहिँ भनौँ न ल, सरकारले चाहिँ दलितसँग माफी नै माग्नुपर्छ जस्तो सामान्य कुरालाई पनि अहिलेसम्म पूरा गर्न सकेको छैन। उहाँले पार्टीगत रूपमा त माफी माग्नुभयो, तर सरकारको कुरा त्यो चाहिँ अहिलेसम्म पनि गर्न सकेको अवस्था छैन। खास गरी यो सरकारमा जुन अर्थ मन्त्रीज्यूले जुन नीतिहरू ल्याइराख्नु भएको छ त्यो चाहिँ त्यति सकारात्मक देखिँदैन।
4: तपाईँलाई थाहा छ नि त, सरकारले 3 अर्बका गाडी किन्नका निम्ति बजेट छुट्याएको छ होइन। आज चाहिँ अब शिक्षा र स्वास्थ्यमा चाहिँ कर वृद्धि गर्ने, बिमाको विषयमा अर्थमन्त्रीज्यू बोल्नुभएको कुरा तपाईँले हिजो सुन्नुभयो कि सुन्नु भएन, यो 3500-1,00,000 बिमा चाहिँ मेन्टेन गर्न बहुत गाह्रो हुन्छ भन्ने, यस्ता खालका क्रियाकलापले गर्दाखेरि जनतामा त निराशा छ नि त डाक्टर साहब।
5: एकदम एकदम छाएको छ, म त्यही भन्दैछु। जस्तै अब हामीले नेपाली समाजले खोजिराखेको युनिभर्सल हेल्थ केयरतिर जानुपर्ने, तर यहाँ उल्टो दिशातिर पनि गइराखेको अवस्था छ। हामी एकातिर मितव्यताको कुरा गर्दैछौँ त झन्डै 10 अर्ब रुपियाँ चाहिँ यो गाडीको लागि नै छुट्याएको छ, जसमध्ये 3 अर्ब त नयाँ गाडीको लागि छुट्याएको, त्योबाट हामी अवगत छौँ भनेपछि र जुन
4: त्यसमध्येबाट पनि नेपाली सेनालाई 1 अर्ब बराबरको चाहिँ दिने भन्ने कुरा छ होइन।
5: जुन कुराको उहाँले धेरै विरोध गर्नुहुन्थ्यो, अहिले 100 दिनमै उहाँले त्यही कुराहरू दोहोऱ्याइराख्नु भएको छ। जस्तै उहाँले पहिला भन्नुहुन्थ्यो कि ल, सबै मन्त्रीहरूको सबैप्रति छानबिन हुनुपर्छ, अब छानबिन हुँदाखेरि अहिलेको सांसद मन्त्रीहरूको छानबिनै गर्न नपर्ने होइन, उहाँहरूले रिपोर्टै बुझाउनु नपर्ने बनाइदिनुभयो। उहाँहरूले सरकारमा आउनुभन्दा अगाडि भन्नुहुन्थ्यो गाडीहरूको लस्कर हुने छैन, अहिले उहाँहरूको गाडीहरूको लस्कर हेर्नुभयो भने ट्राफिक बन्द गराएर अनि गाडीको लस्करमा निस्किनुहुन्छ। उहाँहरूले भन्नुहुन्थ्यो स्वकीय सचिव राख्नु हुँदैन, अहिले उहाँहरूले आफ्नै मन्त्री परिषदमा 210 जना नियुक्ति गर्दै हुनुहुन्छ। भनेपछि यस्तो कुराहरू हेर्दाखेरि त उहाँ जे कुराको लागि लड्नु भएको थियो, वा जनताहरूले जे कुरा परिवर्तनको अपेक्षा गरेका थिए कि नातावाद हुनु हुँदैन, उहाँहरूले अहिले नै अब हेर्नुहोस् नातावाद गर्दै धमधमाधम मान्छे नियुक्त गरिराख्नु भएको छ। पारदर्शिताको कुरा गर्नुहुन्थ्यो, उहाँहरूले आफैले जेएनजी हाम्रो प्रतिवेदन अझै पनि बुझेर सार्ने गर्नुभएको छैन होइन। र अन्य प्रतिवेदनहरू पनि सार्वजनिक गर्नै मान्नु भएको छैन भने यस्तो खालको कुराहरू चाहिँ पक्कै पनि छ र त्यही भएर पनि हामी चाहन्छौँ यी कुराहरूमा चाहिँ सुधार गरेर सरकार अगाडि बढ़ोस्।
4: होइन, अब सरकारले जुन पारदर्शिता अपनाउन खोजिरहेको छ तर बालिन नेतृत्वको सरकार सुशासनतर्फ केन्द्रित त छ तर सचिवालयको कुरा उठ्छ, त्यसपछि यहाँले थाहै सक्नुभयो होइन यो अहिले जर्मन कम्पनीमा कसको कसको समझौता दियो, किन चाहिँ ठेक्का तोडेर दुईटा कम्पनीलाई दियो, त्यसमा अनुसन्धान चलिरहेकै बेला चाहिँ फेरि सचिवालयका सदस्यहरूले यो फ्रान्सेली कम्पनीलाई दिनका निम्ति मरिहत्य गरेको, पछि चाहिँ पार्टीले नै एक्सन लिनु परेको, जर्मन र नेपाल बीचको सम्बन्धका विषय सँगसँगै जोडिएर आएको होइन, यस्ता क्रियाकलापले गर्दाखेरि त सरकारप्रतिको आशा विश्वास र भरोसा त विस्तारै बिस्तारै टुट्दैछ नि त डाक्टर साहब, किनभने जो आयन त्यही गर्नका लागि हो त भन्ने खालको प्रश्न त उठ्यो नि त होइन।
5: होइन, जनताले त्यही भएर एकदम खबरदारी गराइराख्नुपर्छ होइन, यो त कुरा केन्द्रीय यत्रो ठुलो जनमत आउँदाखेरि अलिकति अहंकार आउँछ स्वाभाविक रूपमा, त्यो पनि आएको हो कि होइन, त्यो कारणले जनताले जहिले पनि खबरदारी गरिराख्नु पर्दछ, नभए चुक्ने ठाउँहरू धेरै हुन्छन् होइन, र खास गरी अब यस्तो बुदाहरू त धेरै छ होइन, तर चुक्दै गर्ने कुराहरू पनि धेरै ठाउँमा छ, तर मैले खालि विचार गर्ने कुरा मात्रै अलिकति

0: कति भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: रेडियो दिदी बहिनी 95.2 मेगा

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 33

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बॉडी चेकअप,
1: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भिया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511898918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाठी घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, न्युमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
4: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918918,
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: रेडियो दिदी बहिनी 95.2 मेगा

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: With the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: एक से दिन पुगेको छ। कुनै पनि सरकारका लागि पहिलो 100 दिनलाई सरकारको कार्यशैली, प्राथमिकता, निर्णय क्षमता र भावी कार्यदिशाको प्रारम्भिक सूचकका रूपमा हेरिन्छ। यही अवधिमा सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्ने प्रयास गर्ने, जनअपेक्षालाई सम्बोधन गर्ने तथा सुशासन, सेवा प्रवाह र विकास निर्माणका क्षेत्रमा आफ्नो प्रतिबद्धता देखाउने अवसर प्राप्त गर्छ। त्यसैले 100 दिनको मूल्यांकन सरकारको समग्र कार्यकालको अन्तिम निष्कर्ष नभए पनि प्रारम्भिक संकेतका रूपमा विशेष महत्व रहन्छ। यस अवधिमा सरकारले सुशासन र सार्वजनिक सेवा प्रवाहको सुधारलाई प्राथमिकतामा राखेर काम गरेको देखियो। आर्थिक गतिविधि चलायमान बनाउने, रोजगारी सृजना, भ्रष्टाचार नियन्त्रण, विकास आयोजनाको गति बढ़ाउने, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार लगायतका क्षेत्रमा विभिन्न नीति, योजना र निर्णयहरू अघि सारेको सरकारले दावी गरेको छ। केही कानूनी तथा नीतिगत सुधारका प्रयास, प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउने पहल तथा सेवा प्रवाहलाई सरल र छिटो बनाउने उद्देश्यले गरिएका निर्णयहरू पनि सार्वजनिक भएका छन्। यद्यपि सरकारका यी प्रयाससँगै विभिन्न कोणबाट आलोचना पनि भइरहेका छन्। आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसकेको, महँगी, रोजगारी, लगानीको वातावरण, पूँजीगत खर्चको गति, सार्वजनिक सेवा प्रवाह, संघीयता कार्यान्वयन, पालिकासँगको समन्वय तथा विकास निर्माणका क्षेत्रमा अपेक्षा अनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी भइरहेका छन्। कतिपयले सरकारका केही निर्णयलाई साहसिक र सुधारमुखी भनेका छन् भने कतिपयले ती निर्णय कार्यान्वयनमा कमजोर रहेको तथा परिणाममुखी उपलब्धि देखिन बाँकी रहेको बताएका छन्। प्रधानमन्त्रीले पदभार सम्हालेकै दिन 100 बुँदे कार्यसूची सार्वजनिक भयो। यो 100 दिनको अवधिमा नागरिकको दैनिक जीवनमा तात्विक फरक के आयो ती त औंलामा गन्न सकिने नै होलान्, तर राज्यका परम्परागत सबै तह र अंगहरूमा सरकारले हलचल ल्याएको छ। राज्य सञ्चालनमा प्रत्यक्ष जोड़िने राष्ट्रपति, संसद, न्यायालय, संवैधानिक अंगहरू, कर्मचारी तन्त्र, सुरक्षा संयन्त्र जस्ता प्रमुख निकायमा प्रधानमन्त्रीले प्रदर्शन गरेको शासकीय शक्ति सबैले महसुस गर्ने गरी देखिएको छ। आजको कार्यक्रममा हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला। मोनिका निरौलाजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
5: हजुर, धन्यवाद, नमस्ते।
4: नवयुवा आन्दोलनको जगमा भनेको सरकारले 100 दिन पूरा गरेको छ। अब नवयुवाको दृष्टिकोणबाट हेर्दा तपाईँले यो सरकारलाई 100 दिनलाई कसरी मूल्याङ्कन गर्नु भएको छ?
5: अब यो सरकारले चाहिँ एउटा एकदमै सुशासनको नारा लिएर होइन, भ्रष्टाचारको अन्त्य र हाम्रा चाहिँ नीतिहरूमा नीतिगत भ्रष्टाचार जुन हुन्थ्यो त्यसको चाहिँ व्यापक सुधार र रूपान्तरणको चाहिँ नारा लिएर यो बनेको सरकार हो होइन। यसका 100 दिनहरूलाई हेर्दाखेरि केही चाहिँ एकदमै नकारात्मक पाटाहरू देखिन्छन् होइन। एउटा भनेको जुन सरकारले लोकतान्त्रिक प्रक्रिया नै मान्न नखोजे जस्तो देखिन्छ होइन। संसदको अधिवेशन छलेर चाहिँ अध्यादेश मार्फत देश चलाउन खोजे जस्तो देखिन्छ होइन। विधि र प्रक्रिया भन्दा आफूलाई माथि राखिसकेपछि यो सरकारले सुशासन कसरी स्थापित गर्छ भन्ने ठूलो प्रश्न उब्जिएको छ। अब अर्को भनेको चाहिँ त्यही लोकतान्त्रिक प्रक्रियाको उल्लंघन अन्तर्गत नै र मानव अधिकारको पनि जघन्य उल्लंघन छ यो सरकारले जसरी सुकुम्बासी बस्तीहरूमा पूर्व जानकारी बिना नै कुनै सहकार्य बिना र कुनै योजना बिना नै सबै घरहरू भत्काएर अहिलेसम्म 20,000 भन्दा बढी नागरिकहरू चाहिँ काठमाडौँ उपत्यकाभित्र मात्रै विस्थापित हुनुभएको छ होइन र विस्थापित गरेर उहाँहरूलाई होल्डिङ सेन्टरमा लगेर राखिएको थियो जहाँ उहाँहरूको चाहिँ कुनै पनि घाँस बाँस कपास होइन त्यसपछि चाहिँ बालबालिकाहरूको शिक्षा स्वास्थ्य कुनै पनि सेवा सुविधा आधारभूत मानव आवश्यकताहरू पनि पूरा नभएको अवस्थामा एउटा कृत्रिम मानवीय संकट यो सरकारले पैदा गरेको थियो किन भन्दाखेरि जवाफ छैन होइन जवाफ दिन्छ यो सरकारले कि हामी चाहिँ वातावरणको संरक्षण खोलाको संरक्षण हिजो हामीले थुप्रा चित्रहरू देख्यौं होइन काठमाडौँ उपत्यकाभित्र चाहिँ बाढ़ी आएको थियो 3 वर्षसम्म मेयर हुनुभएको व्यक्ति अहिले प्रधानमन्त्रीको पदमा हुनुहुन्थ्यो उहाँले त्यो बाढ़ीको रोकथाम गर्नका लागि त्यसको चाहिँ त्यो नहोस् भन्नका लागि केही पनि कदम चाल्नु भएन आफू मेयर हुँदाखेरि र अहिले चाहिँ ती सुकुम्बासी बस्तीहरू जहाँ धेरै बस्तीहरू चाहिँ बाढ़ीको बहाव भन्दा बाहिर नै पर्छन् होइन तपाईँले त्यो अनामनगर जाने त्यो खोलाको सड़क हेर्नुभयो भनेदेखि सँगै लाइनका अरू घरहरू भत्काइएका छैनन् होइन र त्यो बस्ती जुन भत्काइएको थियो त्यो अलिकति डाँडोमा थियो र त्यहाँ चाहिँ कुनै पनि बाढ़ी पस्ने ठाउँ थिएन होइन र त्यसै गरी अब शिक्षातिर हेर्ने हो भने बाल बालिकाहरूले शिक्षाबाट वञ्चित हुनु परेको अवस्था छ होइन सुकुम्बासी बस्तीका बाल बालिकाहरू अब अर्कोतिर भनेको सरकारले शिक्षा क्षेत्रमा सुधार गरिरहेका छौं भनिरहेछ होइन शिक्षामा चाहिँ उहाँहरूले नतिजा चाहिँ एकदमै छिटो प्रकाशित गर्यौं भनेर भन्नुभयो होइन त्यसपछि अस्ति प्लस टूका बालबालिकाहरू जसरी सड़कमा आउनुभयो र सड़कमा आएर उहाँहरूले चाहिँ प्रदर्शन गर्नुभयो होइन अब गणतन्त्रमा लोकतान्त्रिक अभ्यासमा चाहिँ कुनै पनि नागरिकको चाहिँ प्रदर्शन गर्ने होइन सड़कमा आउने सरकारसँग असन्तुष्टि व्यक्त गर्ने भनेको चाहिँ संवैधानिक अधिकार हो होइन र केही बालबालिकाहरू त्यसरी सड़कमा आउँदाखेरि चाहिँ यति धेरै प्रहरीको परिचालन भयो होइन अहिले हामीले एउटा जुन 10 बुँदे सम्झौता भयो सरकारसँग यो आन्दोलन पछि आन्दोलनकारी र अन्तरिम सरकारको बीचमा जुन राजपत्रमा प्रकाशित भयो त्यसमा एउटा एकदमै महत्वपूर्ण कुरा के लेखिएको छ भन्दाखेरि पटक पटक नेपाली नागरिकहरू एउटा गणतान्त्रिक मुलुकमा चाहिँ आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर सड़कमा प्रदर्शन गर्नका लागि आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि आउँदाखेरि नेपाल प्रहरी लगायत सुरक्षा निकायहरूले चाहिँ गोली ठोकेर हान्ने चलन छ हाम्रो देशमा होइन यो गणतान्त्रिक अभ्यास होइन यो गणतान्त्रिक मूल्य मान्यता होइन यो एउटा ठूलो विडम्बना हो हाम्रो देशको होइन र यसरी नागरिकहरूले चाहिँ बिना अर्थ नै ज्यान गुमाउनु पर्ने जुन अवस्था छ त्यसका लागि हाम्रो सुरक्षा संयन्त्रमा के कस्ता कमी कमजोरीहरू छन् ती कमी कमजोरीहरूको पहिचान गरौं र सुरक्षा निकाय र संयन्त्रहरूलाई चाहिँ रूपान्तरण गरौं भन्ने एउटा मुख्य माग थियो होइन तर अहिले जे देखिन्छ जसरी प्रहरीको परिचालन भइराखेको छ होइन यो चाहिँ झनै प्रहरीलाई चाहिँ एउटा अराजक हुनका लागि जे गरे पनि हुन्छ भन्ने खालको चाहिँ मनोबल प्रहरीको झनै बढाइराखिएको देखिन्छ होइन र जसरी एउटा गणतान्त्रिक मुलुकमा प्रहरीले चाहिँ नागरिक सड़कमा आउँदा नागरिकको सुरक्षा चाहिँ उसको प्रमुख दायित्व हो नागरिकलाई डर धम्की त्रास दिने अथवा सड़कबाटै हटाउने त उसको दायित्व होइन नि त होइन तर हाम्रो प्रहरी जसरी सिर्जना भयो एउटा शासक वर्गलाई चाहिँ सुरक्षा दिने र नागरिकलाई चाहिँ शोषण गर्ने भन्ने अवधारणाबाट जुन सुरक्षा निकायको शुरूआत भयो त्यसको रूपान्तरण हुन सकेन र अहिले जसरी गृह मन्त्रालयबाट प्रहरी परिचालन भइराखेको छ र प्रधानमन्त्री कार्यालयबाट डिरेक्ट आदेश दिएर चाहिँ जसरी प्रहरी मात्रै नभएर सेना समेत परि परिचालन गरेर चाहिँ सैन्य तरिकाले जसरी सुकुम्बासी बस्तीहरूलाई विस्थापित गरियो, प्रहरीको तीन घेराउ र त्यसपछि आर्मी सहित होइन सेना सहितको घेराउमा, त्यसले चाहिँ हाम्रो देशको गणतान्त्रिक मूल्य मान्यतामै ठूलो प्रश्न उठाएको छ र आशंका गर्नपर्ने धेरै ठाउँहरू खुला छोडिदिएको छ होइन। र अर्को भ्रष्टाचार नियन्त्रणतिर आउँदाखेरि चाहिँ उहाँहरूले गरेको कामलाई चाहिँ एकदम हेडलाइन बनाउनका लागि चाहिँ काम गर्ने जस्तो देखिन्छ होइन, तर वास्तविक रूपमा चाहिँ जसरी हामीले एउटा बारम्बार भनेका के थियौं भन्दाखेरि नीतिगत भ्रष्टाचार चाहिँ हाम्रो कानूनमै लुकाएर गरिन्छ है। जस्तै मन्त्री परिषदमा हुने निर्णय चाहिँ अख्तियारको दायराभन्दा बाहिर कसरी हुन सक्छ, त्यो त सम्भवै भएन, त्यसले नीतिगत भ्रष्टाचारलाई प्रशय दिइराखेको छ भनेर हामीले भनिराखेका थियौं होइन। तर अहिले आएर चाहिँ जसरी अपराधमा संलग्न भ्रष्टाचारमा संलग्न सांसदहरू चाहिँ संसदभन्दा बाहिर बस्न नपर्ने होइन, उहाँहरू चाहिँ अझै पनि संसदीय काम कारवाहीमा सहभागी हुन पाइने भन्ने खालको
6: अनुसन्धानमा नपर्ने गरी त्यस्तो खालको व्यवस्था
5: ल्याउन खोजिएको छ होइन। र अब जुन संसदको नियमावली छ त्यस अन्तर्गत त उहाँहरूले त संसदमा निरन्तर आफ्नो उपस्थिति जनाउ सक्नुहुनेछ होइन, त्यो पास गरिसकिएका छ। र त्यसकारणले चाहिँ यो नीतिगत भ्रष्टाचारको पनि अन्त्य हुन सकेन होइन,
6: झनै हुन पर्थ्यो आशा गर्नुभएको थियो त्यो अनुसार भएन,
5: त्यो भएन। र नयाँ प्रकारको चाहिँ नीतिगत भ्रष्टाचार कसरी गर्ने भन्ने नयाँ नयाँ विधि र उपायहरू चाहिँ खोजिराखिया हो कि भन्ने देखिन्छ।
6: अब यो सुरुवातमा तपाईँले अलि अरू पनि भन्नु खोज्दै हुनुहुन्थ्यो होला, यो गर्न नसकेको कुराहरू, गर्न नसकेको कुराबाट तपाईँले सुरुवात गर्नुभयो। यस बीचमा अथवा यो 100 दिनमा चाहिँ सरकारले गरेका पनि होला नि, तपाईँलाई चाहिँ के कुरा चाहिँ राम्रो गर्यो जस्तो लाग्छ?
5: मेरो लागि चाहिँ म चाहिँ एकदमै सरकारप्रति निराश भइसकेको छु, त्यस्तो आशा गर्ने ठाउँ नै एकदम नदेखेको अवस्थामा पुगेको छु म आफू चाहिँ होइन। अब यो सरकारले के गर्यो भन्ने पनि एकदम औला भाँचेर गर्न पनि निकै गाह्रो भइसकेको अवस्था छ होइन। र
6: मैले तपाईँलाई सजिलो लाइक भनेको जस्तो आम नागरिकले सर र भन्दाखेरि पहिला जसरी हामी सेवा लिन जाँदा कार्यालयमा काम छिटो हुँदैन थियो, अहिले पहिलेको भन्दा काम छिटो हुन्छ। एउटा कर्मचारीहरूमा जवाबदेहिता बढेको छ, समयमै काम गर्नुपर्छ, समयमै कार्यालय पुग्नुपर्छ, कार्यालय समयभरि काम गर्नुपर्छ, नागरिकका केही काम छ भने मैले समयमै गर्नुपर्छ भनेर त्यो जवाबदेहिता बढेको छ कर्मचारीमा। यो सुशासनको लागि तपाईँले भने जस्तो यो नीतिगत भ्रष्टाचारको विषयमा सरकारले तपाईँहरूको चाहना अनुसार गर्न नसके पनि सुशासनको क्षेत्रमा केही गर्न खोजेको जस्तो देखिन्छ भनेर पनि नागरिकले चाहिँ भनेका छन् होइन। अघि तपाईँले चाहिँ यो शिक्षाको कुरा गर्नुभयो, नतिजा प्रकाशन छिटो गर्नु पनि एउटा सुधारको कुरा हो भनेका छन्। तपाईँलाई यी भनिरहेका होइन अरूले भनिरहेका यी सुधारका कुरा, यी आशाका कुरा, यी सकारात्मक कुरा चाहिँ जसरी भनिरहेको छ त्यति होइन जस्तो लाग्छ त्यसो भने?
5: अब यस्तो छ, जस्तै म आफै व्यक्तिगत रूपमा चाहिँ सेवा लिन काहीँ पनि गएको छुइनँ होइन। यो अन्तरालमा एकचोटि मलाई चाहिँ एनटिभीबाट बोलाउनु भएर म सिंहदरबार छिरेको थिएँ होइन। सिंहदरबारको ढोकामा जुन नागरिकलाई भित्र पस्ने जुन एउटा प्रक्रिया हुन्छ नि त, त्यो पनि हामी सेवाग्राही नैको रूपमा गएका हौं होइन। त्यो पनि सर्भिस लिने ठाउँ हो, त्यहाँ चाहिँ मैले त्यस्तो केही पनि सुधार देखिन
6: होइन।
5: लाइन उत्तिकै छ र त्यो नाम आउनलाई त्यतिकै झमेला छ, आएन भन्नुहुन्छ, 5 पटक फोन गर्नुपर्छ, त्यो सबै उस्तै छ होइन। त्यो भन्दा बाहेक चाहिँ मेरो आम्ने सामने सेवाग्राहीको रूपमा मलाई लाग्छ नेपाल नागरिकको रूपमा चाहिँ प्रहरी एउटा प्रमुख एउटा सरकारको त्यस्तो निकाय हो जहाँ जोसँग हामी बारम्बार ठोकिन्छौँ होइन। सेवै नचाहिए पनि ठोकिने ठाउँ हो नि त प्रहरी निकाय भनेको चाहिँ। त्यहाँ ठोकिँदाखेरि चाहिँ के भयो भन्दा हामी बस्ती भत्काउने पहिलो दिन चाहिँ थापाथलीमा थियौं, हामीले आग्रह पनि गरेका थियौं, खबरदारी पनि गरेका थियौं होइन। र त्यो दिन हामी त्यही थियौं, स्थलमै थियौं र र त्यहाँ एकदमै धेरै प्रहरीको परिचालन भएको थियो होइन, अकल्पनीय रूपमा मैले अहिलेसम्म त्यति धेरै प्रहरी परिचालन भएको कहिले पनि देखेको छैन होइन। त्यो जुन एपीएफको ट्याङ्कहरू थियो त्यो ट्याङ्कहरू मैले आजसम्म देखेको छैन, सायद त्यो चाहिँ माओवादी कालदेखि कहिले पनि परिचालन भएका छैनन् होला कि ती एपीएफका ट्याङ्कहरू होइन। तर हामी त्यहाँ गएर बस के गर्दैथ्यौं, एउटा कागजमा चाहिँ लेख्दैथ्यौं है, केही स्लोगनहरू लेख्दैथ्यौं, समातेर चुप लागेर उभिने हाम्रो मनसाय थियो होइन। त्यो लेख्दा लेख्दै कतैबाट त्यहाँ ठुल्ठूला अघिल्ला दिन चाहिँ ठुल्ठूला सीसीटीभी क्यामेराहरू जडान भएका थिए बस्तीको वरिपरि, र कहाँबाट सूचना आएछ एकजना प्रहरी अधिकारीलाई, र आएर चाहिँ त्यो च्यातिदिनु भयो थोतेर होइन। अब अघि पनि भने लोकतन्त्रमा नागरिकको प्रोटेस्ट गर्ने अधिकार हो, संवैधानिक अधिकार हो, र त्यो पनि शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको अधिकारमाथि प्रहरीको हस्तक्षेप पनि अर्को एउटा सेवाग्राहीको रूपमा एउटा अर्को अनुभव रह्यो होइन। अब यो सेवामा तीव्रता भन्ने कुराहरू चाहिँ अहिले मैले के सुनिरहेको छु भन्दा, जुन एकदम सकारात्मक कुराहरू हुन् होइन, नागरिकको पासपोर्ट चाहिँ घर घरमा
6: पुर्याइदिने
5: त्यो ठिकै छ होइन। तर कस्तो हो भन्दाखेरि एउटा पासपोर्ट चाहिँ हामीले 5 वर्ष 10 वर्षमा एकपटक लिने कुरा हो होइन, नागरिकता भनेको जीवनभर एकपटक लिने कुरा हो होइन। तर हरेक दिन जहाँ नागरिक ठोक्किन्छ ती ठाउँहरूमा चाहिँ सेवाको स्तर गुणस्तर कस्तो भयो भनेर चाहिँ म आफै त्यति धेरै सेवा लिन गइसकेको।
6: तपाईँले महत्वपूर्ण कुरा उठाउनु भयो मोनिका निराउलाजी, तपाईँले भन्ने जस्तो मैले तपाईँलाई सर्जरीको लागि मैले जोड्न खोजेको, जसरी सरकारले पासपोर्ट नागरिकता चाहिँ घर घरमा पुर्याउने र यो साउनदेखि चाहिँ अझ यो चालक अनुमति पत्र पनि घरमै पुर्याउने भनेको छ, तर अस्पताल जस्तो ठाउँ जहाँ चाहिँ हरेक पटक नागरिक बिरामी भएर स्वास्थ्य उपचार गर्नुपर्ने ठाउँमा चाहिँ उस्तै लाइन छ, उस्तै शास्ति छ, उस्तै समस्या छ, त्यहाँ चाहिँ आइतबारको विधा समेत थपिँदाखेरि झन् बढी समस्या छ भनेर नागरिकले गुनासो गरिरहेका छन्।
5: अब सरकारको प्राथमिकता नै अलिकति अन्यलमा छ कि जस्तो लाग्छ होइन। अब अन्यलमा नभए पनि उहाँहरूको लागि स्पष्ट छ, तर सायद गलत प्राथमिकता भयो कि भन्ने लाग्छ कि मलाई, किनभने एउटा चाहिँ मध्यम वर्ग अथवा मध्यममा पनि उपल्लो मध्यम वर्गमा केन्द्रित भएर यो सरकारका नीति कार्यक्रम योजनाहरू बनेका छन् होइन। तर एउटा चाहिँ आम नागरिक जो भनौँ न मध्यम वर्गीय, तल्लो मध्यम वर्गीय, निम्न वर्गको नागरिकका लागि चाहिँ यो सरकारका सेवा नीति कार्यक्रमहरू बनेका छैनन् होइन। अब कोही पनि उपल्लो मध्यम वर्गको अथवा चाहिँ उपल्लो वर्गको नागरिकका लागि आइतबार छुट्टी हुनु एकदम राम्रो कुरा हो यो देशमा होइन। तर जसलाई तपाईँले भन्नुभयो, जुन नागरिकलाई अस्पतालमा सेवा लिन पर्नेछ र उहाँहरू चाहिँ यहाँबाट मात्रै होइन कि होइन, गाउँबाट दूर दराजबाट चाहिँ काठमाडौँसम्म अथवा सहरसम्म आउनु भएको छ एउटा सरकारी अस्पतालमा चाहिँ सेवा लिनका लागि, उहाँलाई चाहिँ त्यो आइतबार भने अझै एक दिन होटलमा खर्च हो, अझै एक दिन खाना खर्च हो होइन। र त्यसकारणले जुन नागरिकको चाप बढेको छ होइन अस्पतालहरूमा, त्यसले सेवाग्राहीलाई निकै अप्ठ्यारो पारेको छ। र त्यति मात्रै नभएर चाहिँ त्यो सँगसँगै उतापट्टि फेरि अझै कर चाहिँ 3% लिने भन्ने कुरा छ प्राइभेट अस्पतालमा चाहिँ सेवा लिन गएको खण्डमा होइन। अब सरकारी अस्पतालको अवस्था गुणस्तर होइन, र सरकारी अस्पतालमा जुन एउटा नागरिकको चाप हुन्छ त्यो चापमा कुनै पनि कमी छैन होइन, अझै बढेको छ एक दिन बिदा थपेका कारणले। तर उतापट्टि चाहिँ फेरि प्राइभेट अस्पतालमा म उपचार गर्न जाउँ भनेदेखि अब शुल्क बढ्ने भयो, किनभने 3% बेसी कर तिर्नु पर्ने भयो। त्यसै गरी भनौँ बिजुलीको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ होइन, अब एउटा आम घरमा चाहिँ 50 युनिट भन्दा बढी बिजुली जसकोमा पनि खपत हुन्छ होइन, एउटा गाउँमा एक्लै बस्ने मान्छेको घरमा पनि बिजुली 50 युनिट भन्दा माथि नै खपत हुन्छ कि आजभोलि होइन। त्यति बिजुली खपत गर्दाखेरि अझै अब हामीले ट्याक्स तिर्ने पर्ने भयो सेवाग्राहीको रूपमा भनेपछि यो, र अर्कोतिर सरकारले के गरिरहेछ भन्दाखेरि कर चाहिँ घटाइरहेछ होइन अब 10 लाखसम्म कर
6: आयकर
5: चाहिँ घटेको छ होइन त्यसै गरी सबैभन्दा माथिल्लो ब्राकेटमा जसको कमाई हुन्छ त्यसको कर प्रतिशत चाहिँ 10% घटाइदिएको छ होइन भनेपछि यो सरकारले एउटा वर्गका लागि चाहिँ एकदम राम्रो सुधारात्मक कामहरू गरेको छ तर एउटा आम नागरिकको रूपले हेर्दाखेरि चाहिँ यो सरकारले सेवामा यो सरकारले सुविधामा यो सरकारले चाहिँ पहुँचमा सामाजिक सुरक्षामा चाहिँ कुनै पनि रूपान्तरणकारी काम चाहिँ अहिलेसम्म नगरेको जस्तो देखिन्छ होइन यद्यपि अब राम्रै पक्ष हेर्दाखेरि चाहिँ तपाईँले अघि भन्नुभए जस्तो विद्यार्थीका लागि चाहिँ समयमै परीक्षा लिनु होइन जस्तै म 3 वर्ष कलेज जान्छु मेरो डिग्री 5 वर्षमा आउँछ भनेको त्यो मेरो जीवनको महत्वपूर्ण 2 वर्ष चाहिँ मैले एउटा राज्यको बेसितीका लागि चाहिँ मैले गुमाउनु परेको कुरा हो होइन त्यसकारणले चाहिँ यो रिजल्ट समयमै आउनु भनेको एकदमै ठुलो एउटा चाहिँ उपलब्धि हो एकदमै ठुलो महत्वपूर्ण कुरा हो तर यो यसलाई चाहिँ अलिकति भनौँ न 10 दिनमै रिजल्ट आइहाल्नु पनि पर्दैन होला सायद होइन कतिजना विद्यार्थी छन् ती विद्यार्थीहरूको चाहिँ सही रिजल्ट पनि आउन आवश्यक पर्यो नि त किनभने ती सडकमा अस्ति आउनुभएका विद्यार्थीहरूलाई कति ठगिएको महसुस भएको छ होइन उहाँहरूले चाहिँ रिटोटलिङ गर्नका लागि पैसा दिनुभएको छ त्यो खर्च त्यो जुन दुःख भोग्नुपर्छ रिटोटलिङका लागि त्यसमा पनि त उहाँहरूको चाहिँ ठगिनु भयो भन्ने महसुस भएको छ होइन त्यसकारणले एकदम होडबाजीमा अलिकति एकदम उत्ताउलो भएर गरिहाल्न पनि पर्दैन होइन त्यही भएर अलिकता परिपक्व भएर एउटा विद्यार्थीको जीवनमा 2 वर्ष गुमाउन नपर्ने गरी रिजल्ट आउनु पर्यो परीक्षा हुनु पर्यो त्यसै गरी आन्तरिक परीक्षाहरू र आन्तरिक लेखाइ पढाएका कामहरू पनि राम्रा हुनु पर्यो सुधार हुनु पर्यो होइन र रिजल्ट टाइममा आउने सँगसँगै चाहिँ सही रिजल्ट पनि टाइममा आउनु पर्यो गुणस्तरीय हुनु पर्यो यो चाहिँ विश्वसनीय हुनु पर्यो होइन तर छिटो चाहिँ आउने विश्वास चाहिँ गुमाउने भन्ने पनि त्यो चाहिँ अलिक ठिक भएन कि भन्ने लाग्छ।
6: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। जेएनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
8: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
7: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
7: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
8: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
7: कार्यक्रम सड़क र सवारी।
9: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: प्राविधिक शिक्षा आजको आवश्यकता
12: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्तको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
10: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ

0: श्री धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँग कुरा गरिरहेका छौं। मोनिका निरौलाजी, अब तपाईँले धेरै कुरा भनिसक्नुभयो, अब सारांशमा क्या मुदागत रूपमा भन्दा 100 दिनमा सकारात्मक चाहिँ यो आशा लाग्दो चाहिँ अलिक कमजोरी चाहिँ यो भनेर मुदागत रूपमा भन्दाखेरि छोटोमा कसरी भन्नुहुन्छ?
3: 100 दिनमा आशा लाग्दो एक नम्बरमा भनेको चाहिँ एउटा हुटुटी देखिन्छ है,
2: केही
3: गर्ने हुटुटी देखिन्छ होइन, त्यो एकदम आशा लाग्दो छ। जस्तै रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो होइन। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ। अब अर्को कुरा गर्दाखेरि नकारात्मक कुरा नै गर्दाखेरि चाहिँ के भने, यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर रा, कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफू त्यसमा त्यसलाई चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो होइन। र त्यसले सुशासनमा जति ठूलो एउटा धक्का पुर्याएको छ त्यो चाहिँ निरन्तरता इतिहासको भइरहेको छ, र त्यसमा चाहिँ ब्रेक लागेन भने सुशासन स्थापित हुन सक्दैन यो राज्यमा भन्ने अर्को कुरा होइन। र तेस्रो सबैभन्दा महत्वपूर्ण कुरा के लाग्छ भन्दा, यो सरकारले सिर्जना गरेको कृत्रिम मानवीय संकट जुन छ सुकुम्बासी बस्तीहरूमा, 20,000 नागरिकलाई काठमाडौँमा मात्रै जबरजस्ती उठीवास गरेर जुन एउटा रुनु न हाँस्नु अवस्थामा पुर्याएको छ होइन, बिल्लीबाटै बनाएको छ भन्नुपर्छ, त्यसको उचित व्यवस्थापन चाहिँ यो सरकारले तुरुन्तै गरोस् भन्ने मेरो।
2: अहिले केही बेरमा आउँला हामी के गर्नुपर्छ भनेर म एकछिनपछि आउँछु। तपाईँले हामीले यो सकारात्मक कुरामा चाहिँ तपाईँले एउटा मात्रै भन्नुभयो, हुटुटी मात्रै,
3: हजुर,
2: केही गर्न खोज्ने हुटुटी बाहेक अरू सकारात्मक कुरा चाहिँ तपाईँले खासै नदेखेको
3: होइन। मैले रिजल्ट टाइममा निकाल्ने
2: हुटुटी अन्तर्गत चाहिँ छिटो नतिजा निकाल्ने
3: त्यो पनि एउटा सकारात्मक पक्ष नै भन्नुपर्छ।
2: अलिकति आशा लाग्ने कुरा गरौँ न एकछिन, तपाईँले सम्झेर भन्नुभयो नि हुन्छ।
3: आशा लाग्दो त्यही त अलि अहिले चाहिँ कस्तो छ भन्दा, यो थोरै निराशातिर पो पुग्या हो कि भन्ने लाग्छ होइन।
2: अब त्यसमा यसो भनौँ न, 100 दिनलाई 100 अङ्कमा मूल्याङ्कन गर्नु पर्यो भने तपाईँ कति नम्बर दिनुहुन्छ?
3: म त धेरै नम्बर दिदिनँ, अलिकति नम्बर नदिउँ होला नै जस्तो लाग्छ।
2: भनेपछि अनुत्तीर्ण
3: अनुत्तीर्ण नै
2: जस्ट पास
3: जस्ट पास पनि भएको छैन लागि चाहिँ।
2: अब धेरैले के भन्छन् भने, अब मोनिकाजीलाई मैले यहीँ जोड्न खोजेको सोध्न खोजेको चाहिँ, यो नवयुवाका प्रतिनिधिहरू पनि धेरै चाहिँ कुनै न कुनै पार्टीसँग आबद्ध छन्, विपक्षी पार्टीसँग आबद्ध भएकाहरूले चाहिँ सरकारको राम्रो काम नदेख्ने, अनि सरकारको समर्थन गर्ने नवयुवा प्रतिनिधिले चाहिँ सरकारको राम्रो काम देख्ने, उनीहरूको आँखा पनि एउटै छैन, उनीहरूको मूल्याङ्कन पनि एउटै छैन भन्ने आरोप लाग्ने गरेको छ। तपाईँ कतै अर्को पार्टीको समर्थक भएको नाताले यस्तो भन्नुभएको होइन नि?
3: होइन, म अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता पनि लिएको छुइनँ होइन, कहिल्यै पनि म चाहिँ त्यस्तो भोटर हो जस्तो लाग्छ मलाई, म स्विङ भोटर हो क्या खासमा होइन। मेरो कुनै पनि ऐतिहासिक रूपमा अथवा पारिवारिक रूपमा चाहिँ ल यही पार्टी हो, बाबु बाजेदेखि यही पार्टी हो भन्ने पनि छैन होइन। एउटा उम्मेद्वारको चाहिँ उसको राम्रा एजेन्डाहरू

0: छन् होइन, मलाई मनपर्ने कुराहरू छन् भने म भोट दिने खालको, म स्विङ भोटर हो होइन। त्यही भएर मेरो त्यो कुनै पनि एउटा लोयल्टी कुनै पनि पार्टीप्रति छैन, सदस्य पनि होइन होइन। त्यसकारणले यो चाहिँ एकदम, तर म कहिले काहीँ सोध्छु होइन, सायद उहाँहरूका समर्थकहरूसँग मैले अलि बेसी कुरा पो गर्नुपर्छ कि, मैले केही नदेखिरहेको हो कि होइन, सायद मेरो आँखामै पट्टी पो लाग्या हो कि भन्ने पनि लाग्छ मलाई कहिले काहीँ।
1: जे होस् मोनिकाजी, तपाईँ जस्तै तपाईँहरू चाहिँ एउटा स्वतन्त्र रूपमा, हामीले देखेको पनि स्वतन्त्र रूपमा पहिलेदेखि नै भदौको नब्बे उबाको आन्दोलनपछि तपाईँहरूले एउटा यो नागरिक उन्मुख सरकार हुनुपर्छ, संविधानको पालना गर्नुपर्छ, विधि को प्रक्रिया अनुसार अगाडि बढ्नुपर्छ भनेर तपाईँहरूले खबरदारी गर्दै आउनु भएको, निम्न र गरीब वर्गको उत्थानको लागि सरकारको ध्यान पुग्नुपर्छ भनेर पनि तपाईँहरूले बेला बेला आवाज उठाइरहनु भएको होइन, तपाईँहरूले चाहिँ धेरै अभियान चलाइरहनु भएको छ। त्यस कारणले गर्दाखेरि आज हामी तपाईँसँग यो सरकारसँग तपाईँहरूले खोजेको अपेक्षा र सरकारको कामको बारेमा कुरा गरिरहेका छौं होइन। अब मोनिकाजीहरूले अघि नै तपाईँले भन्नुभयो एउटा अन्तरिम सरकारसँग तपाईँहरूको एउटा सम्झौता भयो होइन, नवयुवाहरूको तर्फबाट। अर्को चाहिँ यो सरकार बन्ने बित्तिकै पनि तपाईँहरूले धेरै अपेक्षा गर्नु भएको थियो कि, अलिकति अपेक्षाको कुरा गरौँ न। तपाईँहरूले गरेको अपेक्षा चाहिँ के थियो बुझागत रूपमा भन्दाखेरि, नयाँ यो जुन अहिले 100 दिन मनाइरहेको सरकारसँग तपाईँहरूले शुरूमा गरेको अपेक्षा चाहिँ के थियो?
0: पहिलो भनेको शहीद परिवार र घाइते साथीहरूको चाहिँ दीर्घकालीन व्यवस्थापन भन्ने कुरा थियो होइन। अहिलेसम्म पनि सरकारले आफ्नै जमर्कोमा चाहिँ उहाँहरूलाई एकपटक पनि भेटेको छैन होइन। त्यो एकदमै दुःख लाग्दो, चित्तै दुख्ने कुरा हो त्यो वास्तवमा होइन। एउटा आन्दोलनको चाहिँ हामी प्रतिनिधि भनेर आन्दोलनको जस बोकेर आउँदै गर्दाखेरि, यति ठूलो जनमत चाहिँ आन्दोलनको बलमा लिएर आउँदै गर्दाखेरि, त्यही आन्दोलनका शहीद तथा घाइते परिवारहरूलाई चाहिँ एकपटक पनि भेट्न नसकेको कुरा चाहिँ एकदमै दुःख लागेको छ होइन।
1: भेट्नुपर्छ, भेट्नु होला भन्ने अपेक्षा थियो, त्यो पूरा भयो
0: हो होइन। भेट्ने भनेको त त्यो चाहिँ एउटा सहकार्यको सुरुवात होला भन्ने होइन, उहाँहरूका के छन् त आवश्यकता, गुनासाहरू के छन्, त्यसलाई सम्बोधन गर्ने एउटा बाटो खुल्ला भन्ने कारणले चाहिँ एउटा प्रथम भेट महत्वपूर्ण होला भन्ने लागेको थियो।
1: त्यो भएन, एउटा अपेक्षा त्यो थियो, त्यो भएन। अब अर्को तपाईँको अपेक्षा
0: र त्यसमा चाहिँ कस्तो झलझली के याद आउँछ भन्दा, त्यो शहीदका शालिकहरू जुन छरपष्ट छन् नि, ती चाहिँ एकदम याद आउँछ कि दिमागमा, किनभने त्यसले चाहिँ सायद यो सरकारले यो आन्दोलनका शहीद र घाइते प्रतिको यो सरकारको के छ अवधारणा भन्ने ठ्याक्कै देखाउँछ कि क्या हो भन्ने लाग्छ है। अर्को भनेको अझै पनि आन्दोलनमा देखिएकै भरमा चाहिँ 2700 जना युवाहरू चाहिँ जेलमा हुनुहुन्छ अहिले पनि होइन, र उहाँहरूलाई विभिन्न झुटा मुद्दाहरू समेत लगाइएका छन् होइन। यसमा यो सरकारको कुनै पनि ध्यान पुग्न सकेको छैन, र यो सरकारको प्राथमिकता भनेको चाहिँ उतापट्टि दरबार हत्याकाण्ड चाहिँ यो सरकारको प्रमुख प्राथमिकता हो, र यो आन्दोलनमा सहभागी भएका कारणले जो जेलमा बस्नका लागि 1 वर्षभन्दा धेरै भइसक्यो कि होइन, एउटा आमा हुनुहुन्छ माइती घरमा बस्नुहुन्छ, सुदूरपश्चिमबाट आउनुभएको हो, उहाँले भन्दै हुनुहुन्थ्यो कम्तीमा मलाई होइन म हेरिदिन्छु भनेदेखि त म खेत जोत्न जान्थे नि त होइन। अस्ति हामीले असारको खेत जोत्ने दिन पनि मनायौं होइन, उहाँको खेत बाँझै छ, उहाँको एउटा छोरा छ रे, एउटा छोरा जेलमा बसेको 1 वर्ष हुन लाग्यो होइन, अब 1 वर्ष पुग्न
1: लाग्यो
0: भदौमा, 1 वर्ष ठ्याक्कै पुग्छ, र उहाँको खेत अहिले बाँझै छ किनभने उहाँ यहाँ दिनै माइती घरमा आएर रोएर बसिरहनु भएको छ होइन। भित्र गृहमन्त्रीको शपथ हुँदै थियो, बाहिर प्रहरीले चाहिँ ती आन्दोलनकारीका बाबामालाई थर्काइराखेको देखिएको थियो होइन। दोस्रो अपेक्षा त्यो थियो कि
1: हुन सकेन,
0: झुटा मुद्दा लागेर जसलाई प्रहरीले थुनामा राखेको छ र जसको मुद्दाको चाहिँ सुनवाई हुन सकेको छैन, त्यसलाई प्राथमिकतामा राखेर रा यो सरकारले चाहिँ सम्बोधन गर्छ भन्ने थियो होइन, त्यो हुन सकेन। अर्को भनेको प्रहरीको रूपान्तरणको होइन, त्यसपछि जुन भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित कुराहरू छन्, यसमा चाहिँ धेरै कुराहरू पर्ने भएको कारणले पनि त्यो सम्झौता 10 बुँदे हुन पुगेको हो होइन। र यस अन्तर्गत चाहिँ हाम्रा जुन संवैधानिक निकायहरू छन् त्यसको त्यसमा नियुक्ति कसरी हुन्छ होइन, र संवैधानिक निकाय मात्रै नभएर सबै निकायहरू क्या अहिले विश्वविद्यालयकै नियुक्ति प्रक्रियाहरू जुन भइराखेका छन् होइन, त्यसले चाहिँ विश्वविद्यालयहरूलाई एउटा स्वच्छ एउटा चाहिँ स्वतन्त्र निकायको रूपमा चाहिँ काम गर्न दिएन होइन, किनभने सधैँ राजनीतिक हस्तक्षेप भइरहने बाटो चाहिँ खुला रह्यो भन्ने जुन एउटा थियो, त्यसका लागि चाहिँ यी नियुक्ति प्रक्रियाहरूमै पुनर्विचार गर्नुपर्छ। त्यो नियुक्ति गर्ने जुन समिति छ त्यो समितिमा चाहिँ को बस्ने भन्ने नै पुनर्विचार गर्नुपर्छ। त्यसमा प्रधानमन्त्री त्यसमा शिक्षा मन्त्री बसेर त त्यो त राजनीतिक प्रक्रिया राजनीतिक नियुक्ति नै भइरहने भयो र यी निकायहरू चाहिँ स्वतन्त्र र स्वच्छ रहन सकेनन्, राजनीतिक हस्तक्षेप मुक्त रहन सकेनन् भन्ने थियो र त्यसकारणले चाहिँ यसलाई पुनर्विचार गर्ने होइन, र त्यो सँगसँगै चाहिँ संवैधानिक निकायहरूमा चाहिँ 45 वर्ष नै त्यसको चाहिँ एलिजिबिलिटी हुने होइन, त्यसको लागि क्वालिफाई गर्नका लागि 45 वर्ष पुग्नु पर्ने भन्ने नियमले चाहिँ अहिलेका एकदम सक्षम युवाहरूलाई पनि ती पदहरूबाट चाहिँ विमुख गराए भन्ने थियो, र त्यसकारणले चाहिँ त्यो एलिजिबिलिटी त्यो उमेरको जुन हद छ त्यसलाई पनि पुनर्विचार गर्ने, यद्यपि कुनै पनि संवैधानिक निकायको पुनर्गठन अथवा त्यसको पुनर्विचार गर्नका लागि यो चाहिँ संसदीय प्रक्रियाबाट जुन संविधानले भनेको प्रक्रिया छ त्यही अन्तर्गत नै गर्ने, तर एउटा समितिले अध्ययन गरेर अध्ययन प्रतिवेदन चाहिँ संसदलाई बुझाउने भन्ने कुरा थियो होइन।
1: तर अहिले अब त्यही अनुसार केही अब नियुक्तिको लागि प्रक्रिया पनि सुरु भएको छ, केही नियुक्ति पनि हुन थालेको छ, अहिलेको यो नियुक्तिलाई चाहिँ तपाईँहरूले गरेको अपेक्षा अनुसार मिल्दो जुल्दो छ अथवा यस यो नियुक्तिमा पनि सरकारले भन्ने एउटा गर्ने अर्को गरिरहेछ?
0: होइन, सरकारले भन्ने उयो गरिरह होला, गर्ने पनि उयो गरिरह होला। जस्तै हाम्रो सांसद गोर्खाका सांसद पूर्व महामन्त्री राजसपाकाले अभिव्यक्ति दिनुभएको थियो त होइन, यदि कुनै पनि व्यक्तिले चाहिँ भोट मागेको थियो राजसपाका लागि भोट हालेको थियो अथवा अरूलाई उत्प्रेरणा दिएको थियो भोट हाल्नका लागि भने स्वत एक अङ्क बढिहाल्छ नि भन्ने, त उहाँले जे भनेको छ त्यही गरेको होला भन्ने अपेक्षा गर्नु पर्यो सरकारबाट होइन। तर नियुक्ति चाहिँ के भन्दाखेरि एउटा व्यक्ति आए चाहिँ राम्रो हुने अचानक होइन, अर्को व्यक्ति नभए चाहिँ बिग्रिहाल्ने भन्ने होइन के होइन, त्यो के भन्दाखेरि सिस्टम बनाउने हो नि त होइन। जब विधि बन्छ जब प्रक्रिया बन्छ र त्यो प्रक्रियाले नै एउटा चाहिँ निष्पक्ष मान्छे आउन सक्ने खालको प्रक्रिया बन्छ तब न त्यसको सुनिश्चितता हुन सक्छ, तब जो नै आए पनि होइन ल ठिक छ कविन्द्रजी त्यहाँ चाहिँ छनौट समितिमा हुनुहुन्न होला रे होइन, त्यो छनौट समितिमा भएका सबै मान्छेहरू स्वच्छ मनका छन् रे, तर त्यसको सुनिश्चितता कसले गर्न सक्छ त होइन, त्यसको ग्यारेन्टी त कसैले पनि लिन सक्दैन नि त। त्यसकारणले एउटा प्रक्रिया त्यस्तो बनाउनु पर्छ जसले साँच्चीकै निष्पक्ष मान्छेहरू छनौट समितिमा हुन पर्यो, त्यो छनौट समितिले के का आधारमा छनौट गरिरहेको छ भन्ने कुरा पारदर्शी हुन पर्यो भन्ने हो कि
1: होइन। त्यो तपाईँहरूको अपेक्षा थियो, त्यो अपेक्षा अनुसार पनि काम भएको जस्तो तपाईँहरूलाई लागेको
0: भएको जस्तो लागेको छैन, किनभने जस्तै मार्क्स चाहिँ कसैलाई पनि तपाईँले राष्ट्रपतिलाई भोट हाल्या हो कि होइन भन्ने आधारमा मार्क्स दिइराखेको छ भने त त्यो के फरक भयो कि, हिजो पनि एमाले एमालेलाई भोट हालेकै मान्छेलाई राख्थ्यो, आज राष्ट्रपतिले राष्ट्रपति भोट हालेको मान्छेलाई राख्छ होइन, भनेपछि स्वतन्त्र निष्पक्ष मान्छे त्यो ठाउँमा आउन सक्छ त सक्दैन होइन। तर त्यसको समस्या कहाँनिर हो भन्दाखेरि त्यो छनौट प्रक्रियामा चाहिँ क्राइटेरिया के हो त, के का आधारमा चाहिँ कुनै पनि व्यक्तिलाई छनौट गरिएको छ, र मलाई चाहिँ विश्वविद्यालयको हकमा है विशेष गरेर के लाग्छ भने चाहिँ यो चाहिँ शिक्षा मन्त्रालय अथवा शिक्षा मन्त्री चाहिँ त्यो छनौट समितिमा हुनै हुँदैन भन्ने लाग्छ। त्यसमा पहिल्यैदेखि नै स्वतन्त्र विज्ञहरूको टोली हुनुपर्छ होइन, विद्यार्थी सहितको टोली हुनुपर्छ जस्तो लाग्छ वास्तवमा।
1: अब यसमै कतिपयले के भन्छन् भने हाम्रो देशमा त्यो चाहिँ एकदम के अरे तपाईँले भन्नुभएको छ स्वतन्त्र विज्ञ भन्नेहरू पनि कुनै न कुनै पार्टीमा चाहिँ आबद्ध भइहाल्छन्, हामीले भने जस्तो त्यो स्वतन्त्र व्यक्ति खोज्नै सकिँदैन पनि भन्छ नि तपाईँ, त्यस्तो लाग्छ
0: होइन? यसो हो, अब स्वतन्त्रता भनेको पनि फेरि कस्तो भने नि जस्तै मैले कसलाई भोट हाले भन्ने आधारमा म स्वतन्त्र भइन भन्ने कुरा चाहिँ होइन, होइन हामी सबैले कसै न कसैलाई त भोट दियौँ नि त, होइन हामी सबैको विचार काहीँ न काहीँ मिल्न सक्छ, हामीलाई कोही मन पर्न सक्छ, होइन नेताकै रूपमा मन पर्न सक्छ, त्यसले चाहिँ मेरो स्वतन्त्रतालाई नै कम्प्रोमाइज गर्यो भन्ने पनि होइन कि, तर मैले मेरो पदमा रहेर चाहिँ त्यो मेरो जुन एउटा त्यसलाई बायस भनिन्छ नि त, होइन रिसर्च गर्दाखेरि पनि सबैको केही न केही बायस हुन्छ कि, हाम्रो चाहिँ हुर्काई बढाई हाम्रा होइन आफ्ना रुचिहरू हाम्रा मनपर्ने मन नपर्ने कुराहरू त्यो सबैले केही न केही बायस त सिर्जना गर्छ होइन, तर स्वतन्त्रता भनेको के भन्दाखेरि त्यो बायसको बारेमा म कत्तिको चाहिँ मैले बुझेको छु, ए है मलाई यो नेता मनपर्छ होइन, तर त्यसको मतलब यो होइन कि त्यो नेतालाई मन पराउने सबै विद्यार्थीलाई चाहिँ मैले प्लस 5 मार्क्स दिनु भनेको चाहिँ म स्वतन्त्र भइनँ भन्ने कुरा हो होइन, तर त्यसलाई चाहिँ मैले मेरो काममा चाहिँ त्यो मेरो मनपर्ने नेताको इन्फ्लुएन्स पर्न नदिनु भनेको स्वतन्त्र हुनु हो होइन, त्यही भएर यसमा चाहिँ स्वतन्त्र भनेको मलाई त खासमा भन्नु पर्दाखेरि पार्टीको सदस्यतै लिएको मान्छेले पनि एउटा स्वतन्त्र रूपले विश्वविद्यालयको पदाधिकारी भएर काम गर्न सक्छ होला कि होइन, तर यति हो कि उसको विश्वविद्यालयको काम गर्दाखेरि ऊ पार्टीको सदस्य हुनु भएन।
1: मोनिका निरौलाजी, तपाईँ जेएनजी मुभमेन्ट अलायन्सको सदस्य हुनुहुन्छ, नवयुवाको प्रतिनिधि हुनुहुन्छ, आज हामी तपाईँसँग सरकारको 100 दिनको अवसरमा सरकारले कस्तो काम गर्यो भनेर कुरा गरिरहँदाखेरि तपाईँले हामीले चाहे अनुसार हामी नवयुवाहरूले जे चाहेका थियौं जे खोजेका थियौं त्यो अनुसार सरकारले काम गर्न सकेन, 100 अंक दिनु पर्यो भने सरकार अहिलेसम्मको काम गराइमा फेल भएको छ भनेर तपाईँले अघि भन्नुभयो। अब अहिले हेर्दाखेरि एउटा मान्छेले अर्को पनि एउटा सकारात्मक कुरा, मैले अलिकति सकारात्मक कुरा कोट्याएँ, पहिले जस्तो प्रधानमन्त्री मन्त्रीहरू भाषण गर्नुहुन्न होइन, प्रधानमन्त्रीको बोली सुन्न त धेरै दिन पर्खिनुपर्छ, महिनै पर्खिनुपर्छ, बोल्नुहोस् भन्दा नि बोल्नुहुन्न होइन, उद्घाटनमा जानुहुन्न, त्यसपछि अरू समारोहमा पनि मन्त्रीहरू गएर भाषण गरेको सुनिँदैन, पहिला पहिला भाषण गरेर वाक्कै बनाउँथे होइन, भाषणमा चाहिँ जे पनि भन्ने काममा नदेखिने, अहिले बोल्दैनन् पक्कै पनि काम गर्न खोजेका होलान् भन्ने चाहिँ अरूलाई लागेको छ कि, यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ?
0: बोलाई र काम गराइसँग त्यस्तो सम्बन्ध छ र भन्ने पनि लाग्छ मलाई होइन, किनभने संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु कि होइन, किनभने त्यहाँ गएर ठिङरिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त होइन, देखियो कत्रो ठुलो गल्ती हुन सक्ने रहेछ, धेरै ओभर कुल ओजे हुन खोज्दाखेरि क्या ओभर जान्ने भएर
1: धेरै जान्ने भएर
0: भन्ने लाग्छ मलाई होइन, त्यही भएर वास्तवमा चाहिँ कहाँ बोल्ने कहाँ नबोल्ने, ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो, उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन, तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन् होइन, मैले मेरो सार्वभौमिकता चाहिँ उहाँहरूलाई एउटा भोट हालेर मैले दिएको छु होइन, काम गर्नका लागि जागिर दिएको हो, त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ होइन, विधिवत रूपले जसरी भनिएको छ जति जति समयमा प्रधानमन्त्रीले गएर सांसदहरूको जवाफ दिनुपर्छ प्रश्नको भनिएको छ त्यो दिनुपर्छ प्रधानमन्त्रीले होइन, त्यो एउटा विधिको शासन हो, त्यो एउटा लोकतान्त्रिक मूल्य मान्यता पद्धति प्रक्रिया हो जसको चाहिँ मान राख्न पर्न मान चाहिँ प्रधानमन्त्रीले राख्नुपर्छ होइन, अब त्यो सँगसँगै ठुल्ठुला अब कार्यक्रममै गएर भाषण दिनुपर्छ भन्ने छैन होइन, तर एकजनाले नदिँदैमा चाहिँ यो सरकारले पुरै नदिएको भन्ने पनि होइन, जस्तै अर्थमन्त्रीले त जहाँ पनि गएर जे पनि बोलिरहनु भएको छ त फेरि अर्कोतिर होइन, सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी नेपालको इतिहासमा लागू गरेर होइन भनेको सबैभन्दा उपल्लो वर्गलाई चाहिँ कर छुट दिने र सबैभन्दा पछाडि बारिएका वर्गलाई चाहिँ करको मारमा च्याप्ने होइन त भनेको के हो एउटा चाहिँ सानो प्राइभेट विद्यालयमा चाहिँ किनभने इङ्ग्लिस बोर्डिङमा पढायो भने मेरो छोराछोरीले चाहिँ उन्नति गर्ला भन्ने भावनाका लागि 3% कर लगाउनु होइन बिजुली खपतमा 3% कर लगाउनु होइन ग्यास चाहिँ आधी सिलिन्डर पाइन्छ म एउटा इन्डक्सन किनेर चाहिँ मेरो क्याफे चलाएर चिया बेचेर चाहिँ मेरो घर पाल्छु भन्ने मान्छेलाई 3% कर लगाउनु तर फेरि 10 लाखसम्म कमाउने मान्छेलाई चाहिँ कर छुट दिनु भनेको सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी हो र यसलाई गएर चाहिँ भाषण दिएर अर्थमन्त्रीले यो त प्रोग्रेसिभ ट्याक्सेसन हो भनेर झुट बोलिरहेका छन् होइन त्यही भएर सबै प्रतिनिधिहरू क्याबिनेटका नबोलिरहेका त होइनन् होइन एउटा प्रधानमन्त्री चाहिँ म बोल्दै बोल्दिन भन्ने हट लिएर
1: भनौँ न प्रधानमन्त्री बोल्नु पर्ने ठाउँमा नि बोल्नु न अरू मन्त्रीहरू नबोले नि हुने ठाउँमा चाहिँ बोल्नु
0: नबोले नि हुने ठाउँमा जे पनि बोल्ने होइन अब अर्थशास्त्र चाहिँ मैले मात्रै जानेको छु र बुझाएको छु भन्ने खालको अभिव्यक्ति जुन आउँछ जुन घमण्डबाट आउँछ त्यो चाहिँ एकदम आपत्तिजनक नै लाग्छ
1: मोनिका निरौलाजी अब हामी अन्तिम खण्डमा चाहिँ तपाईँले समग्रमा भन्दाखेरि नवयुवाका प्रतिनिधिहरू तपाईँहरू जेन्जीहरूले जे खोज्नु भएको थियो यो सरकारसँग अपेक्षा यो 100 दिनमा बितेको 100 दिनमा त्यो अपेक्षा अनुसार काम हुन सकेको छैन र तपाईँहरूले धेरै कुराहरू चाहनु भएको थियो आम नागरिकले धेरै कुरा चाहेका थिए होइन पहिलेको भन्दा अब आउने सरकार नवयुवाकै प्रतिनिधिहरू सरकारमा हुनुहुन्छ तपाईँहरूसँगै अभियानमा लाग्नुभएकाहरू सांसद र मन्त्रीहरू बन्नु भएको छ तैपनि सरकारले भनेअनुसार काम गरेन भनेर तपाईँले भनिहाल्नुभयो अब तपाईँहरूको सुझाव चाहिँ नि अब सरकार कसरी अगाडि बढ्नुपर्छ अब अहिलेदेखि नै सरकारले के कुरामा ध्यान दियो भने तपाईँहरूले तपाईँहरू जस्ताले तपाईँले यसरी चाहिँ आलोचना गर्नुपर्ने थिएन होला अबको आउँदा दिनहरूमा सरकारको काम कस्तो हुनुपर्छ
0: पहिलो त शहीद परिवार र घाइते साथीहरूको मागहरू चाहिँ तत्काल सम्बोधन हुन पर्यो होइन उहाँहरूको दीर्घकालीन व्यवस्थापनको काम चाहिँ आजैबाट सुरु गर्नु होला भन्ने मेरो अनुरोध छ होइन त्यसै गरी 2700 जो अझै पनि कारागारमा हुनुहुन्छ उहाँहरूको भविष्य के हुनेवाला छ त त्यसप्रति केही न केही त चासो देखाइदिनुहोस् न होइन सबै अपराधीलाई उन्मुक्ति दिनुहोस् भन्या होइन कि होइन तर झुटा मुद्दामा जो अझै पनि जेलमा हुनुहुन्छ उहाँहरूको माग मुद्दा त सम्बोधन गरिदिनु पर्यो नि त सरकारले होइन आन्दोलनबाट आएको हुँ भन्ने सरकारले त्यो दोस्रो कुरा भयो तेस्रो कुरा भनेको नागरिकको अपेक्षा भनेको चाहिँ दैनिक जनजीवनसँग जोडिएको छ कि होइन अहिले म गाडी भाडा तिर्न पनि धौ धौ पर्नुपर्ने अवस्थामा पुगिसकेको छु होइन किन भन्दाखेरि महँगी त्यस्तो बढिसकेको छ होइन एउटा ग्यास सिलिन्डर किन्नका लागि आधी सिलिन्डर पाइन्छ है त्यसकारणले यो घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौँ महँगी एकदमै बढ्दो छ त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या मेरो त्यो अपेक्षै छैन मलाई त्यो चाहिएकै छैन म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो घरमा पासपोर्ट चाहिएको होइन कि त्यही भएर घाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन र सबैभन्दा महत्वपूर्ण अघि पनि मैले थोरै भनेका थिएँ जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ 100 दिन मात्रै भएको छ होइन त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल सुरु गरोस् भन्ने अनुरोध छ होइन र अन्तिममा भन्न पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए गणतान्त्रिक संस्थाहरू बनेका थिए ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन्। होइन, ती संस्थाहरू भदौ 9 गते भदौ 24 गते जले, होइन, तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धविरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था संगठन संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो, र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिनीहरूलाई खारेज नगरौं, होइन, तिनीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउँ, र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् के, होइन, यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र? त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
1: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी, एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा, जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँले अघि नै भन्नुभयो भनाई बोली, र सरकारको सञ्चालन गर्ने पार्टी, होइन, सरकार चलाउने पार्टी, रासोपाका कतिपय नीति, भर्खरै पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ, कसरी सचेर अगाडि बढ्नुपर्छ, तपाईँको सुझाव के छ?
0: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई। त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि। जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ, होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा, होइन, त्यसको त्यो असर हो नि त, होइन। त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ, होइन, यो जुन भनौँ न अख्तियारको प्रमुखलाई राखेर चाहिँ थर्काउने, होइन, यसो गरेनस् भने तँलाई पखलास भन्ने, होइन, यो कुनै विधि, यो कुनै प्रक्रियामा मान्य छैन कि, होइन। हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन, होइन, जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ, होइन, यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ, होइन। त्यसै गरी अघि पनि भनिहाले यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ। किनभने संसदप्रति उहाँ जवाफदेही हुनुहुन्छ, संसदप्रति जवाफदेही हुनु भनेको ती मुखहरूप्रति मात्रै होइन, हरेक आम नागरिक, हरेक जनता जसले ती सांसदहरूलाई भोट दिएर सांसद बनाए तिनीहरूप्रति जवाफदेही हुनु भनेको हो, होइन, त्यो भनेको गणतन्त्रको आधारभूत मान्यता हो कि सबैभन्दा माथि चाहिँ हरेक नागरिक हुन्छ भन्ने मान्यता हो, त्यसलाई चाहिँ ननाग्नु होला भन्ने अर्को अनुरोध, होइन। र अर्को अनुरोध चाहिँ के छ भन्दाखेरि यो व्यवहारको रूपमा चाहिँ उहाँहरूको जुन एउटा यो कस्तो देखिन्छ भन्दा यो फ्र्याट हाउस भन्ने हुन्छ कि अमेरिकाको कलेजहरूमा चाहिँ, त्यो चाहिँ केटै केटाको एउटा घर बनाउँछन्, होइन, अनि त्यो एउटा केटाको क्लब जस्तो बनाउँछन् क्या, हाम्रोमा अहिले एमआरआर भए जस्तो नि त, होइन, त्यो चाहिँ किचन क्याबिनेटदेखि लिएर मन्त्री परिषद पनि एमआरआरको अथवा फ्ल्याट हाउस फ्ल्याट बोइज जस्तो देखिनुहुन्छ कि उहाँहरू, उहाँहरूको बोली व्यवहार, होइन, त्यसलाई चाहिँ सच्याउन आवश्यक छ जस्तो लाग्छ। अलिकति धेरै नै उहाँहरू अराजक र अपरिपक्व हुनुभयो भने एउटा डर चाहिँ के छ भन्दाखेरि एउटा सिङ्गो पुस्तालाई अथवा युवालाई नै हेर्ने दृष्टिकोण चाहिँ कस्तो बन्ला भन्ने डर पनि छ कि उहाँहरूको असक्षमता र अकर्मण्यताको भार चाहिँ एउटा सिङ्गो पुस्ताले बोक्नु पर्नेवाला छ होइन एउटा सिङ्गो पुस्तालाई चाहिँ ल युवाले चाहिँ नसक्ने रहेछ हामीले दिएकै हौ त युवालाई मौका के नै गर्यो र भन्ने खालका जुन एउटा यो त्यो भाष्य सिर्जना भइसक्यो नि त होइन युवाले त नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ किनभने हुटहुटीले मात्रै पुग्दैन के होइन हुटहुटीमा चाहिँ विचार पनि चाहिन्छ त्यसमा अलिकति संयमता पनि चाहिन्छ त्यसमा चाहिँ धैर्यता पनि चाहिन्छ होइन आजको भोलि गरिहाल भन्ने बित्तिकै त हुँदैन नि त होइन राज्य चलाउने कुरा हो समय लाग्छ धैर्यता चाहिन्छ र डिप्लोमेसी पनि चाहिन्छ कूटनीतिक हुनु पनि आवश्यक छ होइन होला थर्काउनु मन लाग्ला रिस कसलाई उठ्दैन र होइन तर त्यो थर्काउनु मन लाग्यो भन्दैमा चाहिँ प्रहरी प्रमुखलाई थर्काइदिने संवैधानिक आयोगका प्रमुखहरूलाई थर्काइदिने त्यो त मान्य छैन नि त त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन आवश्यक छ र धेरै भनेको चाहिँ यो अराजक व्यवहारलाई चाहिँ बन्द गर्न आवश्यक छ
1: धेरै धेरै धन्यवाद मोनिका निरौलाजी तपाईँको यो प्रतिक्रिया समयको लागि
0: हजुर धन्यवाद हजुरलाई पनि समय दिनुभएकोमा
1: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला आज हामीले सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्यौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार।

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ झेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
4: सधैँ लागु हुनेछन्।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 0942538888 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै, कर्णालीका 2 सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौड़ा कपड़ा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, 1 महिनामा 1,30,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढ़ी आएको छ। गैरातीको बाढ़ीका कारण एक महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि दुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुंगासहितको बाढ़ी गाउँमा पसेको डोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा घाइते भएकी स्थानीय 56 वर्षीय आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बिहान बाटोमा नै ज्यान गएको। बाढ़ीमा परि घाइते भएका अन्य 6 जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी विक, 44 वर्षीय रेउली विक, 48 वर्षीय विष्णु विक, 15 वर्षीय निरूता विक, 13 वर्षीय सीता विक र 65 वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढ़ीले झण्डै 15-16 मिटरसम्म बगाएको थियो, जसका कारण ढाड़, टाउको लगायत शरीरका विभिन्न भागमा घाइतेहरूको चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 वटा घरमा क्षति छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको डोल्पा प्रहरीले जानकारी दिएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। यसैबीच सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ। ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासको नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। केही दिन यता देशभर मनसून सक्रिय भएकोले वर्षा हुने क्रम बढ़ेको छ। काठमाण्ड उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी पर्ने क्रम रोकिएको छ। काठमाण्ड उपत्यकाभित्र अहिले चर्को घाम लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकोले त्यस क्षेत्रको नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्क अपनाउन आग्रह गरिएको छ। त्यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै गएका छन्। त्यस्तै सड़क अवरूद्ध हुने क्रम पनि बढ़ेको छ। कर्णाली प्रदेशका 2 प्रमुख सड़क पूर्ण रूपमा अवरूद्ध छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार गएको असार 17 गति परेको पानीले रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका छ रिजेगाड खोलामा आएको पहिरोले जाँजरको डोल्पा जोड्ने भेरी करिडोर अवरूद्ध भएको छ। त्यसैगरी हिजो रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराई रूकुम शहीद मार्ग पूर्ण रूपमा बन्द छ। प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएका र अवरूद्ध सड़क खुलाउन आवश्यक प्रयास पनि भइरहेको जानकारी दिनुभयो। पूर्ण रूपमा अवरूद्ध भएका सड़क सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सड़कमा पनि अत्याधिक सावधानी अपनाएर मात्र यात्रा गर्न उहाँको आग्रह छ। प्रहरीले बर्खायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सम्बन्धित सड़कको अवस्थाबारे प्रहरी र प्रशासनसँग जानकारी लिन पनि अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा हात्तीको आक्रमणबाट 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गैराती घरमा सुतिरहेको बेला जंगली हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। दाङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका दुई बस्ने 26 वर्षीय दिपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोराई नौ मछाहीमा धान रोपाई भइरहेका बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई दुई मर्फिस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँका 34 वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले हेटौँडा कपड़ा उद्योग पुनः संचालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हेटौँडा कपड़ा उद्योग संचालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो। सरकारले 2073 साल असार 18 गते हेटौँडा कपड़ा उद्योग पुनः संचालन गर्ने निर्णय गरेको थियो। सरकारको पुनः संचालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालय बजेट निकासा भइसकेको सचिव राउतले जानकारी दिनुभयो। पछिल्लो समयमा 7 बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य डीडीए रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो। कसरी संचालन गर्ने भन्ने बारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ। वर्तमान सरकारको 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो। 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको हेटौँडा कपड़ा उद्योग पुनः संचालनको लागि परीक्षण उत्पादन गर्न असार 18 गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। अब विदेशको खबर। अस्ट्रेलियामा ब्याट्रीबाट चल्ने विद्युतीय गाड़ीको बिक्रीले गएको महिना अर्थात जूनमा लगातार 5 पटक नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रेलियाको गाड़ी उद्योगको छाता संगठन फेडरल च्याम्बर अफ अटोमोटिव इण्डस्ट्रीज एफसीएआईले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार जून महिनामा अस्ट्रेलियाभर कुल 130,058 नयाँ गाड़ी बिक्री भएका छन्। जसमध्ये विद्युतीय गाड़ीको हिस्सा 23.3% रहेको छ। यसअघि मे महिनामा 20% विद्युतीय गाड़ी बिक्री भएकोमा जूनमा यसलाई उछिन्दै नयाँ रेकर्ड कायम भएको हो। विद्युतीय गाड़ीको बजार हिस्सामा देखिएको यो वृद्धि गएको फेब्रुअरीदेखि लगातार जारी छ। फेब्रुअरीमा कुल बिक्रीको 11.8% रहेको ईभीको हिस्सा 5 महिनाको अवधिमा झण्डै दोब्बर पुगेको छ। तथ्याङ्क अनुसार अस्ट्रेलियामा नयाँ गाड़ी आपूर्तिका लागि चीन सबैभन्दा ठूलो स्रोत बनेको छ। विभिन्न द्वन्द र पेट्रोलियम पदार्थको मूल्यमा देखिएको अस्थिरताका कारण उपभोक्ताले इन्धनको मूल्यमा हुने जोखिम कम गर्न विद्युतीय गाड़ीप्रति विशेष चासो बढ़ाएका छन्। अब खेल खबर। आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंल्याण्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समय अनुसार बेलुका 8:15 बजे शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इंल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। अस्ट्रेलिया र इंल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन्। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन च्याम्पियन टोली तय गर्नेछ। र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई एक तथा गैराती भएको खेलमा मोरक्कोले सह आयोजक क्यानडालाई तीन गोलले हरायो। पाराग्वेसँगको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले 70 मिनटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक भयो। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा सातौं गोल गर्दै अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। क्यानाडा र पाराग्वे बाहिरिएका छन्। यो विश्वकपबाट बाहिरिने क्यानाडा पहिलो आयोजक देश बनेको छ। चारभन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, छ जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै, कर्णालीका दुई सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौडा कपड़ा उद्योग फेरि संचालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, एक महिनामा 1,30,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: 98 41 29 54 81 वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झ्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल पत्रकार महासंघको आज राष्ट्रिय सम्मेलन हुँदैछ। ललितपुरको जावलाखेलमा रहेको स्टाफ कलेजमा राष्ट्रिय सम्मेलन आयोजना गरिएको महासंघले जनाएको छ। सम्मेलनमा देशभरका प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाका अध्यक्ष सहभागी हुँदैछन्। महासंघले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, संचार क्षेत्रका चुनौती, श्रमजीवी पत्रकारको अधिकार तथा ती समस्याको समाधानका उपायबारे छलफल गर्न सम्मेलन आयोजना गरिएको जनाएको छ। काठमाडौँ महानगरपालिकाले पाँचौं संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका 10 उम्मेद्वार छनौट गर्ने तयारी गरेको छ। काठमाडौँ महानगरको शहरी योजना आयोगले एकीकृत सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्ति तयारी गरेको आयोगको सचिवालय प्रमुख नवराज थापाले जानकारी दिनुभयो। उहाँका अनुसार शहरी योजना आयोगले अहिले महानगर अनुसन्धान शोधवृत्तिका उम्मेद्वार छनौटका लागि अन्तर्वार्ता र प्रस्ताव सम्बन्धी प्रस्तुतिकरण सत्र सञ्चालन गरिरहेको छ। काठमाडौँ महानगरले गएको पुस 1 गते 10 विषयमा अनुसन्धान गर्न शोधकर्तालाई प्रस्ताव आह्वान गरेको थियो। अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनौट गरिएको छ। अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा 2 वर्षको अनुभव हुने अनुसन्धानकर्ताबाट तोकिएका क्षेत्रमा अनुसन्धान गर्न बढ़ीमा 15 पृष्ठसम्मको प्रस्तावमा गरिएको थियो। प्रस्तावमा अनुसन्धानको पृष्ठभूमि, अनुसन्धानका विधि, क्षेत्र, सीमा, कार्यतालिका, अपेक्षित परिणाम तथा सम्भावित प्रभाव लगायतका विषय समावेश गर्ने शर्त छ। यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानले हिजो आयोजना गरेको कार्यक्रममा परराष्ट्रविद एवं साहित्यकार डाक्टर जयराज आचार्यले 25,000 रूपियाँ राशिसहित सम्मान पत्रको पुरस्कार घिमिरेलाई प्रदान गर्नुभएको हो। आचार्यले समकालीन साहित्य विषयमा गहन समाचार छाप्ने साहित्यिक पत्रिका रचनाका सम्पादक घिमिरेलाई पुरस्कार दिन पाउँदा खुशी लागेको बताउनुभयो। कार्यक्रममा साहित्यकार डाक्टर देवी नेपालले लीलाध्वज थापाको साहित्यिक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो। प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजय ध्वज थापाले भाषा साहित्यको सेवा गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो। पुरस्कृत व्यक्तित्व घिमिरेले उपन्यासकार लीला ध्वज थापाका नाममा स्थापित संस्थाले दिएको पुरस्कार पाउँदा खुशी लागेको बताउनुभयो। यो पुरस्कार यसअघि 8 जनालाई प्रदान गरिसकिएको छ। 2075 सालदेखि यो पुरस्कार स्थापना शुरू भएको हो। र बितेको पछिल्लो 24 घण्टामा 1,813 जना गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 5,28,501 रूपियाँ राजस्व उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएका 9 जना, नियम विपरीत राइड सेयरिङ गरेका 105, संकेत बत्ती उल्लंघन गर्दा 119 र तीव्र गतिमा चलाएका 115 जनालाई कार्यवाही गरिएको हो। त्यसै गरी लेन अनुशासन पालन नगर्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 79, सड़क पेटीमा पार्किङ गर्ने 117, एकतर्फी सड़कमा गाड़ी चलाउने 65 र अन्य ट्राफिक नियम पालना नगरेका 1,110 जनालाई कार्यवाही गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जिङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, 1 महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। हेटौँडा कपड़ा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। र काठमाडौँ महानगरले महानगर अनुसन्धान शोधवृत्तिमा उम्मेद्वार छनौट गर्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो.online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न छुट्छ न रोकिन्छ।
1: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
1: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी

0: हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: फुटबल सिजन आयो, अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ।
2: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी। Samsung Vision AI TVs na paunuhos. Sound bar matra ru 9,999 ma. Ra 12 mahina sammako net TV package sangai nishulka World Cup live subscription. Sathai 25% sammako discount ra 24 mahina sammako EMI.
1: Shatru lagune chan.

0: Radio.
1: Extreme energy drink.
2: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू,
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा,
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: ल बर्बादी भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
4: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। चितवनको भरतपुरमा जंगली हात्तीको आक्रमणमा परि आमा छोराको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट गैराती भरतपुर महानगरपालिका 23 बेलहट्टामा आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार राति घरमा सुतिरहेको बेला हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उहाँको 4 वर्षीय छोरा भरतको घटनास्थलमा मृत्यु भएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्ण बोटेले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी भएको थियो। आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु भएको छ। आज बिहान करिब 3 बजे आएको बाढ़ीमा परेर अरू 4 जना घाइते भएका छन्। अविरल वर्षापछि धुवा खोलामा आएको लेदोसहितको बाढ़ीबाट घरमा सुतिरहेकी स्थानीय 56 वर्षीय आनन्दा विकको मृत्यु भएको हो। प्रहरी र स्थानीय वासीको सहयोगमा उनको उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी झ्याकोट लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। घटनामा 60 वर्षीय जस विक, 44 वर्षीय रेउली विक, 15 वर्षीय निरुता विक र 13 वर्षीय सीता विक घाइते भएका छन्। रेउली विकका अवस्था गम्भीर रहेकोले थप उपचारको लागि रिफर गरिएको प्रहरीले जनाएको छ। मृतकका आफन्त 32 वर्षीय जुन माया विक र 29 वर्षीय दुर्गा विक बेहोश भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। धादिङको गंगा जमुना गाउँपालिका 4 यार्सा टोलमा आफ्नै छोराको कुटाईबाट बुवाको मृत्यु भएको छ। हिजो अपरान्ह घरैसी विवाद हुँदा 25 वर्षीय सुजन सुनारले आफ्ना 60 वर्षीय बुवा धन नारायण सुनारको टाउकोमा फलामको पाइपले प्रहार गरेका थिए। गम्भीर घाइते भएका सुनारलाई तत्काल फूलखर्क ग्रामीण अस्पताल उपचारको लागि पुर्याइएको भए पनि उपचारकै क्रममा साँझ करिब 7 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। गंगा जमुना 4 वडाध्यक्ष प्रेम घलेका अनुसार घटनामा संलग्न अभियुक्त लामो समयदेखि मानसिक समस्याबाट ग्रसित थिए। घटना लगत्तै ओडाध्यक्ष खले र स्थानीय युवाहरूको सक्रियतामा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको बताउनु भएको छ। ललितपुरमा महासंघद्वारा आज आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचन गरिएको बताउनु भएको हो। संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि नयाँ सरकार बनेको 100 दिनमा सरकारबाटै संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा। फोन 061-552-493-552-494-582-778।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जानुपर्ने बाध्यता छ।
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्ट द्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बोडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
0: यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 9851189918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
4: मोबाइल नम्बर 9856222597, 9856223597,
2: 9851189918।
4: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको

0: California Extreme Energy Drink.
1: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: प्रश्न सुनौ, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: अनि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चितवनमा आमा छोराको ज्यान लिने हात्ती हिंस्रक ध्रुवे भएको पुष्टि। धादिङमा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु।
0: डोल्पामा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु। अत्यधिक गर्मीका कारण सर्लाईमा सर्पको बिगबिगी बढ़्दो।
1: संचार माध्यमलाई हेर्ने सरकारी दृष्टिकोणमा संकुचन आएको पत्रकार महासंघको आरोप। प्रेस स्वतन्त्रता संकुचन गर्ने नियत नरहेको संचार मन्त्रीको जवाब।
0: युक्रेनी लामो दूरीका ड्रोनद्वारा रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण। तेल टर्मिनल र बाल्टिक सागरको बन्दरगाह निशानामा।
1: र फ्रान्स र मोरक्को विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनको भरतपुरमा गैराती आक्रमण गरी आमा छोराको ज्यान लिने हात्ती हिंस्रक जंगली हात्ती ध्रुवे रहेको पाइएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे अहिले निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ। यो घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या 25 पुगेको छ। 2074 सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै 9 वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो। धेरैजसो निकुञ्जको सुखीभार क्षेत्रमा नै रहने यो हात्ती अचानक बस्तीतिर निस्किएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढ़ी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले 2068-69 सालताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि 2069 सालको पुष्य गते चितवनका प्रमुख जिल्लाधिकारी सहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो। तर यो हात्ती सेनाको गोलीबाट बस्दै आएको छ। ध्रुवे हात्ती 2069 सालको कार्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै 4 जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो। गैराती भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको थियो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्ण बोटेले आगोबाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो।
1: धादिङको गंगा जमुना गाउँपालिका 4 यासा टोलमा आफ्नै छोराको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ। हिजो अपरान्ह घरेसी विवादमा 35 वर्षीय सुजन सुनारले आफ्ना 60 वर्षीय बुबा धननारायण सुनारको टाउकोमा फलामको पाइपले प्रहार गरेका थिए। गम्भीर घाइते भएका सुनारलाई तत्काल फूलखर्क ग्रामीण अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा साँझ करिब 7 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। गंगा जमुना 4 का वडाध्यक्ष प्रेम घलेका अनुसार घटनामा संलग्न अभियुक्त लामो समयदेखि मानसिक समस्याबाट ग्रसित थिए। घटना लगत्तै वडाध्यक्ष घले र स्थानीय युवाहरूको सक्रियतामा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो।
0: डोल्पाको जगदुल्ला गाउँपालिका 5 गई गाउँमा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु भएको छ। आज बिहान करिब 3 बजे आएको बाढ़ीमा परेर अरू 4 जना घाइते भएका छन्। अविरल वर्षापछि धुला खोलामा आएको लेदोसहितको बाढ़ीबाट घरमा सुतिरहेकी स्थानीय 56 वर्षीय आनन्दा बिकको मृत्यु भएको हो। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याकोट लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनामा 60 वर्षीय जसबिक, 44 वर्षीय रेउली बिक, 15 वर्षीय निरुता बिक र 13 वर्षीय सीता बिक घाइते भएका छन्। रेउली बिकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ। मृतकका आफन्त 32 वर्षीय जुनमाया बिक र 29 वर्षीय दुर्गे बिक बेहोश भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 8 घरमा आंशिक क्षति पुगेको छ।
1: अत्याधिक गर्मी बढ़ीसँगै सर्लाहीमा सर्पको बिगबिगी देखिएको छ। लालबन्दी नगरपालिका एक नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको तथ्याङ्क अनुसार विगत भन्दा यस वर्ष सर्पको बिगबिगी बढ़ेको पाइएको छ। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म 305 जना सर्पले डसेर उपचारको लागि केन्द्रमा आइसकेका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो। दैनिक 3-7 जनासम्म सर्पले डसेका बिरामी उपचारको लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनु भएको छ। उपचार केन्द्रको तथ्याङ्क अनुसार यस वर्षको फागुनमा 17, चैतमा 47, वैशाखमा 65, जेठमा 85 र असारको तेस्रो हप्ता सकिने लाग्दा 91 जनालाई सर्पले डसेको छ। त्यसमध्ये विषालु कमन करेतले डसेका 3 जनालाई उपचारको लागि जनकपुर रेफर गरिएको स्वास्थ्य सहायक यादवले बताउनु भएको छ।
0: नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको बताउनु भएको छ। ललितपुरमा महासंघद्वारा आयोजित राष्ट्रिय सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै वहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचित पारिएको बताउनुभयो। संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि नयाँ सरकार बनेको 100 दिनमा सरकारबाट संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको उहाँको टिप्पणी थियो। पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको आरोप लगाउँदै अध्यक्ष शर्माले सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भए पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गर्नुभयो। यस्तै अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेकोमा समेत आपत्ति जनाउनुभयो। उहाँको आपत्तिपछि कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नु भएको छ। सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको भन्दै उहाँले सरकारले संवैधानिक हक अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिकिर गर्नुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नारायण घाट बुटोल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा बाँदर लगायत रूखमा बस्ने वन्यजन्तुलाई सड़क सुरक्षित रूपमा वारपार गराउन ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको छ। जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट बुटोल सड़क आयोजना पूर्वी खण्ड अन्तर्गत नवलपरासी पर्दघाट सुस्त पूर्वको गैंडाकोट जंगल स्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो। वन क्षेत्र हुँदै सड़क विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्धन कार्यक्रम अन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो। नेपालमा सड़क आयोजना अन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज भएको उहाँले बताउनुभयो। सूचना अधिकारी खनालका अनुसार बाँदर लंगुर लगायत रूखबाट रूखमा आवाजावत गर्ने वन्यजन्तुले सड़कमा झरेर पार गर्नुपर्ने बाध्यता र सवारी साधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले लामो दूरीका ड्रोनहरू मार्फत रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण गरेको छ। एउटा तेल टर्मिनल र बाल्टिक सागर स्थित बन्दरगाहमा आक्रमण भएको बताइएको छ। यो राष्ट्रपति भ्लोदिमिर पुटिनको गृह शहर विरूद्ध गरिएको सबैभन्दा ठूलो गहिरो आक्रमणमध्ये एक मानिएको छ। लेनिनग्राद क्षेत्रका गवर्नर अलेक्जाण्डर द्रोजदेन्कोले 72 ड्रोन हवाई प्रतिरक्षा प्रणालीले खसारिदिएको बताउनुभयो। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रूसको युद्ध प्रयासलाई आर्थिक रूपमा सहयोग पुर्याउने तेल पूर्वाधारमा प्रहार गरेको र सेन्ट पिटर्सबर्ग स्थित कोनास्टाट नौसैनिक अड्डालाई पनि निशाना बनाइएको बताउनुभयो। युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रबाट करिब 900 किलोमिटर टाढा सञ्चालन गरिएको यस अभियानका कारण स्थानीय क्षेत्रमा व्यापक अवरोध उत्पन्न भएको थियो। युक्रेनको जनरल स्टाफले जुलाईको प्रारम्भसम्म आफ्ना आक्रमणका कारण रूसको तेल प्रशोधन क्षमताको 42.74% प्रभावित भएको दावी गरेको छ। रूसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रूसी महासंघका नागरिक पूर्वाधारमा क्षति पुर्याउने जेलेन्स्कीको प्रयासलाई रूसी सशस्त्र बलले जवाफ नदिई नछाड्ने चेतावनी दिनुभयो।
1: र अब खेल समाचार। केलेन एम्बापेको गोलको मद्दतमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गैराती फिलाडेल्फियामा रंगशालामा भएको खेलमा पाराग्वेलाई 1-0 पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान एम्बापेले दोस्रो हाफमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो। यसका साथै विश्वकप इतिहासमा एम्बापेको कुल गोल संख्या 19 पुगेको छ। अब सेमी फाइनल प्रवेशको लागि फ्रान्सले जुलाई 9 बोस्टन रंगशालामा मोरक्को सामना गर्नेछ। मोरक्कोले ह्युस्टनमा भएको खेलमा आयोजक क्यानाडालाई 3-0 पाखा लगाउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अजेडिन औनाहीको उत्कृष्ट 2 गोल र सौफियाने राहिमीको इन्जुरी समयको गोलको मद्दतले मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसैबीच आज दुईवटा बहुप्रतीक्षित खेल हुँदैछन्। राति पौने 2 हुने पहिलो खेलमा 5 पटकको विजेता ब्राजिल र नर्वे आमने सामने हुँदैछन् भने अर्को रोमाञ्चक भिडन्तमा घरेलु टोली मेक्सिकोले बलियो इंग्ल्याण्डको सामना गर्दैछ।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: चितवनमा आमा छोराको ज्यान लिने हात्ती हिंस्रक त धुर्वे भएको पुष्टि। धादिङमा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु।
0: डोल्पामा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु। अत्यधिक गर्मीका कारण सर्लाईमा सर्पको बिगबिगी बढ्दो।
1: संचार माध्यमलाई हेर्ने सरकारको दृष्टिकोणमा संकोचन आएको पत्रकार महासंघको आरोप। प्रेस स्वतन्त्रता संकोचन गर्ने नियत नरहेको संचार मन्त्रीको जवाब।
0: युक्रेनी लामो दूरीका ड्रोनद्वारा रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण। तेल टर्मिनल र बाल्टिक सागरको बन्दरगाह निशानामा।
1: र फ्रान्स र मोरक्को विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगा

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: Zirconia.
1: Extreme energy drink.
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सीट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार मोहना नदीमा डुबेर बेपत्ता भएका कैलालीको कैलारी गाउँपालिका साथ भुइँया फाँटाका 50 वर्षीय खोज राम चौधरीको शव भेटिएको छ मोहना नदी पारी रहेको खेत कगलहरमा पानी तान्ने बोरिङको पाइप लिएर जाने क्रममा हिजो बिहान डुबेर बेपत्ता भएका थिए हिजो दिनभर खोजी कार्य गर्दा पनि नभेटिएको चौधरीको शव डुबेको भन्दा करिब 3 किलोमिटर तल हौसलपुर क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ सीमावर्ती भारतीय गाउँ गोल भोजियाका स्थानीयले नदीमा शव बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए बीओपी भुइँया फाँटाबाट गएको सशस्त्र प्रहरीको टोली र स्थानीयले हौसलपुर स्थित झोलंगे पुल क्षेत्रमा शव भेटाएका जिल्ला प्रहरीले जनाएको छ
3: खोटाङको सावा खोलामा 3,73,598 रूपियाँको लागतमा मोटर कार लगायत सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ संघीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा हिजोदेखि सवारी साधन सञ्चालनको अनुमति दिइएको हो पक्की पुल निर्माण भएसँगै खोटाङ पाम्पाखाम भन्ज्याङ सड़कमा 12 महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ यो पुल 20.90 मिटर लामो रहेको छ
4: अब अन्तर्राष्ट्रिय समाचार चीन र रूसले यसै महिनादेखि संयुक्त सैन्य अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन् चीनको राष्ट्रिय रक्षा मन्त्रालयले आज जनाए अनुसार दुवै देशका नौसैनिक बलले चीनको पूर्वी सान्डोङ प्रान्तस्थित छिङदाओ बन्दरगाह शहर नजिकको जलक्षेत्र तथा आकाशमा जोइन्ट सी 2026 नामक संयुक्त नौसैनिक अभ्यास गर्नेछ विज्ञप्ति अनुसार अभ्यास सम्पन्न भएपछि दुवै पक्षका केही नौसैनिक इकाईले प्रशान्त महासागरका सम्बन्धित क्षेत्रमा संयुक्त सामुद्रिक गस्ती पनि सञ्चालन गर्नेछन् मन्त्रालयले यस अभ्यासलाई दुई देशबीचको वार्षिक सैन्य सहयोग योजनाको हिस्सा बताउँदै यसले सुरक्षा चुनौतीको सामना गर्न तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न योगदान पुर्याउने विश्वास लिएको छ
3: अब खेल समाचार आईसीसी महिला टी20 विश्वकप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 8:15 लर्ड्समा शुरू हुनेछ इंग्ल्याण्ड महिला विश्वकपको इतिहासमा 5 पटक फाइनल खेल्दैछ सन् 2009 लर्ड्समा नै भएको फाइनलमा न्यूजील्याण्डलाई हराउँदै इंग्ल्याण्ड च्याम्पियन बनेको थियो अन्य 3 पटक अस्ट्रेलियासँग पराजित हुँदै इंग्ल्याण्ड उपविजेता बनेको थियो महिला टी20 विश्वकपको 7 उपाधि हात पार्ने योजनामा रहेको अस्ट्रेलिया 8 पटक फाइनल खेल्न लागेको हो अस्ट्रेलिया फाइनलमा 1 पटक मात्र पराजित भएको छ अस्ट्रेलिया सन् 2016 भारतमा भएको विश्वकपमा वेस्ट इण्डिजसँग फाइनलमा हारेको थियो दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् सेमी फाइनलमा अस्ट्रेलिया भारतलाई पराजित गर्दै फाइनलमा पुग्दा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: आगामी मौद्रिक नीति प्रतिनिधि क्षेत्रको उच्च अपेक्षा ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न नसक्ने उद्योग महासंघका अध्यक्ष श्रेष्ठको भनाई
3: कृषि विभागद्वारा 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइने
4: प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बजेटले जनताको आवश्यकता सम्बोधन गर्न नसकेको टिप्पणी
3: चीन र रूसले संयुक्त सैन्य अभ्यास र सामुद्रिक गस्ती गर्ने क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न योगदान पुर्याउने विश्वास
4: र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलिया भेट्दै
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो कृष्ण र दिनेश बिदा हुन्छौ नमस्कार
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन

तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: संयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
4: करोडौं नेपालीका आआफ्नै दृष्टि,
5: तर उन्नतिका लागि हाम्रो प्रयास.
6: वास्तविकताको एउटै सम्बोधन
4: कार्यक्रम आवाज आवाज आवाज
6: आवाज
7: साँझ 6 बजेको समाचारपछि 7 बजेसम्म
4: अब तपाईँ आफै बोल्नुहोस्
6: तपाईँको रेडियोमा तपाईँकै आवाज
8: विचार तितो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक पनि अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास

गर्नु के गर्नु, देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु, धनी सुख्यो रातले फा

दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

तिम्रो लागि मुटु भरी मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परी परी नजरकोमा हेर

म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउ न पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा थाल्छ अब सोच्ने पो हो कि मन मिल्ला साथी मलाई रोज्ने पो हो कि

निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी।

0: Sunt Johnny și scopă să vă simți tine ne-ai cotat. Sweeper, sweeper, să vă warranty. Să aveți atâția dar să vă văd cashback. Cazină 0% fie mai consumida. N-a dicta mai puță. World Cup to World Cup. Easy TV. Cel să găi, hanul să să găi.
1: Nepali Nepali Radio Network. Kita pergi ke Indonesia. Nepali Khabar.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 हर्खौका रेडियो स्टेशन हरुरा नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा नियमावली विरूद्ध कंग्रेस सर्वोच्च जाने तयारीमा सम्बन्धी खबरबाट प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रतिनिधि सभा कार्य संचालन नियमावलीका केही प्रावधान विरूद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावलीमा राखिएका कतिपय मुद्दाहरू संविधानसँग बाँधिएको भन्दै कंग्रेसले कानून विद्हरूसँग छलफल गरिरहेको छ। कंग्रेसले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण जस्ता गम्भीर अभियोग लागेका सांसदलाई निलम्बन हुनबाट जोगाउने खालका व्यवस्था नियमावलीमा राखिएको भन्दै आपत्ति जनाएको छ। यस्तै संविधान संशोधनको प्रक्रियामा राष्ट्रिय सभाको अधिकार कटौती गरिएको र सांसदहरूलाई फौजदारी बाहेक अन्य कानून नलाग्ने व्यवस्था गरिएकोमा पनि कंग्रेसले असन्तुष्टि जनाएको छ। पार्टी सभापति गगन थापाले उपसभापति पुष्पा भूषाल महामन्त्री प्रदीप पौडेल तथा वरिष्ठ अधिवक्ताहरूसँग अदालत जाने विषयमा परामर्श गर्नु भएको छ। अदालतमा रिट हाल्नका लागि अधिवक्ताहरूलाई जिम्मेवारी समेत दिएको छ। यो नियम

0: कंग्रेसका सभापति गगन थापाले सरकारको सय दिनको मूल्यांकन गर्दै अहिलेको सरकार जनताको जीवनमा भन्दा आफ्नो चर्चामा बढ़ी केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। काठमाण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले अहिलेको सरकारलाई लाइट भन्दा आफ्नो पक्षमा लाइक आउने कुरा प्राथमिकतामा रहेको टिप्पणी गर्नुभएको हो। कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले साउन 2 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको समितिका सदस्य सह महामन्त्री योगेन्द्र चौधरीले जानकारी दिनुभयो।
1: यता नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन सुधार कार्यदलको बैठक असार 25 गते बस्ने भएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार यसअघि असार 22 गतेका लागि तय भएको बैठक केही दिनपछि सारिएको हो। असार 22 गते प्रवास समिति र 23 गते सल्लाहकार कमिटीसँग सुझाव लिने नयाँ कार्यतालिका थपिएकाले बैठक समिति परिवर्तन गरिएको हो। एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको यस कार्यदलले बुझाउने प्रतिवेदनका आधारमा पार्टी पुनर्गठनको तयारी भइरहेको छ।
0: विशेष अदालतमा मुद्दा चलिरहेको अवस्थामा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रियालाई अगाडि बढ़ाएको छ। राहदानी खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले विभागका महानिर्देशक सहित 7 विरूद्ध मुद्दा चलाएको भए पनि उनीहरू धरौटीमा छुटेपछि यो प्रक्रिया अघि बढ़ेको हो। जर्मन कम्पनीलाई हटाएर अर्को कम्पनीलाई आपूर्तिको जिम्मा दिने प्रधानमन्त्री कार्यालयको तयारी भए पनि परराष्ट्र मन्त्रालयले सम्झौताको म्याद साउन 3 गतेसम्म बाँकी रहेकाले सोही कम्पनीबाट काम गराउने निर्णय लिएको छ। विभागले डाटा सार्ने र प्रणाली सुधारको काम सकिएकाले असार 29 गतेदेखि नयाँ प्रणाली अनुसार राहदानी सेवा पूर्ण रूपमा शुरू हुने जनाएको छ। विभागका प्रवक्ता दीपक बन्जारेले कानूनी परामर्श र नियमित कार्य अन्तर्गत नै काम अगाडि बढ़ाएको बताउनु भएको छ। नयाँ प्रणालीमा रूपान्तरण गर्ने क्रममा विदेश स्थित नेपाली नियोग तथा जिल्ला प्रशासन कार्यालयमा असार 24 गतेदेखि 26 गतेसम्म र राहदानी विभाग काठमाण्डुमा असार 25 देखि 26 गते राहदानी सेवा बन्द रहने विभागले जनाएको छ।
1: प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले देशको आवश्यकतालाई ध्यानमा राखेर संसदले कानूनहरू बनाउने बताउनु भएको छ। काठमाण्डुको चन्द्रगिरीमा रहेको कंकाली माध्यमिक विद्यालयको 43 वार्षिक उत्सव कार्यक्रममा सभामुख अर्यालले आफू कानून बनाउने मुख्य स्थानमा रहेको उल्लेख गर्दै देश र जनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
0: गृहमन्त्री सुदन गुरूङ कोशी प्रदेशको अनुगमनमा व्यस्त रहनु भएको छ। पूर्वी पहाड़ी जिल्लाको भ्रमणमा रहनुभएका गृहमन्त्री गुरूङ आज तनकुटा पुग्नु भएको हो। तनकुटा पुग्नुभएका उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। त्यसपछि गृहमन्त्री गुरूङले ऐतिहासिक निशान मन्दिरमा पुगेर पूजा आर्चना गर्नुभयो। मन्दिरको दर्शनपछि उहाँले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्नुभएको छ।
1: सीमा अतिक्रमण रोक्न तथा नागरिकता र लाल पूर्जा पाउनुपर्ने माग राख्दै काठमाण्डुमा आन्दोलन गरिरहेका सुस्तावासी गृह मन्त्रालयको प्रतिबद्धतापछि घर फर्किएका छन्। गत मंगलबारदेखि काठमाण्डुको माइती घरमा धरना दिइरहेका उनीहरू आज सुस्ता फर्किएका हुन्। गृह मन्त्रालयले सुस्ता क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने र आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने विषयमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमलाई पत्राचार गरेपछि आन्दोलन स्थगित गरिएको हो। टोलीले मन्त्रालयको प्रतिबद्धता कार्य बारे भोलि जिल्ला प्रशासन कार्यालयसँग छप छलफल गर्ने बताएको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले दरबन्दी मात्र उगटेर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी समितिको निर्णय अनुसार उनीहरूलाई कार्यवाही गरिएको हो। बर्खास्त हुनेहरूमा सुनसरीको तरहरामा कार्यरत प्राविधिक अधिकृत पार्वती जोशी र ललितपुरको खुमालटारमा कार्यरत वैज्ञानिक नमिता भट्टराई हुनुहुन्छ। कार्यालयले उनीहरूको घरको ठेगानामा चिठी पठाउनका साथै पत्र पत्रिकामा 7 दिनको सूचना निकालेर सम्पर्कमा आउन भनेको थियो। तर तोकिएको समयमा पनि उनीहरू कार्यालयको सम्पर्कमा नआएपछि अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो।
1: चिनिया कम्युनिष्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यानदोङ भोलि नेपाल भ्रमणमा आउनुहुने भएको छ। अर्थ मन्त्रालयको निमन्त्रणामा उहाँ नेपाल चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन लाग्नु भएको हो। मंगलबार बस्ने द्विपक्षीय बैठकमा नेपाल र चीनबीचको व्यापार आर्थिक तथा प्राविधिक सहायता र सड़क सञ्जालका विषयमा छलफल हुनेछ। नेपाल बसाएका क्रममा उहाँले अर्थमन्त्री डाक्टर सोनी वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ। यसै गरी एसियाली विकास बैंकका अध्यक्ष मासात सुगु कान्डा पनि भोलि नै नेपाल आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
2: कोशी प्रदेश सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल सकिएको छ। गत असार 19 गतेदेखि शुरू भएको छलफलमा आज 12 प्रदेश सभा सदस्यले आफ्नो धारणा राखेका थिए। प्रदेश सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। मधेस प्रदेशमा भने विपक्षी दलले सरकारले ल्याएको नयाँ बजेट कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएका छन्। आज पत्रकार सम्मेलन गर्दै जनता समाजवादी पार्टी, जनमत पार्टी र राप्रपाले बजेट अव्यवहारिक र अवैज्ञानिक रहेको आरोप लगाएका हुन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दैलेखको कर्णाली नदीमा मिनी बस खसेको चार दिन बितिसक्दा पनि गाड़ी र यात्रुहरूको अवस्था अझै अज्ञात छ। सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको मिनी बस बिहिबार चामुण्डा बिन्द्रा सैनी नगरपालिकाको संगे ताडाबाट नदीमा खसेको थियो। दुर्घटनास्थल नजिकै भीरमा एकजनाको शव फेला परे पनि गाड़ीमा कति यात्रु थिए भने यकिन हुन सकेको छैन। नदीको उच्च बहाव र धमिलो पानीका कारण खोजी कार्य कठिन बनेको छ। अहिले 10 गोताखोर सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका 176 जना सुरक्षाकर्मी खोजीमा खटिएका छन्। खोजी कार्यका लागि हेलिकप्टर, ड्रोन तथा पानी मुनि हेर्न मिल्ने अत्याधुनिक सोनार प्रविधि र विशेष चुम्बक समेत प्रयोग गरिएको छ।
2: पछिल्लो 24 घण्टामा देशभर आएका विभिन्न विपदका घटनामा परि 7 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा बाढ़ी, पैह्रो, सर्पदंश र चट्यान सहित 47 वटा घटना भएका छन्। सर्पदंशका कारण सबैभन्दा धेरै 3 जनाको ज्यान गएको छ। उता डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा आज बिहान आएको बाढ़ीमा परेर गम्भीर घाइते हुनुभएकी 44 वर्षीय रेउली बिकलाई हेलिकप्टरबाट सुर्खेत लगिएको छ। गृह मन्त्रालयको समन्वयमा उहाँलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत परदेश अस्पताल सुर्खेत लगिएको हो।
1: अविरल वर्षाका कारण रोशी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काफ्रे फ्रान्स खण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसोदेखि ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर सड़क बन्द गरिएको हो। राजमार्ग बन्द भएसँगै काठमाण्डुतर्फ र पूर्वतर्फ गइरहेका सवारी साधनहरूलाई काभ्रे फन्ज्याङ र मंगलटारमा रोकिएको छ। प्रहरीले सड़कको अवस्था सामान्य नभएसम्म सवारी साधन नचलाइने जानकारी दिएको छ।
2: सरकारले काली गण्डकी करिडोर अन्तर्गतको कोराला सड़कलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले आज मुस्ताङमा आयोजित कार्यक्रममा दक्षिणको भैरहवादेखि उत्तरको कोरालासम्मको सड़कलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना रहेको बताउनुभयो। मन्त्री पौडेलले देशको आर्थिक समृद्धिको मूल आधार पर्यटन भएकाले मुस्ताङ डोल्पा सड़कलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। यस्तै मुक्तिनाथ क्षेत्रमा लेक लाग्ने समस्या धनका लागि पर्यटक टाइम कार्ड लागू गर्न उहाँले सरकारवाला निकायलाई सुझाव दिनु भएको छ।
1: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सिक्टा सिंचाई आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले निर्माण कार्यलाई गति दिन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको हो। आर्थिक वर्ष 2081-62 शुरू भएको राष्ट्रिय गौरवको यो आयोजनाबाट बाँकेको 42,000 हेक्टर भन्दा बढ़ी जमीनमा सिंचाई सुविधा पुर्याउ योजना छ। हालसम्म आयोजनाको करिब 50% मात्र भौतिक प्रगति भएको छ भने 25,000 हेक्टर जमीनमा सिंचाई विस्तार भइसकेको छ।
2: दक्षिण कोरियाको E7 भिजामा अब म्यान पावर कम्पनी मार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको यो प्रक्रियालाई अगाडि बढ़ाउने निर्णय गरेको हो। नेपाल स्थित कोरियाली राजदूत दूतावासको कूटनैतिक नोट र उच्च अदालत पाटनको आदेशका आधारमा यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनपछि यो प्रक्रिया रोकिएको थियो, जस विरूद्ध म्यान पावर कम्पनी व्यवसायीहरू अदालत गएका थिए। हाल दक्षिण कोरियामा ईपीएस मार्फत अध्यक्ष श्रमिक मात्र जाँदै आएकामा अब म्यान पावर मार्फत दक्ष श्रमिक पनि जान पाउनेछन्।
1: सरकारले शुरू गरेको अनलाइन ई पेन्सन सेवामा निजामती कर्मचारीहरूको आकर्षण बढ़ेको छ। राष्ट्रिय किताबखानाका अनुसार गएको फागुनदेखि शुरू भएको यो सेवाका लागि हालसम्म 517 जनाले आवेदन दिएका छन्। तीमध्ये 433 जनाले पेन्सन पत्ता पाइसकेका छन् भने 84 जना पर्खाईमा छन्। बाँकी रहेका आवेदनहरूलाई चाँडै टुंगोमा पुर्याउन किताबखानाले विशेष अभियान शुरू गरेको छ। असार 25 गते पछि भुक्तानीमा आउन सक्ने प्राविधिक समस्यालाई ध्यानमा राख्दै आज सार्वजनिक विदाको दिन पनि कार्यालय खोलेर काम भइरहेको किताबखानाका महानिर्देशक श्रवण पोखरेलले जानकारी दिनुभएको छ।
2: देशभर यस वर्षको धान रोपाई करिब 25% सम्पन्न भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार नेपालमा धान खेती हुने 13,70,000 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 3,41,000 हेक्टरमा रोपाई सकिएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी रोपाई सुदूरपश्चिम प्रदेशमा झण्डै 58% भएको छ। यस्तै गण्डकीमा 38%, बागमतीमा 33% र कर्णालीमा 28% रोपाई सकिएको छ। लुम्बिनी प्रदेशमा 20% रोपाई हुँदा मधेस र कोशी प्रदेशमा भने करिब 15% क्षेत्रमा मात्र धान रोपाई भएको मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: McDonald's back as bonus pound.
1: Vista top 10 Nordiskoom. Kesko matcha pizza was my home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो आउने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा आज भएको छलफलमा उहाँले देशको आर्थिक अवस्था र बाह्य क्षेत्र सन्तोषजनक रहेकाले नीतिलाई कसिलो बनाउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो। पूर्व गवर्नर अधिकारीले हालको अवस्थामा बैंक दर, नीतिगत दर वा ब्याजदरलाई थप कड़ा बनाउने आधार नदेखिएको उल्लेख गर्नुभएको छ। यद्यपि आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका राम्रा नीतिहरू भने सहजताका नाममा हटाउन नहुने उहाँको भनाइ छ।
4: सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा हालसम्म 26,45,000 किसान परिवार जोड़िएका छन्। यो संख्या देशभरका कुल किसान परिवारको करिब 64% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार आउँदो वर्षदेखि किसानलाई वर्गीकरण गरेर परिचय पत्र बाँड्ने तयारी भइरहेको छ, जसबाट किसानले सरकारी अनुदान र सुविधा सजिलै पाउनेछन्। यसै कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा उन्नत र गुणस्तरीय बिउ उत्पादन कार्यक्रम शुरू गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार जलवायु परिवर्तनको असर कम गर्न धान बालीका नयाँ जातहरू विकास गरिनेछ।
3: अब विदेशका खबर। इरानी विदेश मन्त्री अब्बास अराघसीले तेहरानमा हमास र हिजबुल्लाहका प्रतिनिधिमण्डलसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इरान पुगेका टोलीहरूसँग विदेश मन्त्री अराघसीले गाजा र लेबनानको पछिल्लो अवस्थाबारे छलफल गरेका हुन्। भेटका क्रममा उनले प्यालेस्टिनी राज्य स्थापनाप्रति इरानको समर्थन निरन्तर रहने बताएका छन्। साथै लेबनानमा युद्ध अन्त्य गर्ने प्रयासमा इरानले निरन्तर पहल गरिरहने उनको भनाइ छ।
4: चीन र रूसले यसै महिनादेखि संयुक्त नौसैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार दुवै देशका नौसैनिक बलले जोइन्ट सी 2026 नामक संयुक्त अभ्यास गर्न लागेका हुन्। यो अभ्यास चीनको छिङ दाओ बन्दरगाह शहर नजिकको जल क्षेत्र र आकाशमा हुनेछ। अभ्यासपछि दुवै देशले प्रशान्त महासागर क्षेत्रमा संयुक्त सामुद्रिक गस्ती गर्नेछन्। यस्तै अर्को विदेशको खबरमा येमनको होथी विद्रोही समूहले गरेको आक्रमणमा परि 14 सरकारी सैनिकको मृत्यु भएको छ। लाल सागर नजिकै रहेको हडैडा बन्दरगाह क्षेत्रमा विद्रोहीहरूले आक्रमण गरेका छन्। येमनको सरकारी सेनाले केही घण्टाको लड़ाईपछि विद्रोहीको आक्रमणलाई रोकेको त्यहाँको प्रशासनले जनाएको छ।
3: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। यही जुलाई 21 नेपाल, नामेबिया र नेदरल्याण्ड सम्मिलित श्रृंखला शुरू हुँदैछ। त्यसअघि नेपालले जर्सी गएर अभ्यास पनि गर्नेछ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रम गरी नेपाली टोलीलाई विदाई गरेको हो। विदाई कार्यक्रममा बोल्दै नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताएका छन्। टोलीले लीग टूको श्रृंखला अघि जर्सीमा गएर अभ्यास एक दिवसीय खेल पनि खेल्नेछ। जर्सीमा नेपालले तयारी क्याम्पसँगै दुई अभ्यास एक दिवसीय खेल्ने नेपाल क्रिकेट संज्ञानले जनाएको छ। पहिलो अभ्यास खेल जुलाई 13 अनि दोस्रो खेल जुलाई 15 हुने तालिका रहेको छ।
4: फिफा विश्वकपको अन्तिम 16 अन्तर्गत आज राति 5 पटकको च्याम्पियन ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मेटलाइफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति 2:15 शुरू हुनेछ। आजको खेलमा ब्राजिलका विंगर भिनिसिएन जुनियर र नर्वेका स्ट्राइकर एर्लिङ हालाण्डको प्रदर्शनलाई मुख्य आकर्षणका रूपमा हेरिएको छ। 24 वर्षदेखि विश्वकप जित्न नसकेको ब्राजिल र जारी विश्वकपमा उत्कृष्ट लयमा रहेको नर्वे दुवै जीत निकाल्ने दाउमा छन्। यस्तै भोलि बिहान हुने अर्को खेलमा मेक्सिको र इंग्ल्याण्ड खेल्ने भएका छन्। यो खेल बिहान पौने छ बजे शुरू हुनेछ।
3: र पाकिस्तान क्रिकेट बोर्डले शान मसूदलाई टेस्ट कप्तानबाट हटाउँदै पुनः बाबर आजमलाई कप्तानी सुम्पिएको छ। वेस्ट इण्डिज विरूद्ध यसै महिना शुरू हुने टेस्ट श्रृंखलादेखि बाबरले टोलीको नेतृत्व सम्हाल्नेछन्। मसूदको कप्तानीमा पाकिस्तानले खेलेका 16 टेस्ट मध्ये 12 खेलमा हार बेहोरेपछि उनलाई हटाउने निर्णय गरिएको बोर्डले जनाएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
4: प्रतिनिधि सभा नियमावली विरूद्ध कांग्रेस सर्वोच्च जाने, कानूनविदहरूसँग परामर्श। मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ़्यो। असार 29 नयाँ प्रणालीबाट सेवा शुरू हुने।
3: गृह मन्त्रालयको प्रतिबद्धतापछि सुस्तावासीको आन्दोलन स्थगित। गाउँ फर्किए, काम नगरी दरबन्दी मात्रै उगटेर बस्ने कर्मचारीमाथि कार्यवाही शुरू। लामो समयदेखि अनुपस्थित नार्कका दुई कर्मचारी बर्खास्त।
4: कोरला मुक्तिनाथ क्षेत्रमा पर्यटकका लागि टाइम कार्ड लागू गर्न मन्त्री लम्सालको सुझाव। देशभर झण्डै 25% धान रोपाई सम्पन्न। अविरल वर्षाले रोशी खोलामा बहाव बढ़ेपछि बीपी राजमार्ग बन्द।
3: हमास र हिजबुल्लाहका प्रतिनिधि मण्डलसँग इरानी विदेश मन्त्री अरघासेको भेटवार्ता। चीन र रूसले यसै महिना संयुक्त नौसैनिक अभ्यास गर्ने। यमनमा हुथी विद्रोहीको आक्रमण, 14 सरकारी सैनिकको मृत्यु।
4: र लिगटो क्रिकेट खेल्न जाने नेपाली टोलीको विदाई। नेदरल्याण्ड जानु अघि जर्सीमा अभ्यास खेल्ने। विश्वकपको अन्तिम 16 आज ब्राजिल र नर्वे भिड्दै पाकिस्तानको टेस्ट कप्तानबाट शान मसूद बर्खास्त। बाबर आजमको पुनरागमन।
3: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio UN Aryan 99.1.
1: लौ न लौ लौ चटाइन पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना.
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

0: 12 जना यात्रु सवार जीप थियो, 1 जना मृत्यु, 11 जना घाइते, टोटल 12 जना। 1 जना को डेथ भयो, 11 जना घाइते हुनुहुन्छ, उहाँहरूलाई जुम्ला अस्पताल पुर्याउने काम भइरहेको छ।
1: यसैबीच केही दिन अघि दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्दा बेपत्ता छ, तर हालसम्म फेला पार्न सकिएको छैन, जसमा 13 जना सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भइएको यात्रुवाहक बस दुर्घटनामा 19 जना घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानमा साँगुरो सड़क वर्षायाममा चिप्लो सड़क र चालकले सवारी नियन्त्रण गुमाउनु दुर्घटनाका मुख्य कारण देखिएका छन्। अन्य समयमा भन्दा वर्षायाममा सवारी साधन दुर्घटना बढ़ने भएकाले सावधानीपूर्वक चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। सीआईएनसँग कुरा गर्दै नरेश राज सुवेदीले भन्नुहुन्छ,
2: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन्, सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने, त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
1: अविरल वर्षापछि आएको बाढ़ीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्गीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोशी खोला र दाप्चा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढ़ीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सड़कमा पनि क्षति पुगेको छ। सड़क मरमत नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई जानकारी दिनुभयो।
3: अघि दिउँसो भेलबाढी आएको थियो, भेलबाढी आएको बेलामा गाड़ी रोकेको हो। अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त, अघि रोकेको चाहिँ पानी परेर ठूलो भेलबाढी आएको भएर एकछिन होल्ड गरे अब, अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म, अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
1: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपैयाँ पनि नपाइएको बताएका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरिएका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालू आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ शुरू गरेको मिलले किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान वितरण गरिएको उल्लेख छ। तर सीआईएमसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
4: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
5: मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन

0: गरिराखेको हो होइन. अब अहिले नयाँ क्षेत्र विस्तार भयो त्यो भएको कारणले गर्दाखेरि अब त्यसको बाहुन अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन. अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन त किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रहन चाहिँ होइन. त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बीच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर.
1: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ. महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढ़ाउने निर्णय गरेको हो. समितिका सदस्य तथा सह महामन्त्री युगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ. यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो. कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सीआईएमसँग कुरा गर्दै सह महामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो.
2: नयाँ सदस्यता लिनका लागि नयाँ सदस्यता अध्यावधिका लागि अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ. जिल्लाबाटको समय सकियो अब केन्द्रीय कार्यालयलाई अपिल गर्यो भने मात्रै हुन्छ. अब यो केही अब यो बर्खाको समय पनि भएको पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको केही समय माग गरेको हुनाले यसले अब सकारात्मक रूप पनि लिन्छ. थप प्रयासमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम मिति हामी सार्दैनौँ तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुन सक्छ. क्रियाशील समस्या 3 गते सम्झ यो 3 गतेको समय चाहिँ अन्तिम समय नै हो.
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नु भएको छ. नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा वहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो. सरकारले साबिकको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ. पूर्वाधार विकास मन्त्रालयका अनुसार रुग्ण आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिशको प्रतिवेदन तयार पारेको छ. असार महिना शुरू भए यता 146 जना निजामती कर्मचारीले राजीनामा दिएका छन्. यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढ़ी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ. महानिर्देशक श्रवण पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 जनाले राजीनामा दिएका छन् भने 142 जना कर्मचारी अनिवार्य अवकाशमा भएका छन्. राजीनामा दिनेमा 5 जना सहसचिव 33 जना उपसचिव 29 जना शाखा अधिकृत र 79 जना सहायक स्तरका कर्मचारी रहेका छन्. साझा खबरमा अब विदेशका खबर. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ. क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो. उसाकोभले आज सार्वजनिक गरेको विवरणमा वार्ता सकारात्मक भएको बताउनु भएको छ. अब खेल खबर. फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्. यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ. नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम सोह्रमा पुगेको हो. ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्. नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्. यी दुवै टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ. यसैबीच भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्. यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ. मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्.
3: पानीको अभावले सुक्दै धौलाकोटका किसानको व्यावसायिक खेतीको सपना.
4: समस्या खानालाई समस्या, सरसफाई समस्या, साग तरकारीलाई अब त्यो समस्या, सबै चिज समस्या.
3: पानी अभावले खेती मात्रै होइन जीवन नै संकटमा रिपोर्ट सँगै योनि तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएम ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको गन्यापथुरा गाउँपालिका 8 धौलाकोट हरियाली डाँडाकाँडा र उर्वर जमीनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। तर खेतीयोगी जमीन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पानी अभावले सुक्दै गएको छ। 29 घर परिवार बसोबास रहेको धौलाकोटमा अहिले खाने पानी र सिंचाई दुवैको चरम संकट छ।
7: पानी जिन्दगानी भन्ने नारा देशमा व्यापक छ, तर डडेलधुराको गन्यापथुरा गाउँपालिका 1 धौलाकोटका स्थानीय बसन्ती अवस्थीको घरमा खाने पानी समेत छैन। गाउँमा घर घरमा धारा निर्माण गरिए पनि धारामा नियमित पानी आउँदैन, कहिलेकाहीँ दिनौंसम्म धारा सुक्खा रहने अवस्था छ। यहाँ 29 घर परिवार छन् जहाँ खाने पानी र सिंचाई दुवैको लागि पानी छैन। गाउँमा बग्ने कुनै भरपर्दो पानीको स्रोत छैन। 13 किलोमिटर मुहानबाट ल्याइएको पानी नै यहाँको बासिन्दाको जीवनरेखा बनेको छ। त्यही पानीले प्यास मेटाउनुपर्छ, पशुहरूको आवश्यकता पूरा गर्नुपर्छ र खेतबारीका तरकारी समेत लगाउनुपर्छ। तर अहिले मुहानमै पानी सुक्दै गएपछि झनै गाह्रो परेको स्थानीय मालती अवस्थी बताउनुहुन्छ।
4: समस्या सरसफाइ समस्या साग तरकारीलाई अब त्यो समस्या सबै चिज समस्या।
7: खानेपानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ। सिंचाईको अभावले खेतीपाती समेत सुक्न थालेका छन्। वर्षौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसान एकराज अवस्थी उत्पादन घट्दै जाँदा चिन्तित हुनुहुन्छ।
8: अहिले त अलिक फरक छ। पहिलोको उहीभन्दा पहिलो त अब उहीबेला हामीले खेतीपाती मात्रै गर्थे, यो तरकारी खेती थिएन नि। उहीभन्दा पहिलो तरकारी खेती थिएन, खानालाई पनि कहाँ पुग्थ्यो, खानालाई पनि पुग्दैन। अहिले अब कृषि गरेदेखि अलिकति खानालाई त पुगिहाल्छ भन्नु पर्यो। काउली मुला भिन्डा सबै हो, तरकारी जति हो। सेमला पनि 3 बोल्या सेमला लगाएका छौँ। समस्या त छन् नि, सबभन्दा ठुलो समस्या त पानीको नै हो। मल खाद जल नभएपछि त कृषि हुँदै हुँदैन, चारो पनि जति होला।
7: स्थानीयका अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबाज खोलाको मुहानबाट खाने पानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन। त्यसपछि तुसुरानी क्षेत्रबाट अर्को स्रोत जोडियो, तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको तस्तै रहेको स्थानीयहरूको भोगाई छ।
9: हाम्रो खाने पानी 13 किलोमिटर टाढा छ, अनि त्यहाँबाट पानी टुट्यो भने हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ। अनि हामीले बोकेर ल्याउनु पर्छ पानी। सिंचाईको लागि टङ्की बनाएका छौँ, अनि टङ्कीमा पानी नभएर सिंचाई अप्ठ्यारो हुन्छ।
10: हामीहरू जति मेहनत गरेका छौँ, जति पसिनामा गएका छौँ, त्यति मेहनतको फल त अलिअलि कमै पाउन।
7: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडन्द्राका प्रमुख महिम बोहरा धौलाकोट खानेपानी आयोजना दुई वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ। आयोजना हस्तान्तरणपछि सञ्चालन, संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ।
11: यो हाम्रो धौलाकोट गन्याधुराईको खानेपानीको विषयमा हजुरको दुई साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ होइन, सम्पन्न गरेर पानी चलाएर अब तपाईँहरूको यो के अरे पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो होइन। अहिले त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीति पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात सो खाने पानीको चाहिँ तपाईँको मर्मत सञ्चालन र यदि मिटर जोडेको छ भने मिटरको दस्तुर उठाएर अथवा उहाँहरूको चाहिँ पोस्ट हुन्छ पोस्टमा होइन, उहाँहरूको खाता अथवा पोस्टमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत सञ्चालन त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै जिम्मा।
7: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ, तर सुक्खायाम र वर्षायाममा खानेपानी समस्या विकराल बन्ने गरेको छ। यस्तै नेपालमा कुल खेतीयोग्य जमीनको करिब एक तिहाई भागमा मात्र वर्षभरि सिँचाई सुविधा पुगेको छ। पहाड़ी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्ने बाध्य रहेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधुरो।
12: नागरिकले जबसम्म सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्ता किसिमका बाल बालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
3: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
17: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 309 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्। कानूनमा स्पष्ट लेखेता पनि कानूनको पाटो बलियो नहुँदा अहिले पनि यो समुदायले पहिचानका लागि लड़िरहनु परेको छ। हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुसँग कुराकानी गरेका छौं।
12: एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% टोटल पपुलेशनको त्यो 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यी व्यक्तिहरू छन् भन्ने कुरा छ। तथापि निरीरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ। त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले होइन, अहिले पनि समाजको सोच जुन पितृसत्ताको सोच छ, यहाँ महिला र पुरूषको मात्रै सोच, त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नअटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो। हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैंगिक पहिचान अनुसारको नागरिकता भनिया छ होइन, अनि धारा 18 चाहिँ समानताको हक भनिया छ। प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने धारा 42 ले चाहिँ हजुरको समान न्यायमा पहुँच भनेको छ नि त हैन जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि यो समुदाय मात्र हैन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
18: संविधान र कानूनमा उल्लेख भयो
12: अब
18: त्यो अनुसार अहिले तपाईहरुले सोचेको जस्तै अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा 50 हो कि कस्तो लाग्छ
12: तपाईँलाई अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्याको जनगणना भयो त्यतिखेर जम्मा 2928 मात्रै जनसंख्या आयो होइन त्यो नआउनुको कारण चाहिँ
18: झन्डै तीन हजार
12: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था होइन त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो अब आउनुपर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो तर चाहिँ आइसक्नु भएको अवस्था छैन त्यो विभिन्न कारणहरू छन् अब सोसलिस्टिकमा एकदमै धेरै छ परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ एकदमै भेदभाव अझ पनि व्याप्त छ यहाँले सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ होइन एकजना व्यक्ति कोही अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपनअप भएर आउन चाहिँ समस्या छ
18: अनि अहिले निलिता समाज लगायत अरू सरोकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो यो समुदाय जति खुल्न सके छैन त्यो खुल्नुपर्छ भन्नेमा हो कि अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ
12: स्ट्रगल त सबै सेक्टर्समा छ कुनै यो सेक्टर अछुतो छ भन्ने छैन कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस् होइन हेल्थ केयरका कुराहरू हुन् अनि राजनीतिक क्षेत्र होस् सर्भिस साइटहरू हुन् प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ होइन जस्तो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले ती कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानून संविधान हो संविधानलाई टेकेर बन्नुपर्ने कानूनहरू बनेका छैनन् तबसम्म त उहाँहरूले चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्रै त हुँदैन नि त
18: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ
12: एकदम त्यो कन्टिन्यू नै छ त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि अब स्वास्थ्य केयरमा जानुहोस् स्वास्थ्य केयरमा गइरहँदाखेरिमा चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बस्दिने अवस्था छ होइन ट्रान्स म्यानहरूको त्यस्तै छ अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि
18: अनिवार्य छैन
12: जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन यसमा पनि हाम्रो ठूलो लडाइँ छ अब जनसंख्याको विषयलाई त लिउने नै भयो राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ के यो भोटर कार्ड भने भन्नुहुन्छ होइन यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ अब त्यो लाइनको कुराहरू हो पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेहरू त टिजिङ गर्ने भएन
18: सकारात्मक रूपमा नलिदिने
12: भए अब अथवा हास्यास्पद रूपमा लिदिने भए होइन यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन
18: ल्याउनको लागि के भयो भने सकारात्मक हुँदै जान्छ
12: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ
18: नागरिक सचेतना
12: चाहिन्छ नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ
19: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौंला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
3: बाढ़ी डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ। बर्खायाममा बढ़दो सड़क दुर्घटना, एक खातामै तीन ठूला सवारी साधन दुर्घटनाले सड़क सुरक्षामा प्रश्न उठाएको छ। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ। शहरी विकासका 51 आयोजना रुग्न रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ। सरकारको प्रगतिमा उखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन्। र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दैछन्। हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टेकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै अधूरै छ।
0: आजको कार्यक्रममा हामी महिला किसानले भोगिरहेका हानिकारक परम्परागत अभ्यास, त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपायबारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवारलाई बचाउँछन्, तर उनीहरूको श्रमलाई अझै बराबरीको सम्मान मिलेको छ त? महिला किसानले के भोगिरहेका छन्?
0: कर्णालीमा खेतबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्यांकन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
2: असारको महिना बिहानको झिसमिसे उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाजसँगै हरियालीले ढाकिएका मुगुका खेतबारी, यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
3: त्यस्तो कुरा त अब भोगे आउनुलाई धेरै, त्यतिखेर त अब यो तरकारी लग्या के भनेर टाइम पास भएको हामीलाई थाहा हुँदैन, तर थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ। अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो अनुभव त अब जस्तै धेरै छ त। अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेछन् त, समस्या त धेरै छ त। अझ र हामी हेर्ने खातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, तर हामीलाई यो बाटो नराम्रो छ। पहिला प्रथम पुरुषले माटी आम्नो, खुट्टो माटी गर्ने, आफू माटी हुने, अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले। आफूले भने जस्तै गरिकन यी थोरै भए पनि त बेच्न पाए पनि होइहाल्थ्यो, अनि के हेर्ने भनेर त्यो भनेपछि पुरुषहरूले थोरै कहाँ हुन्छ त, आफ्नो मूल्य त पाउनु पर्यो भनेर अब घर रासल्लो हुन्छ।
2: मुगु मात्र होइन, कर्णालीका अधिकांश ग्रामीण क्षेत्रमा कृषि उत्पादनको मुख्य आधार महिला हुन्, तर उनीहरूले गर्ने श्रमको मूल्यांकन भने अझै पर्याप्त हुन सकेको छैन। खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
4: बढी मात्रामा त महिलाहरू नै हुन्छन् है, पुलिसहरूले कहिले कसो हामीले सहयोग गरे भनेदेखि हामीले अब तपाईँहरूले यस्तो गर्नु पर्यो भने चाहिँ हलोसलो जोत्ने काम यस्तो।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।

0: दस वर्षे सशस्त्र संघर्षका कमाण्डर प्रचण्डलाई मात्रै होइन जेएनजी आन्दोलन र नयाँ जनमत प्रति उद्धार नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको मनमा पनि सरकारको संविधान संशोधनको तयारी प्रति चिसो पसेको छ। सभापति थापाले सरकारको 100 दिनको मूल्यांकन गर्दै अहिलेको सरकार जनताको जीवनमा भन्दा आफ्नो चर्चामा बढ़ी केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। संविधान संशोधन कार्यदललाई ब्रोहरूको समूहको संज्ञा दिनुभएको छ। उहाँले अहिलेको सरकारलाई लाइफ भन्दा आफ्नो पक्षमा लाइक आउने कुरा प्राथमिकतामा रहेको टिप्पणी गर्नुभएको छ।
1: मलाई कस्तो लाग्छ भने यसो साथीहरू बस्नु जस्तो लाग्छ, अनि एउटाले यसो त्यो हाम्रो संविधानको यसो पुस्तक यसो हातमाले यसो हेर्यो, यसो सानसानो किताब जस्तो देखिन्छ, अनि एउटाले भन्छ होला यो ब्रो के हो यो भन्यो भन्छ, अर्कोले ब्रो यो त कन्स्टिट्युसन भन्छ यसलाई भन्छ होला, यसमा के छ फाल्दियो यसलाई यसो अर्कोसवटा ठोक्दियो हुन्छ हुन्छ ब्रो भन्छ होला जस्तो लाग्छ अर्कोले, ल ल ल दिउँ भनेपछि अनि अर्कोले भोलिपल्ट बिहान आएर अनि उसले भनिदिन्छ भाषणमा, ल यो पनि हटाइदिने यो पनि ठोक्दिने यो पनि गरिदिने यो पनि गरिदिने भन्यो, अनि सबले ताली बजाइदिइहाल्छ लाइक आइहाल्छ, त्यो सब देशभरिको मान्छेले के लागिरहेछ भने ब्रोहरूले भनेको कुरा ठिकै हो, ए कन्स्टिट्युसन छ यस्तो दै थिए बेगामा कन्स्टिट्युसनको कुरा गर्ने ड्याङ ड्याङ ड्याङ काम हुनुपर्छ लागिरहेको हुन्छ। अनि म यसो सम्झिन्छु, म त्यो पहिलो संविधान सभामा पनि थिएँ, दोस्रोमा पनि थिएँ, संविधानपछिको अवस्थामा पनि भने मैले यति नजिकबाट यो संविधानको बेलाको घटनाहरू देखेको छु।
0: संविधान संशोधनमा सरकार सञ्चालन गर्ने दलहरूकै फरक फरक अभिव्यक्ति आएका छन्, जुन अभिव्यक्तिलाई सभापति थापाले हचुवा र लफंगाको संज्ञा दिनुभएको छ। अधिकारको विषय चलाए आगो बढ़ने चेतावनी दिने अवस्था आएको सभापति थापाले उल्लेख गर्नुभएको छ। संविधानको संवेदनशीलतालाई सरकार सञ्चालन गर्ने दलकै नेताहरूले पटक्कै ख्याल नगरेको सभापति गगन थापाले बताउनु भएको छ।
1: एउटा मन्त्रीले आउनु भएको छ, एउटा कुरा बोलिदिनु भएको छ, एउटाले एउटा थप दिएको छ, अर्कोले अर्को थप दिएको छ, अर्कोले अर्को खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छैन, त्यसमा ध्यान दिइराख्नु भएको छैन। हाम्रा संस्थाहरू बलियो बनाउने हो नि त, जस्तो हामी संविधान संशोधन गर्ने पक्षमा छौँ एकदम पक्कै गर्नुपर्नेछ, पुनरावलोकन गर्नुपर्ने छ एकदमै गर्नुपर्नेछ, तर यसरी होइन, यस्तो हचुवा पाराले होइन, यहाँ त एकैछिनमा आगो बल्छ। अधिकारको विषय त्यतिखेरसम्म मात्रै गौण हुन्छ जतिखेरसम्म अधिकार प्राप्त भइरहेको अवस्था हुन्छ, तर अधिकारको विषय चलाइयो भनिरहेको बेलामा त्यसपछि सबभन्दा महत्वपूर्ण विषय त्यही भन्छ, भाषाको विषय सबभन्दा बढी महत्वपूर्ण विषय भन्छ, समावेशिताको विषय सबभन्दा बढी महत्वपूर्ण विषय भन्छ, हाम्रो यहाँभित्रका विविधतालाई सम्बोधन गर्ने विषय सबभन्दा बढी महत्वपूर्ण विषयहरू भन्छ, तर यी विषयहरूको सन्दर्भमा बडो हल्का पाराले अथवा म त भन्छु बडो लफङ्गा पाराले जे मन लाग्यो त्यही बोलिदिएको, जे मनलाई त्यही गरिदिएको छ, यो अर्को एउटा चिन्ताको विषय हो।
0: संविधान संशोधनको विषयमा सत्ता पक्षभित्रै फरक फरक धारणा देखिनु र विपक्षी दलहरूले खुला खबरदारी गर्न थालेपछि राजनैतिक सहमति जुटाउने काम सरकारका लागि थप चुनौतीपूर्ण बन्ने देखिएको छ। संविधान संशोधनमा सरकार आफूलाई लाएको विषय चलाउन खोज्दैछ जसलाई विपक्षी दलहरूले खबरदारी गरेका छन्। यद्यपि संविधान संशोधनको प्रक्रिया सहमति र संवादबाट अघि बढ़छ वा सरकार र विपक्षी बीच थप राजनैतिक वारपारको अवस्था सृजना हुन्छ भन्ने विषय अबका राजनीतिक घटनाक्रमले तय गर्ने देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
2: विशेष अदालतमा मुद्दा चलिरहेकै अवस्थामा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रियालाई अगाडि बढ़ाएको छ। राहदानी खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले विभागका महानिर्देशक सहित 7 जना विरूद्ध मुद्दा चलाएको भए पनि उनीहरू धरौटीमा छुटेपछि यो प्रक्रिया अगाडि बढ़ेको हो। जर्मन कम्पनीलाई हटाएर अर्को कम्पनीलाई आपूर्तिको जिम्मा दिने प्रधानमन्त्री कार्यालयको तयारी भए पनि परराष्ट्र मन्त्रालयले सम्झौताको म्याद 3 गते त्यसमा बाँकी रहेकाले सोही कम्पनीबाट काम गराउने निर्णय लिएको छ। सीमा अतिक्रमण रोक्न तथा नागरिकता र लाल पूर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरिरहेका सुस्तावासी गृह मन्त्रालयको प्रतिबद्धतापछि घर फर्किएका छन्। गत मंगलबारदेखि काठमाडौँको माइतीघरमा धरना दिइरहेका उनीहरू आज सुस्ता फर्किएका छन्। गृह मन्त्रालयले सुस्ता क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने र आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने विषयमा जिल्ला प्रशासन कार्यालय नवलप्रासी पश्चिमलाई पत्राचार गरेपछि आन्दोलन स्थगित गरिएको हो। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण नवीकरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यको समयावधि आगामी साउन 3 गतेसम्म थप गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। निजी क्षेत्रले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी ल्याउन सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले बजेटले समेट्न नसकेका कुराहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा देखिएको मन्दी र बेरोजगारी कम गर्न मौद्रिक नीतिमा ठूलो सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले बैंकहरूमा पैसा थुप्रे पनि लगानी नबढ़ेको अवस्थालाई सुधार्न र उद्योग मैत्री वातावरण बनाउन माग गर्नुभएको छ। डोल्पाको जगतुल्ला गाउँपालिका 4 मौरी लेखमा आइतबार भएको बलेरो जीप दुर्घटनामा घाइते भएका यात्रुको पहिचान खुलेको छ। आज दिउँसो करिब 1:50 बजे जगतुल्ला गाउँपालिका 4 माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश 001Z00052 नम्बरको जीप आफै अनियन्त्रित भई सड़कबाट करिब 20-25 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 7 38-वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए। दैलेखको कर्णाली नदीमा मिनी बस खसेको 4 दिन बितिसक्दा पनि गाड़ी र यात्रुको अवस्था अझै अज्ञात रहेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको मिनी बस चामुण्डा बिद्रा सैनी नगरपालिकाको सांगातेडाबाट नदीमा खसेको थियो। दुर्घटनास्थल नजिकै भीड़मा एकजनाको शव फेला परे पनि गाड़ीमा कति यात्रु थिए भन्ने अझैसम्म यकिन हुन सकेको छैन। नदीको उच्च बहाव र धमिलो पानीका कारण खोजी कार्य कठिन बनिरहेको छ। अविरल वर्षाका कारण रोशी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसोदेखि ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर सड़क बन्द गरिएको हो। राजमार्ग बन्द भएसँगै काठमाण्डुतर्फ र पूर्वतर्फ गइरहेका सवारी साधनलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकिएको छ। देशभर यस वर्षको धान रोपाई करिब 25% सम्पन्न भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार नेपालमा धान खेती हुने 13,70,000 हेक्टर क्षेत्रफलमध्ये हालसम्म 3,41,000 हेक्टरमा रोपाई सकिएको हो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी रोपाई सुदूरपश्चिम प्रदेशमा झण्डै 58% रहेको छ। ईरानी विदेश मन्त्री अब्बास अराघचीले तेहरानमा हमास र हिजबुल्लाका प्रतिनिधिसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन तेहरान पुगेका टोलीसँग विदेश मन्त्री अराघचीले गाजा र लेबनानको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। यही जुलाई 21 नेपाल नामिबिया र नेदरल्याण्ड सम्मिलित श्रृंखला शुरू हुँदैछ। त्यसअघि नेपालले जर्सी लाएर अभ्यास गर्नेछ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रम गरी नेपाली टोलीको विदाई गरेको छ। फिफा विश्वकपको अन्तिम 16 अन्तर्गत आज राति 5 पटकको च्याम्पियन ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मेटलाइफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति 2:15 शुरू हुनेछ। आजको खेलमा ब्राजिलका विंगर भिनिसिएन जुनियर र नर्वेका स्ट्राइकर एर्लिङ हालानको प्रदर्शनलाई मुख्य आकर्षणका रूपमा हेरिएको छ। 24 वर्षदेखि विश्वकप जित्न नसकेको ब्राजिल र जारी विश्वकपमा उत्कृष्ट लयमा रहेको नर्वे दुवै जीत निकाल्ने दाउमा छन्। त्यस्तै भोलि बिहान हुने अर्को खेलमा मेक्सिको इंग्ल्याण्ड खेल्ने भएका छन्। यो खेल बिहान 5:45 शुरू हुनेछ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्वत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट, एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी लाइफ्स गुड।
5: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
2: देशभरमै सबैभन्दा बढी मत दिएर राष्ट्रपतिलाई सत्तामा पुर्याउने मधेस आज किन त्यही पार्टीभित्रै विद्रोहको तयारीमा छ? राष्ट्रिय स्वतन्त्र पार्टीभित्र मधेसी नेताहरूको असन्तुष्टि अहिले देशकै सबैभन्दा तातो राजनीतिक बहस बनेको छ। चुनावमा मधेस प्रदेशका 32 मध्ये 30 चोट जितेर बलियो शक्ति बनेको राष्ट्रपतिभित्र अचेल अनौठो उकुस मुकुस छ। आखिर मधेसले यति ठूलो जनमत दिएर सिंहदरबार पुर्याएको राष्ट्रपतिभित्र मधेसी नेताहरू एकपछि अर्को गर्दै किन असन्तुष्ट बन्दैछन् त? असन्तुष्टिको मुख्य चुरो चितवनमा सम्पन्न राष्ट्रपतिको पहिलो महाधिवेशन र पार्टीको नीतिसँग जोड़िन्छ। चुनावका बेला मधेसी मतदाता रिजाउन कुर्ता र गाम्छा ओढेर मधेस छर्ने शीर्ष नेतृत्वले महाधिवेशनमा भने मधेसलाई पूर्ण रूपमा पाखा लगाएको गुनासो छ। पदाधिकारीमा एकजना पनि मधेसी अनुहार नहटाउनु र खुल्ला कोटाबाट केन्द्रीय सदस्यमा कोही पनि निर्वाचित हुन नसक्नुले मधेसको उपेक्षा भएको नेताहरूको आरोप छ। यही उपेक्षाका कारण पार्टीका सिनियर मधेसी नेता डाक्टर अमरेश कुमार सिंहको असन्तुष्टि त यतिसम्म चुल्यो कि उनी पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनमै अनुपस्थित भइदिए। असन्तुष्टि तब झन विस्फोट भयो जब भर्खरै सम्पन्न राष्ट्रपतिको पहिलो ऐतिहासिक महाधिवेशनमा मधेसका खम्बा मानिएका मनिष झालाई महामन्त्री जस्तो शक्तिशाली कार्यकारी पदमा समेटिएन। मधेसका प्रभावशाली अनुहार झा समेत चुनावी दौड़बाट बाहिरिनुले पृथकका कार्यकर्तामा आक्रोश झन बढ़ेको थियो। मधेसका कार्यकर्ताको सिधा प्रश्न छ, राष्ट्रपतिको समावेशी छवि कहाँ गयो? संसद र मीडियामा एक्लै पार्टीको बचाव गर्ने मधेसको छोरो नेतृत्वमा पुग्न खोज्दा किन घेराबन्दी गरियो? भोट जति मधेसको चाहिने तर पार्टी आक्ने मुख्य साँचो दिने बेला मधेसकै अनुहारलाई पाखा लगाउने, यही कारण मधेसी नेता र कार्यकर्ताहरूले अहिले पार्टीभित्र गुटबन्दी र संस्थापन पक्षको नियतमाथि गम्भीर प्रश्न उठाएका छन्। खटपट यतिमा मात्र सीमित छैन। राष्ट्रपतिको महाधिवेशनमा प्रदेशसभा खारेजीको एजेण्डा अघि सारेपछि मधेसमा आक्रोशको आगो बढ़ेको छ। मधेस आन्दोलनको जगमा प्राप्त संघीयताको मुटु मानिने प्रदेशसभा खारेज गर्ने राष्ट्रपतिको प्रस्तावलाई मधेसका अन्य दलहरूले राजनीतिक बेइमानीको संज्ञा दिएका छन्। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यो प्रस्तावलाई मधेसी जनतामाथिको ठूलो धोका भन्दै सशक्त प्रतिवाद गर्ने चेतावनी दिइसकेका छन्। चौतर्फी दबावपछि राष्ट्रपति सभापति रवि लामिछानेले आफूहरू प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको र केवल यसलाई प्रभावकारी बनाउने रेट्रो फिट अवधारणामा बहस मात्र चलाउन खोजेको प्रष्टीकरण दिएर स्थितिलाई सन्तुलनमा ल्याउने प्रयास त गरेका छन्। तर राष्ट्रपतिकै मधेसी नेताहरूको बनाई अर्कै छ। उनीहरू आरोप लगाउँछन् नीति र विधानको कुनै अर्थ छैन। सरकार बालेनका दुई चारजना साथीले र पार्टी रविको सीमित टोलीले हुकुमी शैलीमा चलाइरहेका छन्। मधेसी नेताहरूको आरोप छ, जेएनजी आन्दोलनबाट आएका शिव यादव, पुरूषोत्तम यादव र बबलु गुप्तादेखि सिराहाका तपेश्वर यादव जस्ता पार्टीका जग मानिने कतिपय नेताहरू मन्त्री र सरकारी नियुक्तिहरूमा कतै नहटाएपछि असन्तुष्टि भूसको आगोजै फैलिरहेको छ। सरकारको 100 दिन पूरा भइसक्दा पनि मधेसमा राष्ट्रपतिको संगठन शून्य प्राय छ। पुराना दलहरूप्रतिको आक्रोशले राष्ट्रपतिले मत त पायो तर आज त्यही मत दिने समुदायमा तीव्र पश्चाताप देखिएको छ। अब पार्टीले गर्न बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनमा मधेसलाई न्याय गर्छ कि गर्दैन, असन्तुष्ट मधेसी सांसदहरू त्यही निर्णय कुरेर बसेका छन् जसले राष्ट्रपतिको मधेस यात्राको भविष्य तय गर्नेछ।

0: jest bonus pound.
1: Wysoko w ciemności
0: z Kołom, kiedy noc zapisała swój home. Harpur Manorandam Site, matra rudną się u nas dziś homko FIFA World Cup 2026 season pass winohus. Na pound host 15 din deki 3 maina samma sampurna channel herne package bonus. Yedi azay linu bhai ko chaina bhane azay nazikai ko dealer dai marfat wa dish home ko customer support 01421766 ma sampark garnuhos.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ गण्डकी गाउँपालिका गोर्खाका अध्यक्ष दीपक तिमिलसिना साकार।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आयनी बैंक सबैका लागि बैंक।
3: झ्यालचोकका किसानले सडकमै भन्टा फाल्नु पर्ने अनि बारीमै बोडी छोडिदिनु पर्ने अवस्था किन आयो? यहाँको पालिकाले के गरिरहेको छ किसानको समस्याका बारेमा?
4: धन्यवाद माधव सर। हामी गण्डकी गाउँपालिका यो गोर्खा जिल्लाको पूर्व क्षेत्रमा रहेको एउटा पालिका हो। यहाँ पालिका यो गण्डकी गाउँपालिका विशेष गरेर किसानको उत्पादनमा निर्भर भएर यहाँको आय आर्जनमा आफ्नो तरकारी खेती पशुपालन व्यवसायमा नै भर परिरहेको स्थिति छ। तरकारी खेती गर्दाखेरि तरकारीको मूल्य नपाएको स्थिति चाहिँ अहिले समग्र किसानमा एउटा दुःखको कुरा छ। गण्डकी गाउँपालिकाले किसानलाई मध्यनजर गरेर कृषि मैत्री बनेर तरकारी र मासु उत्पादनको हिसाबले तरकारीमा 2 रुपियाँ अनुदान उत्पादनको आधारमा अनुदान दिएको छ भने मासुलाई चाहिँ प्रति किलो 10 रुपियाँ अनुदान चाहिँ हामीले गण्डकी गाउँपालिकाले प्रदान गर्दै आएको स्थिति छ।
3: तर यो स्थिति हुँदा हुँदै पनि किसानले हरेक वर्ष यो समस्या दोहोरिने गरेको गुनासो गरेका छन्, किन?
4: भर्खरै हामीले पालिकामा तरकारी उत्पादन गर्ने क्रममा किसानहरू जुन आफ्नो मूल्य तरकारीको मूल्य नपाएको स्थिति र एकदम खर्चको अनुपातमा आमदानी नभएर किसान एउटा मारमा परेको स्थिति, बाटोमा नै तरकारी फाल्नु परेको, आफूले लगाएको मल बिउको पनि आमदानी नहुँदाखेरि चोटमा किसान रहेको स्थिति छ। यसलाई विशेष गरेर संघ प्रदेश र स्थानीय सरकार मिलेर किसानको जुन आवश्यक पर्ने तरकारीको क्वालिटी क्वान्टिटीको हिसाबले हामीले त्यो प्रकारको प्लानिङमा जानुपर्छ जस्तो लाग्छ। बाहिरबाट आयातित तरकारीको कारण पनि एउटा हामीलाई त्यो प्रकारको धोका भएको स्थिति छ। त्यो सँगसँगै तरकारीको प्रकारको प्रकार हामीले जुन ढंगले किसानलाई प्रेरित गर्नुपर्नेछ, विविधीकरण तरकारी उत्पादनमा विविधीकरणको पनि हामीले जोड गर्नुपर्नेछ। मूलभूत रूपमा किसान मर्नुको कारण चाहिँ एउटा बिचौलियाको पनि समस्या छ।
3: अब यो बिचौलिया रोक्न त पालिकाले पनि त के गर्नु पर्ला नि? अब हरेक वर्ष नै यो पहिलो वर्ष मात्रै उहाँहरूले व्यावसायिक तरकारी खेती गर्नु भएको होइन, पहिला पनि गर्दै आउनु भएको हो अनि यहाँले अनुदान पनि दिँदै आउनु भएको हो, तर यो हरेक वर्ष दोहोरिने जस्तो घाउ निको नहुने जस्तो घाउ जस्तो बनिरहेछ नि।
4: हामीले जुन ढंगले सरकारले किसान केन्द्रित भएर योजना बनाउनु पर्ने हो, किसानको भविष्यलाई केन्द्रमा राखेर योजना बनाउनु पर्ने हो, त्यति प्लानिङ गर्दाखेरि किसान मैत्री जति हुनुपर्ने हो त्यति भइरहेको स्थिति छैन। त्यो संघ प्रदेश र स्थानीय तहले त्यो महसुस गरिरहेछु मैले चाहिँ। यद्यपि हामीले गण्डकी गाउँपालिकामा किसानले जति उत्पादन गरे पनि बिक्री वितरण नभए पनि उत्पादनको आधारमा हामीले अनुदान प्रति किलो 2 रुपियाँ दिँदाखेरि धन्नै करोड जति चाहिँ बजेट हामीले विनियोजन गर्नुपर्छ किसानलाई। यो हिसाबले जसरी अब संघ प्रदेश सरकारहरूले अहिलेको किसानको जुन प्रकारको माग छ मल बिउको बारेमा, मलको पनि त्यत्तिकै समस्या परिरहेछ। त्यसै गरी उत्पादनमा उत्पादित वस्तुलाई बजारसम्म पुर्याउँदा र त्यसको मूल्य बिचौलियाले जुन चलखेल गरिरहेछ त्यो कुरालाई कन्ट्रोल गर्नको निम्ति हाम्रो मात्रै स्थानीय तहले मात्रै त्यो भूमिका पूरा गर्न सक्ने स्थिति छैन। विषयलाई अलिक गम्भीर भएर तिनै तहको सरकार चाहिँ सक्रिय ढंगले लाग्नुपर्छ भन्ने लाग्छ।
3: अब किसानले खेती घाटा नलाग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानले माग पनि गरेका छन्। यो स्थानीय तहले मात्रै त्यसरी मूल्य निर्धारण गर्न सक्छ या केन्द्र सरकारले नै गरिदिनुपर्छ?
4: किसानको उत्पादनलाई हामीले हेर्दाखेरि उत्पादन एउटा समर्थन मूल्य तोकेर हरेक चाहिँ उत्पादित वस्तुलाई चाहिँ हामीले बजारसम्म जाँदाखेरि बजारमा मूल्य अभाव हुँदाखेरि बजारको मूल्यले किसानको चाहिँ उत्पादनमा लागत पनि नउठ्ने हुँदाखेरि सपोर्ट गर्ने गरी त्यसरी जान सकिन्छ। यद्यपि अहिले जुन धानको त्यसपछि गएर उखुको पनि त्यो समर्थन मूल्यमा किसानले भने जस्तो पर्याप्त हामीले सन्तुष्ट नभएको स्थिति छ। अब स्थानीय तहले मात्रै यो कुराहरू हामीले चयनित किसानको मूल्य जति उत्पादनमा परेको छ त्यसलाई व्यवस्थापन गर्नको लागि हामी समग्र रूपमा व्यापक छलफल भएर उत्पादनको आधारमा अनुदान भनेर 2 रुपियाँ हामीले प्रदान गर्यौं। तर उत्पादित जो बजारमा आइरहेछ बाहिरबाट आएको अब अन्य देशहरूबाट सीमानाहरूबाट आएको तरकारीहरूलाई कन्ट्रोल गरेर यहाँको उत्पादित वस्तुलाई प्रमोट गर्ने गरी यहाँको अलि चाहिँ आफ्नै माटोमा फलेको वस्तुलाई अथवा तरकारीलाई प्रोत्साहन गर्ने गरी त्यो प्लान चाहिँ संघ सरकार र चाहिँ प्रदेश अथवा स्थानीय तीनटै तहको भूमिकामा जोड गर्नुपर्छ भन्ने लाग्छ मलाई।
3: अब अहिले तत्काल देखिएको समस्या जुन भेन्टा र बोडी चाहिँ फाल्नु पर्ने अवस्था आएको छ सड़कमा, अब ती किसानले कसरी राहत पाउँछन् सोचिरहेको छ पालिकाले?
4: हामीले पनि वार्षिक बजेट प्रस्तुत गर्दै आछौ, नीति तथा कार्यक्रम निर्माण गर्दै आछौ। प्रदेश र संघ सरकारले पनि वार्षिक नीति तथा बजेटहरू प्रस्तुत गर्दै आइरहेको स्थिति छ। जहाँसम्म लाग्छ हामीले अहिले किसान मैत्री भएर अगाडि बढ्ने क्रममा चाहिँ यहाँ उत्पादित भएको भेन्टा बोडी साथसाथै अहिले तत्काललाई हेर्दाखेरि हाम्रो पालिकामा यसरी चाहिँ बाटैमा फाल्न पर्ने स्थिति देखिया छ। यद्यपि कति ठाउँमा दूध फालेको गोलभेडा फालेको पनि हामीले त्यो प्रकारको चाहिँ विभिन्न संचार माध्यमहरूमा हामीले देखिरहेछौ। यो किसानको एकदम अब चरम किसानलाई चाहिँ व्यवस्थित ढंगले हामीले चाहिँ प्रोत्साहन गर्न नसक्दा प्लानिङ गर्न नसक्दाखेरि चाहिँ किसानमा परेको चोट भन्ने महसुस चाहिँ हामीलाई भएकै छ। यो उत्पादित वस्तुलाई उत्पादनमा रास अथवा उत्पादन परान्त हुने क्षतिलाई पनि कन्ट्रोल गर्ने गरी त्यसको मूल्याङ्कन हुने गरी बजारसम्म गएर बिचौलियालाई कन्ट्रोल हुने गरी बिचौलियाको जुन प्रकारको गतिविधिलाई निरुत्साहित हुने गरी हामीले त्यो वातावरण बनाउनु पर्छ। त्यसको लागि चाहिँ विशेष गरेर उत्पादित जो अहिले मेरो पालिकामा भएको कृषिजन्य उत्पादित वस्तुलाई कालीमाटी बजारमा चाहिँ एउटा स्टल भयो भने कालीमाटी बजारभित्र कालीमाटीभित्र एउटा चाहिँ किसानले बेच्ने गरी त्यो वातावरण बन्यो भने सायद त्यस्तो अवस्था बिचौलियाको अथवा यो अत्यन्तै न्यून मूल्याङ्कन मूल्य हुने गरी तरकारीबाटै फाल्न पर्ने स्थिति हुँदैन होला जस्तो लाग्छ। त्यसैले म यहाँहरू मार्फत पनि के भन्न चाहन्छु भने अहिले हाम्रो जुन तरकारीको एकदम उत्पादन धन्नै अब दिनकै अब 10-15 टन जति तरकारी यहाँबाट जाने गर्छ काठमाडौँ, त्यो कालीमाटीभित्र एउटा तरकारी तथा फलफूल बजारभित्र चाहिँ हरेक पालिकाको अथवा जिल्लाको एउटा प्रकारको उत्पादन गरेर बेच्नलाई किसानलाई त्यो प्रकारको वातावरण सिर्जना गरिदियो भने अलिक सहज हुन्छ। लगायत अरू पनि समस्याहरू छलफल गर्नको लागि त्यो ढुवानीको व्यवस्था गर्दै अब किसानहरूलाई सकेसम्म उपभोक्ता र उपभोग्य उपभोग गर्ने अब मान्छेहरू बीचको चाहिँ दूरी चाहिँ कम गर्ने हो भने उत्पादन गर्ने र उपभोग गर्ने बीचको सम्बन्धलाई नजिक बनाउने हो भने यस्तो प्रकारको स्थिति पैदा हुँदैन जस्तो लाग्छ।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
1: इस होम 500
3: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: बेचान गुमाउँदै आएका छन्। तराईमा पानीका स्रोतहरू सुकिरहेका छन्। यसले बाली चक्र र अन्न भण्डारमा असर परेको छ। हरेक वर्ष तापक्रम बढ्दै गएको छ। जनस्वास्थ्य, खाद्य सुरक्षा, अर्थतन्त्र र सामाजिक संरचनामा खलल पुर्याएको छ। हामीले यस विषयमा चनाखो हुनै पर्छ। आउनुहोस्, आजको यो छलफलमा सहभागी सबैलाई स्वागत गरौं। यो कार्यक्रममा मैले अध्यक्षताका लागि निमन्त्रणा गरेको छु वन मन्त्रालयका सहसचिव, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख, यो विषयका विज्ञ आदरणीय डाक्टर महेश्वर ढकाललाई। यो कार्यक्रमको अध्यक्षताका लागि म डाक्टर साहबलाई हार्दिक स्वागत गर्छु। स्वागत छ डाक्टर साहब। त्यसै गरी म यो सेक्टरमा लामो समयदेखि विज्ञता हासिल गर्नुभएका र बारम्बार जलवायु परिवर्तनका सन्दर्भमा आफ्ना दृष्टिकोणहरू दिँदै यो मुलुकलाई जलवायु परिवर्तनको जोखिमबाट बचाउनु पर्छ भन्ने आवाज उठाउँदै आउनुभएका विज्ञ राजु पण्डित छेत्री, जसलाई किनोट स्पिकर्सको रूपमा मैले यहाँ निमन्त्रणा गरेको छु, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। राजु सर, हार्दिक स्वागत छ। त्यसै गरी भुइँमा उभिएर आफ्ना विषयवस्तुहरू निरन्तर उठाइरहनुभएका डाक्टर धर्मराज उप्रेती, म धर्मराज सरलाई पनि किनोट स्पिकरको रूपमा आज निमन्त्रणा गरेको छु। म धर्मराज सरलाई हार्दिक स्वागत गर्न चाहन्छु आजको कन्क्लेभमा। धर्म सर, हार्दिक स्वागत छ। म आफ्ना कलमहरू मार्फत जलवायु परिवर्तनका विषयहरू बारम्बार उठाउँदै आउनुभएका दुईजना पत्रकारहरू, जसले यो चक्र रोक्न सकियोस् र जलवायुको माध्यमबाट जलवायु परिवर्तनका कारणले मुलुक कुनै पनि दुर्घटनामा नपरोस् भनेर आवाज उठाउँदै आउनुभएका पत्रकार सबिन शर्मा हुनुहुन्छ, म सबिनजीलाई स्वागत गर्छु। त्यसै गरी अर्का पत्रकार माधव तिवारी हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। दुवैजना पत्रकारहरू विषयवस्तु उठाउनका लागि यहाँ उपस्थित हुनुहुन्छ। स्वागत छ सबिन सर। माधव सर, हार्दिक स्वागत छ। प्लिज। आदरणीय दर्शक, हामीले अतिथिहरूलाई स्वागत गरिसकेका छौं। आजको कन्क्लेभमा एउटा सानो भिडियो कार्यपत्र हामीले निर्माण गरेका छौं जलवायु परिवर्तनका सन्दर्भमा। यो
1: नेपालको सुन्दर भौगोलिक संरचना, प्राकृतिक छटा तथा जैविक विविधतामा जलवायु परिवर्तनको असर परेको छ। हिम नदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। अनियमित वर्षा र मौसमको परिवर्तनले जीवनको आधारभूत संरचनामा विकृति ल्याएको छ। नेपालका उच्च हिमाली क्षेत्रबाट तापक्रमको वृद्धिले बाढ़ी र पहिरोको घटनालाई तीव्र बनाएको छ। दक्षिण एशियाली देशहरू जलवायु परिवर्तनका कारण उत्पन्न हुने संकटको छेउमा उभिएका छन् भन्ने तथ्य नयाँ होइन। यसमा नेपाल सबैभन्दा उच्च जोखिममा छ। बढ़दो तापक्रम र गर्मीको लहरले दक्षिण एशियामा कीर्तिमान बनाइरहेको छ। जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानल आईपीसीसीले यदि यही मात्रामा ग्लोबल वार्मिङ निरन्तर रह्यो भने यो शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रको तापक्रम 2-3 डिग्री सेल्सियससम्म बढ़न सक्ने चेतावनी दिएका छन्। जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्ने विभिन्न उपाय मध्ये वानस्पतिक प्रवर्धन उत्तम विकल्प बन्न सक्छ। जलवायु परिवर्तनको मुख्य कारण पृथ्वीमा कार्बन उत्सर्जन बढ़दै जानु हो। विश्वमा धेरै कार्बन डाइअक्साइड उत्सर्जन गर्ने देशको सूचीमा चीन र भारत पनि पर्छन्। यी विशाल मुलुक बीच परेकाले नेपाल कार्बन उत्सर्जनको प्रत्यक्ष मारमा परेको छ। बेमौसमी वर्षा, अति वर्षा, हिमनदी पग्लने, हिमतालहरू फुट्ने, बाली नलाग्ने, बाढ़ी आउने, अत्याधिक गर्मी हुने, नयाँ नयाँ रोगको प्रकोप बढ़ने, रैथाने वनस्पति तथा बाली नाली लोप हुँदै जाने जस्ता असर देखिएका छन्। विज्ञान र आधुनिक प्रविधिसँगै भित्रिएको भौतिक विकासले मानिसलाई सुविधा भोगी बनाउनु अनौठो होइन। तर जलवायु परिवर्तन र वातावरणलाई ध्यानमा नराखी गरिएका पूर्वाधार विकास सम्बद्ध गतिविधि, विशेष गरी डोजरे सड़कले पानीको मूल

0: भूचयनिम त्याउने र वन्य जन्तुको वासस्थानलाई खण्डित गर्ने लगायतका नकारात्मक असर परेका छन्। गाउँ र वनजंगलमा हरियाली बढेसँगै मानव र वन्य जन्तु बीचको द्वन्द्व पनि बढ्दछ। जलवायु परिवर्तनका कारण वासस्थानमा नकारात्मक प्रभाव परेकाले मानव र वन्य जन्तु बीच प्रतिस्पर्धा बढ़िरहेको छ। अमेरिकाको मेन विश्वविद्यालयको टोलीले सन् 2019 गरेको अध्ययन अनुसार गत 2000 वर्षमा थुप्रिए बराबरको हिउँ 30 वर्षमै पग्लिएर बगेको छ। त्यसको अर्थ के हो भने 66 वर्षदेखि संचित हिउँ 1 वर्षमा पग्लिनु हो। सगरमाथा आरोहीहरूले ग्लेसियर पग्लिएको, हिँड्दै गर्दा सतहमुनि कलकल पानी बगेको आवाज सुनिएको अनुभव सुनाएका छन्। हिउँ तीव्र गतिमा पग्लने र हिमताल फुट्दा मानवीय सुरक्षामा समेत जोखिम थपिएको छ। नेपालको हरित गृह ग्यास उत्सर्जन 0.027% छ। साइन्स जर्नल नेचरका अनुसार सन् 2021 मात्रै विश्वभर कुल 36.6 अर्ब टन कार्बन वायुमण्डलमा उत्सर्जन भएको थियो। अमेरिकी र युरोपेली देशले ठूलो परिमाणमा कार्बन उत्सर्जन गरेका थिए। जलवायु न्यायको सिद्धान्तले सबैको जिम्मेवारी छ, तर जलवायु परिवर्तनमा जसले बढ़ी क्षति पुर्याएको छ उसैले जिम्मेवारी लिनुपर्छ भनिन्छ। यसका लागि ठूला राष्ट्रहरूले क्षतिपूर्ति दिनुपर्छ भन्ने माग ग्लोबल साउथले राखेको हो। नेपालको राजनीतिक अस्थिरताका कारण प्राकृतिक विपद र वातावरण संरक्षणमा पर्याप्त ध्यान दिन सकेको छैन, तर पर्यावरणीय संकटलाई बहसको केन्द्रमा नल्याएसम्म समाज व्यवस्थित हुन सक्दैन। तीव्र रूपमा तातिरहेको पृथ्वीमा जीवहरूका लागि आवश्यक खाना तथा पानी फेला पार्न मुस्किल हुनेछ। तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिँदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ। साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने 150 देखि 300 लिटर पानी पाउने मुस्किल पर्न सक्छ। आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा 550 प्रजातिहरू लोप हुन सक्ने चेतावनी वैज्ञानिकहरूको छ। यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश हिमालय क्षेत्रका हिम नदीहरूले 80% हिउँ गुमाउनेछन्। त्यति बेला प्राकृतिक विपदका अनेक समस्याहरूबाट ठूलो जनधनको क्षति हुनेछ। यदि पृथ्वीको तापक्रम यही दरमा बढ़दै गयो भने शताब्दीको अन्त्यसम्ममा यो दर 3.2 डिग्री सेल्सियस भन्दा बढ़ी हुनेछ। खाद्य उत्पादनमा 31% र पशु चौपायाबाट प्राप्त हुने उत्पादनहरूमा 34% गिरावट आउनेछ। सन् 1850 यता उत्सर्जित कार्बनमा अमेरिकाको हिस्सा मात्रै 20% रहेको छ, जबकि विश्वमा अमेरिकाको जनसंख्याको हिस्सा 4% मात्रै छ। एक्शन एडको एक अध्ययन प्रतिवेदनका अनुसार सन् 1992 यता धनी मुलुकले विश्वको वायुमण्डलीय साधनको अत्याधिक उपयोग गरेर 70% आर्थिक फाइदा लिएका छन्। यस सन्दर्भमा G20 राष्ट्रहरूले सन् 1959 देखि 2018 अवधिमा लगभग 59 ट्रिलियन अमेरिकी डलर बराबरको जलवायु ऋण संचित गरेका छन् र यो ऋण 2019 देखि 2035 अवधिमा थप 80 ट्रिलियन डलरले बढ़ने प्रक्षेपण गरिएको छ। नेपालमा वार्षिक तापक्रम 0.4 देखि 0.6 डिग्री सेल्सियसका दरले बढ़िरहेको छ। विश्व ब्याङ्कको एक अनुमान अनुसार वैश्विक तापक्रममा 2 डिग्री सेल्सियसको वृद्धिका कारण 100 मिलियन देखि 400 मिलियनको संख्यामा मानिसहरू भोकमरीको शिकार हुन सक्छन्। अपेक्षा के गर्न सकिन्छ भने राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनले जलवायु परिवर्तनले नेपालमा निम्त्याउने जोखिमको सम्बोधन गर्न आधारभूत 4 प्राथमिकताका क्षेत्रहरू जल, कृषि र वन क्षेत्रको व्यवस्थापनका लागि एकीकृत अवधारणा, जलविद्युतमा रहेको अवसरको सदुपयोग, शहरीकरणको दिगो व्यवस्थापन र न्यून कार्बनयुक्त उत्पादनमा सुदृढीकरण कार्ययोजना सहित अघि बढ़न सके नेपालमा नकारात्मक प्रभाव कम हुनेछ। जलवायु परिवर्तनबाट हरेक वर्ष 4 लाख मानिसको मृत्यु हुन्छ र यो संख्या सन् 2030 सम्ममा 7 लाखसम्म पुग्ने अनुमान गरिएको छ। तर प्रदूषणबाट मात्रै मृत्यु हुनेको संख्या भने वार्षिक 30,000 रहेको छ। राष्ट्रिय अनुकूलन कार्यक्रम 2066 जलवायु परिवर्तनका असर सम्बोधन गर्न अनुकूलनका उपायहरू पहिचान गर्न 2066 सालमा राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरिएको थियो, तर त्यसको प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन। वातावरण संरक्षण ऐन 2076 तथा वातावरण संरक्षण नियमावली 2077 जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धमा देहाय बमोजिमको व्यवस्था गरिएको छ, तर यो नाम मात्रको भइरहेको छ। प्यारिस सम्झौता जस्ता अन्तर्राष्ट्रिय सहमति अन्तर्गत विकसित राष्ट्रहरूले विकासोन्मुख मुलुकलाई पर्याप्त वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक छ। यस्तै नेपालले आफ्ना कानूनी र संस्थागत संरचनाहरूलाई सुदृढ गरी जलवायु नीतिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न र जलवायुको परिवर्तनको असरबाट सर्वाधिक प्रभावित भएका कमजोर वर्गहरूको संरक्षणका लागि तत्पर हुनुपर्नेछ। मात्र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समन्वयात्मक र समावेशी दृष्टिकोण अपनाएर हामी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी आगामी पुस्ताहरूका लागि दिगो भविष्य निर्माण गर्न सक्षम हुनेछौं।
1: दर्शक, तपाईहरूले भर्खरै हाम्रो कार्यपत्र हेर्नुभयो। म सर्वप्रथम सबिन शर्मा सरलाई, तपाईँले लामो समयदेखि जलवायु परिवर्तनको सन्दर्भमा, वातावरणको सन्दर्भमा कलम चलाउँदै आउनुभएको छ, के छ त नेपालमा वातावरणको या जलवायु परिवर्तनको अवस्था र असर कस्तो छ, के देखिराख्नु भएको छ र के सम्बोधन गर्नुपर्छ उहाँहरूले, सरकारले, विज्ञहरूको तर्फबाट र सरकारले यसका बारेमा सवालहरू उठाइदिनका लागि अनुरोध गर्छु।
2: हामीले गत वर्ष सगरमाथा संवाद गर्यो। सगरमाथा संवाददेखि कोपसम्मको डिसेम्बरसम्मको अवधिमा नेपाली मिडियाहरूले कति यो क्लाइमेट चेन्जको इस्युलाई कभर गरे भनेर म आफै आबद्ध भएको एउटा सानो टिम छ, त्यो टिमले हामीले रिसर्च गराएको थियो। त्यो रिसर्चले के देखायो भनेदेखि, नेपाली मिडिया कभरेज क्लाइमेट चेन्जको हिसाबले हेर्ने हो भनेदेखि, मिडियामा आएका जति कन्टेन्टहरू छ त्यसको 1.8% मात्रै क्लाइमेट चेन्जको इस्यु कभर भएको देखिन्छ, जबकि राजनैतिक समाचार 47% देखिन्छ त्यही मिडियामा, र त्यही ठाउँमा 1.8% अथवा 1.8% मात्रै हामीले जलवायुका इस्यु हेर्छौँ। तर त्यो जलवायु परिवर्तनको इस्यु जुन 1.8% चाहिँ कभर भएको छ भनेर हामीले भन्यौँ, त्यसलाई 100% मान्ने हो भने त्यसमा पनि 60% चाहिँ फर्मल प्रोग्रामहरूको न्युज मात्रै कभर भएको छ, भनेको 60% कुनै व्यक्तिहरूले औपचारिक कार्यक्रममा गरेको भाषणको कुरालाई मात्रै समेटिएको छ, जबकि जलवायु परिवर्तनको विषय हामीले इन डेप्थमा तल्लो तहसम्म छलफलको विषय हो, र तल्लो तहको मान्छे जो चाहिँ लोकल लेभलमा स्थानीय तहमा चाहिँ पीड़ा बोध गरिरहेको छ, जलवायु परिवर्तनको असरको सामना भोगिरहेको छ, उनीहरूको कथा हामी मिडियाकर्मीले उठाउन सकिरहेको छ। तल्लो स्तरसम्म अझ त्यसको सिनारियो हेर्ने हो भने काठमाडौँ बेस भएर केन्द्रमा बसेर पत्रकारिता गर्ने साथीहरूका मात्रै समाचार देखिन्छ, जति प्रकाशित भएको छ 80% समाचार काठमाडौँ बेस भएर काम गर्ने पत्रकारका मात्रै समाचार छ। 20%मा पनि ओपेड हो, 20%भित्र पनि 11% ओपेड हो, विचार विषय विज्ञहरूले निकालेको आफ्नो विचारहरू, उहाँहरूले प्रस्तुत गरेको विचारहरू नै पत्र पत्रिकामा छापिएको र टेलिभिजनमा अन्तर्वार्ता गरेका विचारहरूलाई 11% मान लिन सकिन्छ, भनेको स्थानीय स्तरको इस्यु उठान भएको त जम्मा 9% मात्र देखिन्छ। 1.8% 100% मानेर हामीले कुरा गर्यौँ भनेदेखि स्थानीय स्तरको इस्यु चाहिँ जम्मा 9% मात्रै उठाएछ, जबकि त्यही ठाउँ सबभन्दा ठूलो प्रभाव पर्छ, प्रभावित भएको क्षेत्र त्यो हो, र त्यहाँका मान्छेलाई हामीले जलवायु परिवर्तनको विषय, जलवायु परिवर्तन यो यस्ता यस्ता जोखिम निम्त्याउन सक्छ, यसमा हामीले पूर्व तयारी यो गर्नुपर्छ भन्ने विषय जब हामीले बुझाउन सक्दैनौँ, यो जोखिम भयावह स्थितिमा पुग्छ, त्यो जोखिम मोल्नलाई हामी तयार भएर बस्नुपर्ने स्थिति मेरो अध्ययनबाट त्यो देखिन्छ। अनि यो वातावरण पत्रकारिता गर्दै गर्दा हामीलाई चाहिँ वातावरण यो विकास विरोधी भनेर व्याख्या गरिन्छ, र अर्को चाहिँ वातावरण संरक्षणमा लागेका संघ संस्थाहरूलाई पनि फेरि विकास विरोधी भनेर व्याख्या गर्ने गरेको एउटा यो ठूलो समस्या छ. तर यही सन्दर्भमा हेर्यो भने जति जोखिमहरू विपदहरू हामीले भोगिरहेका छौँ यो चाहिँ हामीले हाम्रो वातावरणलाई इग्नोर गरेका कारणले चाहिँ हामीले त्यो क्षति बेहोरिरहेको हामी देख्न सक्छौँ. मैले उदाहरणको लागि यहाँ हामी कहाँ भएका क्षतिहरू विशेष गरी हाइड्रो पावरको कुराहरू जुन उठिरहेको छ यो हाइड्रो पावर चाहिँ हाम्रो नदी तटीय क्षेत्रमै हाइड्रो पावरको विकास भइरहेको छ. तर त्यो ठाउँको त्यो नदी प्रणालीको अपस्ट्रिममा के छ कुन अवस्था छ र त्यसले कस्तो जोखिम लिएर आउन सक्छ भन्ने कुरा चाहिँ हाम्रो पूर्व अध्ययन हुँदैन. र हामीले इआइए बनाउँछौँ इआइए गर्छौँ तर त्यो इआइएमा जहिले पनि प्रश्न चिन्ह उठिरहेको छ. र यो चाहिँ वन तथा वातावरण मन्त्रालय जुन कि महेश्वर सर हुनुहुन्छ महेश्वर सर यद्यपि त्यो महाशाखा हेर्नुहुन्न यद्यपि त्यो मन्त्रालयमा भएको कारणले यो विषयहरू केही जानकार हुनुहुन्छ. मैले उहाँसँग अलिकति यो विषयको अपेक्षा पनि राख्न खोजेको छ के भने इआइएमा किन हाम्रो भौगोलिक अवस्था र यहाँको भौगर्भिक अवस्थाको विषयमा चाहिँ त्यो कुरा समेटिँदैन र यो जोखिम न्यूनीकरणको लागि हामीले पहिल्यै रिस्क एसेसमेन्ट किन गरेर काम गर्न सक्दैन त्यो नीतिगत रूपमा हामीले सुधार गऱ्यौँ भनेदेखि हाम्रो पछि हुन सक्ने क्षतिलाई हामी कम गर्न सक्थ्यौँ कि भन्ने लाग्छ. के गर्न सकिन्छ अलिकति बताइदिनुहोस् मैले यति नै भने. अहिले
1: माधवजी तपाईँ पनि लामो समयदेखि पत्रकारितामा हुनुहुन्छ पत्रकारितामै तपाईँले मास्टर्स पिएचडी पनि गर्दै हुनुहुन्छ नजिकबाट नेपालको जलवायु परिवर्तन पनि हेरिरहनु भएको छ तपाईँलाई लागेका सवालहरू चाहिँ के हुन्?
3: आज जलवायु परिवर्तनको विषय सम्पूर्ण नेपाली नागरिकले जान्नुपर्ने त्यो पनि अझ किसानहरू जो शिक्षित पनि छैनन् भनेको अक्षर चिन्दैनन् र यो क्लाइमेट चेन्ज भनेको केही पनि कुरै बुझ्दैनन् उहाँहरूले जान्नुपर्ने विषय हो. आजको दिनमा जलवायु परिवर्तनलाई हामीले चाहिँ परिवर्तनका विषयलाई एजेन्डाहरूलाई चाहिँ अझ बढी संस्थागत गर्नलाई अझ बढी बुलन्द गराउनका निम्ति उठाउनु पर्ने भनेका ती किसान र स्थानीय सरकार सबैभन्दा बढी सरोकार हुनुपर्ने विषय. तर आज पनि प्रदेशका सदरमुकाम सिंहदरबार र काठमाडौँका तारे होटलमा मात्र यो विषय सीमित छ. अघि नै सक्नुभयो केही जलवायु परिवर्तनका विषयमा एजेन्डाहरू आएका छन् नआएका होइनन् ती लेखका रूपमा कसैले स्पोन्सर गरिदिएको बापत एकदमै जबरजस्त ढंगले लेखिएका विषय मात्रै छन्. जलवायु परिवर्तनको असरका कारणले मकै फल्न छोड्याएको छ धान फल्न छोड्याएको छ मूलहरू सुकेका छन् र फेरि हामी अरूले गरेको चाहिँ तपाईँको असर चाहिँ बेहोरेको भन्दैछौँ बिना इन्जिनियरिङ हामी बाटो खनेर आफै पहिरोहरू सिर्जना गरिराखेका छौँ जंगलहरू म्यासिभली फडानी गरिराखेका छौँ घाँस काट्ने नाउँमा जंगलमा आगो लगाइराखेका छौँ हामीले बुझाउनु पर्ने ठाउँमा हामी बुझाइराखेका छैनौँ जेमा केन्द्रित भएर हामीले काम गर्नुपर्ने हो त्यहाँ हाम्रो ध्यानै पुग्न सकेका छैन जलवायु परिवर्तनको विषयमा. त्यसकारणले पहिला चाहिँ स्थानीय सरकार मार्फत हामी सम्पूर्ण नेपाली नागरिकको विषय हो भन्ने बोध गराउनु पर्यो. हामीले हाम्रो जुन जीवनयापन हाम्रो बानी व्यवहारमा चाहिँ जलवायु परिवर्तनको विषयलाई जबसम्म हामी अभ्यासमा ल्याउन सक्दैनौँ त्यो किसानदेखि प्रधानमन्त्रीसम्मको कुरा गर्दैछु म एउटा सामान्य नागरिकदेखि त्यो बेलासम्म हामीले गर्ने एक खालका बहसहरू चाहिँ बहसमा मात्रै सीमित हुन्छन् भन्ने मलाई लाग्छ र यही विषय चाहिँ म सरहरूको ध्यान आकर्षण गराउन चाहन्छु.
1: धन्यवाद माधव सर. म अब राजु पण्डित सरलाई आफ्ना धारणा राखिदिनु हुन र उठेका विषयवस्तुहरू जो हाम्रा जर्नलिस्ट साथीहरूले उठाउनु भयो र हामीले हाम्रो कार्यपत्र पनि सरलाई चाहिँ देखायौं समग्र विषयमा आफ्नो राय र धारणा राखिदिनका लागि अनुरोध गर्छु.
4: अहिले जलवायु परिवर्तनको समस्या भनेको चाहिँ यो नेपालको मात्रै होइन यो अहिले संसारकोलाई एउटा महत्वपूर्ण सवाल चाहिँ बनेको छ. यो सिधै चाहिँ तापक्रम र चाहिँ पानीसँग चाहिँ जोडिएको चाहिँ विषय भएको हुनाले हामीले यसलाई समस्या हेरिराख्दाखेरि एउटा चाहिँ अवश्य पनि अन्तर्राष्ट्रिय रूपमा के भइरहेको छ भनेर हेर्ने र बुझ्ने सँगसँगै गर्नुपर्ने अवस्था छ. त्यसै कारणले पनि त्यो 2015 प्यारिस सम्झौता आएको हो यो चाहिँ संसारको साझा समस्या हो तर प्रत्येक देशले यसलाई चाहिँ आफ्नो भागमा काम गरेर चाहिँ घटाउने भन्ने हिसाबले चाहिँ त्यो आएको छ. तर फेरि राष्ट्रभित्र आएको हेऱ्यो भनेदेखि चाहिँ हामी कहाँ कस्तो कस्तो खालको समस्याहरू भोगिरहेका छौँ त्यसलाई कार्य गर्नको लागि चाहिँ राज्यले कस्तो खालको नीतिहरू लिएको छ अनि कस्तो कार्यक्रमहरू ल्याएको छ राजनीतिक वृत्तमा यसको चाहिँ बुझाइ कस्तो रहेको छ, विज्ञहरूको बुझाइ कस्तो रहेको छ, र पत्रकारज्यूले भने जस्तै यसको अभ्यासमा तल चाहिँ के छ भनेर हेर्न चाहिँ नजिकबाट हेर्न चाहिँ जरुरी छ। त्यसकारणले यो समस्यालाई समाधान गर्नको लागि हामी दुईवटा चाहिँ पक्षबाट हेर्छौँ। एउटा चाहिँ जलवायु परिवर्तनको जुन कारक छ त्यो कारकलाई नै घटाउने अथवा त्यो हुन नदिनको लागि कार्य गर्ने, अर्को चाहिँ हामीले यति धेरै हरित गृह ग्यास उत्सर्जन जुनको कारक हो यो हाम्रो पृथ्वीको सतहमा फालिसकेका छौँ त्यसले चाहिँ जलवायुजन्य विपदहरू अलि बढाइरहेको अवस्था हुन्छ, जसको लागि चाहिँ हामीले अनुकूलन गर्नुपर्ने त्यतिकै अवस्था छ। त्यो भनेको बाढी पहिरो अथवा जति पनि समस्याहरू दिएको छन् त्यसँग जुझ्नपर्ने अवस्था चाहिँ अहिले रहेको छ। त्यो दुवै कार्य गर्नको लागि चाहिँ अघि तपाईँको कार्यपत्रमा देखे जस्तै नेपाल चाहिँ अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने देशमा पर्छ। संसारभरिको देशलाई हेऱ्यो भनेदेखि हामीले चाहिँ 0.027 है तपाईँको डेटा अथवा त्यति चाहिँ देखिन्छ। तर त्यसको चाहिँ फेरि उल्टोतिर हाम्रो चाहिँ समस्यालाई भोगाई हेऱ्यो भनेदेखि प्रत्येक वर्ष नेपालले धेरै सयौँको ज्यान गुमाउँछ, होइन हजारौँलाई विस्थापित बनाउँछ र सँगसँगै अरबौँको क्षति चाहिँ हामीले यो आर्थिक तथा गैर आर्थिक रूपमा क्षतिहरू चाहिँ हामीले भोगिरहेको देखिरहेका छौँ। तपाईँले यदिसम्म चाहिँ अब अहिले 2021 तपाईँले हेर्नुभयो भने दसैँ ताका चाहिँ म्यासिभ रूपमा पश्चिममा चाहिँ बाढी आयो, त्यसले चाहिँ अरबौँ रुपियाँको चाहिँ धान बाली नष्ट गर्यो, जुन चाहिँ माधवजीले अहिले निकालेको चाहिँ कृषकहरूलाई हेर्दाखेरि हामीले कसरी हेर्ने भन्ने खालको सवाल चाहिँ त्यहाँ गएर जोडिन्छ। तर यस्तो हो भनेदेखि चाहिँ नेपाल सरकारले के गरेको छ कि अथवा कस्तो खालको आएको छ हेर्दा पनि हाम्रो तर्फबाट हेर्दाखेरि चाहिँ अहिले नेपाल सरकारले चाहिँ थुप्रै खालका नीतिहरू ल्याएको छ। न्यूनीकरण गर्नको लागि पनि यस खालको नीति ल्याएर चाहिँ संयुक्त राष्ट्र सङ्घलाई नै बुझाएको अवस्था छ। त्यसलाई अनुकूलन गर्नको लागि नै नीतिहरू ल्याएर चाहिँ संयुक्त राष्ट्र सङ्घलाई यो गर्छौँ भनेर बुझाएको अवस्था छ। तर चाहिँ तपाईँले हाम्रो क्षमतालाई हेर्नुभयो भने फेरि कार्यान्वयन गर्नको लागि देशसँग कस्तो खालको क्षमता छ भनेर हेर्न पनि सँगसँगै हुन आउँछ। अघि म उदाहरण लिन्छु, माधवजीले के भन्नुभयो भन्दाखेरि हाम्रो सकेसम्म चाहिँ कृषकहरू हो जसलाई चाहिँ हामीले बुझाउनु पर्ने, उसलाई चाहिँ बुझाउनु पर्छ भने, तर फेरि अर्को पाटोबाट हेर्दाखेरि बुझाएर गर्ने के त? तपाईँलाई सूचना दियौँ रे हामीले, उहाँले जलवायु परिवर्तन हुँदैछ, तपाईँको सुक्खा हुँदैछ, बाढी आउँदैछ, कृषिमा तपाईँले परिवर्तन गर्नु, तर त्यो सँगसँगै चाहिँ के पनि गर्नुपर्ने हुन्छ कृषकलाई भनेदेखि, सुक्खा आउँदैछ भने सुक्खामा हुने खालको बाली नाली कस्तो हुन्छ, कुन समयमा चाहिँ हामीले त्यो बाली लगाउने, त्यसमा चाहिँ इरिगेसनको कुराहरू जुन सिँचाइको कुराहरू कसरी चाहिँ हामीले उपलब्ध गराउने, अथवा बाढी हुँदैछ भने बाढी छेक्न सक्ने खालका कस्ता खालका चाहिँ औजारहरू हुन्छन् अथवा बिउ बिजन हुन्छन् भनेर हामी त्यसलाई सम्बोधन गर्ने। किनभने सूचना दिनु एउटा पाटो भयो, तर सूचना सँगसँगै चाहिँ सहयोग गर्ने पाटो पनि अर्को पाटो। त्यसकारणले हामीले केन्द्र सरकारदेखि लिएर प्रदेश सरकारदेखि लिएर स्थानीय सरकारको नि क्षमता अभिवृद्धि गर्न चाहिँ अत्यन्त जरुरी छ। किनभने हामीले केन्द्रमा धेरै बहसहरू चाहिँ भइरहेको छ, तर सँगसँगै अब चाहिँ के देखिन्छ भने यो तल गएर स्थानीय सरकारलाई पनि बलियो बनाउनु पर्ने देखिन्छ। किनभने सबैभन्दा जनताको नजिकमा बसेर काम गर्नेहरू उहाँहरू चाहिँ देखिनु भएको छ। हाम्रो भौतिक पूर्वाधारहरू, कृषिहरू, होइन तपाईँको चाहिँ भोलि अब यो काठमाडौँमा हेर्नुहोस्, काठमाडौँ जस्तो ठाउँमा 2 वर्ष अगाडि गएको चाहिँ बाढीलाई हेऱ्यो भनेदेखि चाहिँ हाम्रै पूर्वाधारहरू ठिक रहन्छन्, हामीले सहरलाई कसरी हेर्ने, होइन विकासलाई कसरी हेर्ने भन्ने कुराको आँखा चाहिँ हामीले एकदम राम्रोसँग छर्लङ्ग खुलाइदिएको छ। तर एउटा कुरा चाहिँ के सत्य हो भने अझै पनि हाम्रो विकासको बहस गर्दाखेरि जलवायु परिवर्तनलाई सही ढङ्गले हामीले चाहिँ सम्बोधन नगरेको अवस्था चाहिँ रहेको छ। अझ त्यसमा पनि भन्दाखेरि चाहिँ राजनीतिक पार्टीहरूले त अझ यसलाई चाहिँ आत्मसात गरेकै छैन, किनभने तपाईँको लगभग 7-8 चाहिँ हाम्रो संसदहरूमा चाहिँ कति हामीले चाहिँ जलवायु परिवर्तनको बारेमा कुन सांसदले चाहिँ सही तरिकाले आवाज उठाएर चाहिँ यसलाई सम्बोधन गर्नुपर्छ भनेर सुनिन्छ, खासै सुनिँदै सुनिँदैन, होइन? अब बाढी आयो भन्ने यताउति होला, तर अलि समग्रमा अलि दिगो रूपले यसलाई चाहिँ अहिले तत्कालीन गर्नुपर्ने कार्यहरू के हुन्, मध्यम रूपमा गर्नुपर्ने कार्य चाहिँ कार्यक्रमहरू के हुन्, दीर्घकालीन रूपमा गर्नुपर्ने के हो भनेर जुन खालको सोच राख्नु भयो, दीर्घकालीन सोच राखेर विकासको अवधारणालाई हामीले अलि बनाउनुपर्ने छ, त्यो चाहिँ नभएको अवस्था छ। त्यसमा हामीले धेरै कार्य गर्न चाहिँ बाँकी छ।
1: म डाक्टर धर्मराज उप्रेती सरलाई आफ्ना विषय र राय राखिदिनका लागि अपिल गर्छु, अनुरोध गर्छु।
5: अब विश्वको चाहिँ हामीले आँकडालाई हेर्ने हो भनेपछि जब रेनफल डेफिसियन्सी 80% हाराहारीमा हुन्छ, अर्थात् 50%भन्दा माथि रेनफल डेफिसियन्सी भयो भने त्यसले एग्रिकल्चर सिस्टमलाई, हाम्रो कृषिलाई, हाम्रो वन सम्पदालाई, हाम्रो होल पारिस्थितिक प्रणालीलाई, होइन हाम्रो यो जैविक विविधतालाई चाहिँ असर गर्छ। भनेपछि 50%भन्दा माथि अर्थात् 65% त्योभन्दा माथिको प्यारामिटर 75% होला, 80% रेनफल डेफिसियन्सी, र आजको मितिमा हामी कुरा गर्दै गर्दाखेरि चाहिँ 87% रेनफल डेफिसियन्सीमा हामी हुँदै गर्दाखेरिको अवस्थामा हाम्रो गहुँ खेतीमा त्यसको त्यसको असर कति भएको छ, हाम्रो मुसुरो खेतीमा त्यसको असर कति भएको छ, हाम्रो चाहिँ तपाईँको अन्य चाहिँ जुन हिउँदे बालीमा हिमालदेखि चाहिँ तराईसम्म कति भएको छ भन्ने कुराको चाहिँ तथ्याङ्क त्यो डेटा हाम्रो मन्त्रालय जसले चाहिँ त्यसलाई लिड गर्छ त्यहाँ छ नम्बर एक। अनि हामीले चाहिँ हानि नोक्सानीको कुरा गर्छौँ भने यो अवस्थाले यो तथ्याङ्कले यो जुन अहिले 30 वर्षको औषधभन्दा जसरी पानी कम परिरहेको छ त्यसलाई चाहिँ हामीले अहिले अब यहाँ हाम्रो एफआरएलडीको यो फन्ड फर रेस्पोन्डिङ लस एन्ड ड्यामेजको चाहिँ नेपालको तर्फबाट बोर्ड मेम्बर पनि हामीसँग भाग्यवश हुनुहुन्छ भनेपछि यो अवस्थामा चाहिँ नेपालले हिउँदे अवस्थामा 4 वर्षसम्म लगातार चाहिँ गहुँ खेती मात्रै तोरी खेती मात्रै मुसुरो खेती मात्रैमा कति लस भयो कति ड्यामेज भयो त्यसको तथ्याङ्कको आधारमा हामीले फन्ड फर रेस्पोन्डिङ लस एन्ड ड्यामेजलाई चाहिँ भन्न सक्नु पर्यो नि त हामी यति लसमा छौँ बिकज जलवायु परिवर्तनको चाहिँ यो कारण। हामीले जलवायु परिवर्तन मात्रै भनेर भएन हामीले अहिले के भइराखेको छ हाम्रो वरिपरि के भइराखेको छ भन्नेबाट हामीले चाहिँ विश्लेषण गऱ्यौँ भनेपछि त्यहाँ अब 4 वर्षको म तथ्याङ्क भन्छु 4 वर्षमा चाहिँ 6 वटा एक्सट्रिम क्लाइमेट इभेन्टहरू नेपालमा भए 4 वर्षमा थामेको घटना हामीले कुनै पनि एकाउन्टिङ सिस्टममा नआएको उच्च हिमाली क्षेत्रको सहर रातारात ध्वस्त भयो त्यो ताल चाहिँ न त कुनै अहिलेसम्मको अध्ययनमा देखिएको थियो अध्ययनमै नदेखिएको तालले ड्यामेज गर्यो भनेपछि अध्ययनमा देखिएका 49 वटा तालमध्ये कुनै एउटा ताल फुट्यो भनेपछि हाम्रो अवस्था के हुने हो भनेर चाहिँ हामीले गरेको इस्टिमेसन कहाँ छ। रसोमा आएको सुप्रा ग्लेसियर लेक जुन सुप्रा ग्लेसियर लेकको चाहिँ विस्फोट भएको भन्ने कुरा चाहिँ हामीले अहिलेसम्म सुनेको थिएन कुनै मिडियामा पनि आएको थिएन गत वर्ष मात्रै आयो नि त त्यो मिडियामा भनेपछि सुप्रा ग्लेसियर लेक तिब्बतमा विस्फोट भयो त्यसको चाहिँ इम्प्याक्ट नेपालमा पर्यो र तिब्बतमा कुनै पनि त्यो ठाउँमा यो किन चाहिँ सुप्रा ग्लेसियर लेक फर्मेसन भयो कति बेला भयो र यो विस्फोट कति बेला भयो त्यति बेलाको टेम्परेचरको चाहिँ सिचुएसन त्यहाँ कस्तो थियो भन्ने कुराको चाहिँ त सुइको थिएन। अब नेपालको बााउन्ड्रीमा चाहिँ जब बाढी आइसकेपछि हामीलाई लिड टाइम कति थियो 5 मिनटको थियो 5 मिनटको जब लिड टाइम त्यहाँको हाम्रो नेपाली भूमिका मानिसले पाए 5 मिनटमा भागेर चाहिँ केहीले जान बचाए र ठुलो सम्पत्ति धेरै जनजनको क्षति भयो। दोस्रो घटना सुदूरपश्चिममा कञ्चनपुरमा 624 मिलिमिटर वर्षा 24 घन्टामा भयो त्यो पनि चाहिँ हाम्रो 2024मै हो 2 वर्ष 1 वर्ष अगाडि कुरा मात्रै हो भनेपछि 624 मिलिमिटर 24 घन्टामा पानी पर्नु भनेको एक्सट्रिम हाम्रो अहिलेसम्मको तथ्याङ्कले 300 मिलिमिटर पानी परेको छ। यसपालि पनि तपाईँको इलाममा पानी पर्दाखेरि 330 मिलिमिटर कुनै कुनै ठाउँमा 355 मिलिमिटर पानी परेको छ। 355 मिलिमिटर पानी पर्दाखेरि चाहिँ इलामको चाहिँ होल त्यो भूगोलै धसेर पहिरो गएर चाहिँ त्यत्रो क्षति भयो भने 624 मिलिमिटर पानी त्यो बोर्डरमा नपरेर चाहिँ चुरेमा परिदिएको भए के हुन्थ्यो भनेपछि हाम्रो तराईको चाहिँ कति खेती कति बस्तीमा त्यसको इम्प्याक्ट पर्थ्यो भन्ने कुराको पनि हामीले इस्टिमेसन गरेका छैनौँ र त्यो कुरा चाहिँ कहीँ पनि आएको पनि छैन मिडियामा पनि। र राजुजीले अघि चाहिँ ल्याउँदै गर्दाखेरि चाहिँ पोस्ट मनसुन रेन जुन 2078 सालमा जुन भयो अवस्था भयावह नर्मली चाहिँ नेपाल सरकारले चाहिँ मनसुन एक्जिट भयो भनेर अक्टोबर 11 घोषणा गर्यो अक्टोबरको चाहिँ 12-13 चाहिँ एउटा नयाँ सिस्टम फर्मेसन भयो र त्यो सिस्टम चाहिँ भूमध्य सागरबाट चाहिँ एक्टिभ हुँदै हुँदै गएर आयो र दशमीको बेला थियो दशमीको बेलामा चाहिँ यो सिस्टम नेपालसम्म पुग्ला भनेर कसैले आकलन गरेका थिएन र ओभरनाइट जब 17 भयो अक्टोबरको 7 दिन अगाडि थाहा भइसकेको थियो 17 हुने बित्तिकै पानी पर्न सुरु भयो 18 र 19 चाहिँ सुदूरपश्चिम कर्णाली सबै ठाउँमा चाहिँ डेन्जर लेभलको वर्षा भयो र लगभग 55 वर्षको रेकर्ड ब्रेक गरिरहेछ कुनैले 77 वर्षको रेकर्ड ब्रेक गरिरहेछ भने औसतभन्दा लङ पिरियड एभरेज भन्छौँ हामी चाहिँ एलपिए भन्छौँ एलपिए भन्दा कति पानी बढी पर्यो भन्ने कुराले चाहिँ मान्य राख्छ र त्यो नै क्लाइमेट एक्टिभिसन हो र अन्तर्राष्ट्रिय मञ्चमा हामीले उठाउनु पर्ने इभिडेन्सहरू यिनीहरू हुन् र यी इभिडेन्सहरू नेपाल अन्तर्राष्ट्रिय मञ्च मात्रै उठाउने होइन कि हाम्रै मञ्चमा हाम्रै सिंहदरबारमा हाम्रै चाहिँ तपाईँको पोलिसी मेकरको टेबलमा र हाम्रै संसदमा चाहिँ कति उठे मिडियाको कुरा मात्रै म मिडियालाई दोषै दिँदैन मिडियाले त तपाईँले गर्नु भएको छ कमसेकम ल्याउनु भएको छ यति कुरा त्योभन्दा बियोन्ड डिसिजन मेकरमा चाहिँ नेसनल प्लानिङ कमिसनमा कति कुरा यो उठ्यो भनेर पनि हामीले चाहिँ बहस गर्नुपर्ने हो कि भनेर मैले भने यो जियो पोलिटिक्स पनि यसमा रेस्पोन्सिबल छ नम्बर एक कमिटमेन्ट गरेको पनि चाहिँ जो नदिनु भनेको अब त्यसलाई चाहिँ तपाईँले शब्द तपाईँहरू दिनुहोला त्यो पनि चाहिँ एउटा चुनौती छ हाम्रो लागि. भनेपछि 46.4 बिलियन अमेरिकी डलर चाहिँ हाम्रो राष्ट्रिय अनुकूलन योजना कार्यान्वयनको लागि आवश्यक छ भनेर वन मन्त्रालयको लिडर यही हुनुहुन्छ हामीले भनेका छौँ. तर एनडिसीको चाहिँ इम्प्लिमेन्टेसनको लागि चाहिँ हामीले 70 बिलियन चाहिँ अमेरिकी डलर चाहिन्छ भनेर भनेका छौँ. तर हाम्रो केपेसिटी चाहिँ लेस देन 2% छ भनेर भनेका छौँ. भनेपछि वेयर वी आर भन्ने, यसबाट पनि हामी जलवायु न्यायको हिसाबले हामीले कसरी त्यो ल्याउनु पर्छ भन्ने एउटा पाटो होला, र हाम्रो आफ्नै फन्ड कसरी मोबिलाइजेसन गर्ने र हामी आफै पनि कसरी चाहिँ प्रोएक्टिभ हुने भन्ने चाहिँ अर्को बहस होला.
1: अब हाम्रा दुईजना पत्रकारहरू सबिनजी र माधवजी, त्यसै गरी किनोट स्पिकर्सहरू राजु पण्डित छेत्री र धर्मराजु प्रीति सरले आफ्ना दृष्टिकोणहरू विचारहरू राख्नुभयो र हामीले कार्यपत्रमा पनि केही विषयवस्तुहरू उठायौँ. समग्र विषयलाई लिएर यो समग्र प्रोग्रामको ऱ्यापअप गर्दिन र विषयलाई एड्रेस गरिदिनका लागि आजको यस कार्यक्रमका अध्यक्ष जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर महेश्वर ढकाल सरलाई म अनुरोध.
6: अब जहाँसम्म माधवजीले अर्को राम्रो कुरा के उठाउनु भयो भने म उहाँको कुरामा एकदमै सहमत छु. माधवजीले चाहिँ लोकलाइज क्लाइमेट एक्सनलाई लोकलाइज नगर्ने हो भने माथिल्लो तहमा गरेको छलफलले पुग्दैन भन्नुभएको छ. मैले संयोगले मैले यहाँसँग भन्नुपर्ने हुन्छ, अहिलेको राष्ट्रिय जलवायु नीति 2019 ल्याउँदै गर्दा त्यो नीति तर्जुमा गर्ने कमिटीको संयोजक पनि भइरहेको नाताले जुन हिसाबले जलवायु परिवर्तनलाई बुझ्नुपर्छ र बुझाउनुपर्छ भन्ने मनसाय राखेको थिएँ, वास्तवमा त्यो ग्राउन्ड स्तरमा पुग्न नसकेको म आफैले पनि रियलाइज गरेका छु. मैले उदाहरणको लागि यहाँलाई दिन के भन्न चाहन्छु भने राष्ट्रिय जलवायु नीतिको पहिलो एजेन्डा भनेको खाद्य सुरक्षा र कृषिमा जोड दिने भन्ने छ. त्यो खाद्य सुरक्षालाई कसरी चाहिँ राजनीतिक रूपमा पनि आन्तरिकीकरण गरेर लाने भन्ने थियो भने प्रत्येक पालिकाको प्रमुख अथवा उपप्रमुखहरूले वार्ड अध्यक्षहरूले मेरो पालिकालाई यति वर्षमा म खाद्य सुरक्षा बनाउँछु भनेर उसले आफैले त्यो पोलिसीलाई इन्टरनलाइज गरोस्, अनि जुन पालिकामा जुन खेती हुन्छ त्यो खेतीलाई उसले प्रायोरिटी दियोस् र त्यसलाई उत्पादनसँग जोडोस्, जनताको आम्दानीसँग जोडोस् भनेर हामीले लान खोजेको हो. त्यो किसिमको आउटरिच गर्न नसक्दा म आफैले पनि अहिले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र हाम्रो मन्त्रालयको बिचमा अझ धेरै छलफल गरेर आउँदो बजेटमा पालिकाको प्रमुखहरूलाई चाहिँ जलवायु नीति, राष्ट्रिय अनुकूलन आयोजना, राष्ट्रिय निर्धारित लक्ष्य जस्ता जुन हामीले राष्ट्रिय लेभलका पोलिसीहरू बनाएका छौँ यसको बारेमा हामीले धेरै नै उहाँहरूलाई भन्नुपर्ने, उहाँहरूसँग सेयर गर्नुपर्ने चाहिँ मैले महसुस गरेको छु. र यसमा चाहिँ वास्तवमा स्थानीय स्तरको कुरालाई जुन जोड दिन भन्नुभयो र अर्को कुरा चाहिँ राम्रो के भन्ने भन्नुभएको छ भने यो बाटोघाटोको विकासको पूर्वाधार निर्माण र जलवायु परिवर्तनको कुरालाई चाहिँ एकदम क्लोजबाट यसलाई चाहिँ व्याख्या गर्नु पर्यो. अहिले हुन त हाम्रो विज्ञ साथीहरूले नि के भन्नुभयो भने जेलाई पनि जलवायु परिवर्तन देखिदिने एटिच्युडबाट पनि मुक्त हुनु पर्यो, किनभने बाटोघाटो जथाभावी भिरहरूमा खनेर सामान्यभन्दा सामान्य वर्षाले बाढी पहिरो ल्याउने स्थिति हामीले सिर्जना गरिदिएका छौँ, अनि त्यसको हानि नोक्सानी र क्षति भइसकेपछि जलवायु परिवर्तनलाई दोष दिएर विदेशबाट पैसा आउनुपर्छ भन्ने भाष्य चाहिँ हामीले सिर्जना गरिरहेका छौँ. त्यो चाहिँ आफूले गरेको गल्ती ढाकछोप गरेर विदेशीहरूलाई मात्रै तपाईँको चाहिँ देखाएर चाहिँ पुग्दैन जलवायु परिवर्तनमा. यो कुरामा चाहिँ म पुरै सहमत छु. अब हाम्रो राजु पण्डित सर चाहिँ उहाँ अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि मसँग पनि धेरै काम गरेको व्यक्तित्व हो, उहाँले धेरै कुराहरू ल्याउनु भएको छ. सरले भनेका धेरै कुराहरूको बिचमा मैले चाहिँ एउटा के भने यो अर्ली इन्फर्मेसन सिस्टम पूर्व सूचना प्रणाली हो, यो चाहिँ लगेर मात्रै हुँदैन, राइट इन्फर्मेसन दिनु पर्यो र अझ त्यति मात्र भएर पुगेन, जलवायु परिवर्तनको एक्सन जुन क्लाइमेट एक्सन भन्छौँ हामीले त्यो के गर्ने भनेको तपाईँकोमा बाढी पहिरो आउँदैछ भनेर भनौँ न भोलि चाहिँ पानी ठुलो वर्षा हुँदैछ भनेर मात्रै पुगेन, तपाईँ चाहिँ कहाँ गएर सुरक्षित बस्ने पनि भन्नु पर्यो भनेर मुभिङ फरवर्ड एक स्टेप तल झरेर अझ सुसूचित हुने गरी दिनु पर्यो सूचना भन्नुभएको छ. त्यो कुरालाई चाहिँ हाम्रो डाक्टर धर्मराज उप्रेति सर जो यसको विज्ञ पनि हुनुहुन्छ सरले पनि यसलाई जोड दिनुभएको छ. र अर्को चाहिँ राजु सरले भनेको कुरामा मलाई एउटा राम्रो के लाग्यो भने ग्लोबल स्केलमा अथवा अन्तर्राष्ट्रिय फोरममा नेपालको तर्फबाट एउटा हिमाली राष्ट्र, पर्वतीय मुलुक भएको, एउटा भूपरिवेष्टित राष्ट्र भएको, न्यून कार्बन उत्सर्जन गरेर पनि अत्यधिक जोखिममा अथवा चाहिँ हामी जलवायु परिवर्तनको एउटा प्रभावमा परेको देशको नागरिकको हिसाबले नेगोसिएसन गर्दा अन्तर्राष्ट्रिय रूपमा खेल्नुपर्ने क्लाइमेट जस्टिसको क्लाइमेट डिप्लोमेसी र राष्ट्रिय लेभलमा विकास निर्माण र बजेट प्लानिङसँग उहाँले धेरै कुराहरू जोड्नु भएको छ र यसमा म कानेर सहमत छु भन्नुहुन्छ भने हामीले हाम्रो देशभित्र गरिने जति पनि भौतिक पूर्वाधारका विकासहरू छन् ती चाहिँ ठाउँ र परिस्थिति अनुसार जलवायु परिवर्तनका एलिमेन्टहरू भनौँ अथवा प्यारामिटरहरू भनौँ अथवा अझ बुझ्ने भाषामा जसरी तापक्रम बढ्दै गएको छ अथवा चाहिँ तपाईँको अतिवृष्टि खण्डवृष्टिहरूका घटनाहरू घटिरहेका छन् तिनीहरूलाई प्रोजेक्सन गरेर विकास निर्माण गर्नु पर्यो र जलवायु परिवर्तनको परिवर्तन भएका चिजहरूलाई जीवनको अङ्ग बनाएर जानु पर्यो त्यो चाहिँ इन्जिनियरले पनि गर्नु पर्यो फरेस्टरले पनि गर्नु पर्यो एग्रिकल्चरिस्टले पनि गर्नु पर्यो मिडियाका साथीहरूले त्यसरी जानु पर्यो र हाम्रो नेपाली समाजलाई कसरी लानु पर्यो भने जलवायु परिवर्तन जसरी जसरी परिवर्तन भइरहेको छ त्यो परिवर्तनसँग जुन्न सक्ने क्षमता हुन त यसको बाई प्रिन्सिपल एउटा कार्बन उत्सर्जन कम गर्दै जाने अनि अर्को चाहिँ तपाईँको चाहिँ भएको परिवर्तित परिस्थितिमा अनुकूलित हुँदै जान सक्ने क्षमता हामीले बनाउने हो त्यसमा अर्को एउटा चाहिँ रमेश सरले पनि धेरै जोडेको र यसमा चाहिँ वास्तवमा जोडिएर आएको विकास र वातावरण बीचको अन्तर सम्बन्ध के हो कहाँनिर चाहिँ हामी ट्रेड अफ हुने हो र त्यसमा डेभलप कन्ट्रीहरूले चाहिँ आफ्नो विकास पनि गरे अनि कार्बन उत्सर्जन गरेर आज हामी नेपालीहरू मात्रै नभएर ग्लोबल इन्भाइरोमेन्टमै उनीहरूले नेगेटिभ इम्प्याक्ट पारिरहेका छन् तर आज चाहिँ सानोभन्दा सानो विकास निर्माण गर्दाखेरि उनीहरूले हामीलाई सोसियल इकोलोजिकल सेफगार्ड मेजरहरू गर्छन् मा उनीहरूले दबावहरू दिन्छन् भन्ने खालको अथवा उनीहरूको कुराहरू सुन्नुपर्छ भन्ने जुन किसिमको आशयका छन् हुन त यसमा हाम्रो राजु सरले एउटा क्लियर के दिनुभयो भने उनीहरूले त्यो विकास गरिसकेको कार्बन उत्सर्जन गरिसकेको त्यसको हामी प्रभावमा परेको कुरो त्यो यथार्थ हो त्यो रियालिटी हो त्यो साइन्स हो तर नेपालको विकास कस्तो गर्ने भन्ने कुरा चाहिँ नेपाल आफैले निर्णय गर्ने कुरा हो अब यसमा चाहिँ अलिकति म वन मन्त्रालयकै एउटा सहसचिव भएको नाताले कतिपय अवस्थामा हाम्रा कानुनहरू अलि पुराना भए कानुनहरू अलि लामा भए प्रक्रियामुखी भए त्यसले विकासलाई सहजीकरण गरेन भन्ने गुनासो हामीले पनि सुनेका छौँ त्यसमा हामीले सरलीकृत गर्ने कुरा सहजीकरण गर्ने कुरामा हामी पनि फ्लेक्जिबल हुनुपर्छ त्यसलाई सहजीकरण गर्नुपर्छ अहिले त हामीसँग 46% वन अनि 23% भन्दा बढी संरक्षित क्षेत्र अझ वन क्षेत्र र संरक्षित क्षेत्रभन्दा बाहिर तपाईँ हाम्रो गाउँ बेसी अथवा पाखाबारीहरूमा खेतबारीहरूमा वन जङ्गलको क्षेत्र चाहिँ व्यापक बढेको छ अब मलाई भन्नुहुन्छ भने हामीले यो वन स्रोत वनस्पतिबाट उत्पादन हुने जति पनि स्रोत र साधनहरू भनेका नवीकरणीय प्राकृतिक स्रोत र साधनहरू हुन् यी नवीकरणीय प्राकृतिक स्रोत र साधनलाई दिगो विकासको लक्ष्य अनुसार अथवा दिगो विकासको सिद्धान्त अनुसार जति छिटो र जति धेरै हार्भेस्ट गर्छौँ र त्यसलाई उद्योगसँग जोडेर निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाएर आम्दानी र रोजगारीहरू सिर्जना गर्छौँ त्यति नै हाम्रो राष्ट्र समृद्धिको लाइनमा जाने हो त्यसमा अलिकति मलाई के लाग्छ भने कहिलेकाहीँ अगाडि यहाँले पनि एकजना सरकारी निकायको एकजना व्यक्तिले भनेको कुरालाई जोड्न खोज्नु भएको थियो मैले त्यसको आशय र भाव बुझेको छु सरकार सरकार बीचका निकायहरू र गैर सरकारी संस्था अझ त्यसमा निजी क्षेत्रले एकले अर्कोलाई ब्लेम होइन यो क्लाइमेट चेन्जको एजेन्डा ब्लेमिङ ग्याम होइन यो अथवा वातावरण संरक्षणको एजेन्डा ब्लेमिङ एकले अर्कालाई दोषारोपण गर्ने खेल होइन यो एकले अर्कालाई परिपूरक कम्प्लिमेन्ट गरेर एकले अर्कालाई सहयोग गरेर साझा बुझाइ र साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने विषय हो यसमा दुवै सरहरूले यसमा राम्रोसँग ल्याउनु भएको छ अलिकति धर्म सरले चाहिँ अर्को एउटा चाहिँ केमा जोड दिनुभयो भने पछिल्लो 4 वर्षमा हिउँदमा वर्षा कमी भएको छ त्यसको सिधा असर खाद्य सुरक्षामा छ यही गतिमा गयौँ भने हामीले पर्याप्त र न्युट्रियन्टयुक्त भनेको प्रोटिनयुक्त खानेकुरा नपाउने र हाम्रो भोलि रोगसँग जुझ्न सक्ने क्षमता हाम्रो जनशक्ति विकास गर्न सक्ने क्षमता र समग्र राष्ट्रको एउटा आर्थिक समृद्धिसँग जोडिएको विषयहरूमा सरले ल्याउनु भएको छ र जलवायु परिवर्तनलाई मैले समग्रमा चाहिँ अब भन्दाखेरि चाहिँ के भन्न चाहन्छु भन्नुहुन्छ भने जलवायु परिवर्तनको विषयमा नीतिगत तहमा अथवा फेडरल तहमा अथवा प्रदेशको तहमा स्थानीय तहमा मात्र छलफल गरेर पुग्दैन यसलाई चाहिँ तपाईँको चाहिँ निजी क्षेत्र र नागरिक समाजको तहमा पनि प्रशस्त छलफल गर्नुपर्ने बाँकी छ किनभने अहिले निजी क्षेत्र अझ जलवायु परिवर्तनको एजेन्डामा त एकदमै विमुख छ हाम्रो जस्तो देश बरु डेभलप कन्ट्रीहरूले विभिन्न टेक्नोलोजी र इनोभेसनबाट तपाईँले टेस्लाको उदाहरण लिनुहोस् बिवाइडीको उदाहरण लिनुहोस् अहिले टाटाको उदाहरण लिनुहोस् उनीहरूले क्लाइमेट चेन्जको एजेन्डामा टेकेर टेक्नोलोजीमा ल्याएको इनोभेसनबाट प्रशस्त आर्थिक आमदानी गरेका छन् तर हामीले 46-40% बन्द राख्दाखेरि 66-66% जनताहरू कृषिमा आधारित हुँदाखेरि पनि हामीले हाम्रा प्राकृतिक स्रोत र साधनहरूबाट जुन किसिमले यसको हार्नेस र हार्भेस्ट गरेर यसको दिगो विकासको सिद्धान्त अनुसार लाभ लिनु पर्थ्यो, त्यो पाटोमा हामी पछि परेका छौँ। यसमा हामीले नियम कानुनहरू एकदमै कसिला छन्, यिनीहरू चाहिँ प्र्याक्टिकल अथवा व्यवहारिक छैनन् भने सुधार पनि गरौँ, छलफल गरौँ। तर कहीँ न कहीँ अब निजी क्षेत्रलाई एउटा लगानी योग्य वातावरण बनाइदिनुपर्ने हुन्छ र जुन चाहिँ हरित अर्थतन्त्रको धारणा हुन्छ जानुपर्ने हुन्छ। नेपाल न्यून कार्बन उत्सर्जन गरेर उच्च जोखिममा परेको मुलुक भएको हुनाले क्लाइमेट जस्टिसको एजेन्डा इन्टरनेसनल क्लाइमेट डिप्लोमेसीमा हामीले परस्ट र प्रखर रूपमा हामीले उठाउनुपर्छ, त्यो कुरामा म कुनै पनि विमति राख्दिनँ, त्यसमा म सपोर्ट गर्छु। तर त्योभन्दा बढी अन्तर्राष्ट्रिय रूपमा तपाईँले पैरवी जति बलियो तरिकाले गर्नुहुन्छ त्योभन्दा दुई गुणा होइन, तीन गुणा होइन, चार गुणा भन्दा बलियो हाम्रो विकासको सुधार भन्नुहोस् अथवा हामी घरभित्रै खेल्नुपर्ने भूमिकामा चाहिँ हामी धेरै चनाखो हुनुपर्छ। नेपालको राष्ट्रिय बजेट प्रणालीलाई नै हामीले सही दिशामा ल्यायौँ भने भोलि एउटा कालान्तरमा एउटा कालखण्डमा विदेशबाट हामीलाई आर्थिक स्रोत प्राप्त नभए पनि हामीलाई परेका जलवायु परिवर्तनसँग जुझ्न सक्ने अनि त्यो जुधेर पनि तपाईँको चाहिँ अझ अरूलाई चाहिँ सहयोग गर्न सक्ने हामी भोलि त्यो लेभलमा, किनभने हामी अहिले 2026 प्रवेश गरेका छौँ, हामीले यो वर्ष यो अति कम विकसित राष्ट्रको दर्जाबाट हामी मिडिल इन्कम भएको राष्ट्रमा ग्रेजुएसन हुन पनि खोज्दैछौँ। त्यसो हुँदा अहिले म चाहिँ के भन्छु भने जलवायु परिवर्तनलाई सधैँ यो अर्काको एजेन्डा हो, अर्काका कारणबाट हामी पिरमर्कामा पर्यौँ भनेर एउटा हीनताबोध अथवा लघुतावासको भाष्य र न्यारेटिभमा होइन, जलवायु परिवर्तन यो विकसित राष्ट्रले गर्दाखेरि हामी जोखिममा परेको यथार्थ चाहिँ हो, तर यसलाई चाहिँ एउटा अपर्च्युनिटीको रूपमा लिनुपर्छ भनेर उच्च आत्मबल बनाएर जानुपर्छ र युवाहरूलाई परिचालन गरेर अलिकति इनोभेसन, अलिकति टेक्नोलोजी र नेपालको प्राकृतिक स्रोत र साधनलाई अधिकतम रूपमा परिचालन गरेर त्यसबाट लाभ लिने र प्रशस्त आमदानी र प्रशस्त रोजगारीहरू सृजना गर्ने दिशामा चाहिँ जलवायु परिवर्तनको एजेन्डालाई मूल प्रभावीकरण गरेर लानुपर्ने हुन्छ। यसलाई एकाङ्गी रूपमा छलफल गर्न खोजियो भने फेरि हामी गन्तव्यमा चाहिँ पुग्दैनौँ। म सबिनजीको प्रश्नलाई दुईटा पाटोमा उत्तर दिन चाहन्छु। पहिलो पाटोमा चाहिँ मैले हाम्रो सामाजिक आर्थिक परिवेश र हाम्रो भूगोललाई हेर्नुभयो भने छिरलिएर रहेको बस्ती र प्रत्येकको घरमा विकास निर्माण पुर्याउनु पर्ने हाम्रो राजनीतिक पार्टी हाम्रो देशको राज्य संरचनाको प्रणालीले गर्दा ससाना धेरै आयोजनाहरू निर्माण गर्नुपर्ने, जसले गर्दाखेरि चाहिँ एउटा विकास आयोजना एक वर्षमा सुरु गरेर त्यही वर्ष नभ्याइने र साना साना आयोजनाहरूको लागत खर्च बढी हुने र त्यसको ट्रान्जेक्सन कस्ट हाई हुने गर्दा नेपालले समृद्धिमा एउटा चाहिँ गति लिन नसकेको यथार्थ छ यो विकास र वातावरणको कुरा गर्दाखेरि। तर त्यसको छुट्टै बहस चाहिँ हामीले अझ प्रखर रूपमा गर्नुपर्ने हुन्छ र नेपालको विकासको जुन मोडेल छ यसलाई चाहिँ टोटली चेन्ज गर्नुपर्छ भन्ने चाहिँ लाग्छ। जहाँसम्म अहिले चाहिँ इआइएको कुरा र अनि त्यसपछि हाइड्रो पावरसँगको सम्बन्ध, त्यसको अपस्ट्रिम डाउन स्ट्रिमको लिङ्केजमा चाहिँ जुन सबिनजीले प्रश्न उठाउनु भएको छ, डेफिनेटली नेपाल चाहिँ एउटा नन कोस्टल कन्ट्री भएको तर एउटा माउन्टेनियस कन्ट्री भएको नाताले हाम्रा जति पनि हिउँ नदीहरू हिमालबाट उत्पत्ति हुन्छन् र तिनै नदीहरूको किनारमा चाहिँ हाइड्रो पावरहरू हामीहरूको निर्माण गर्न गइरहेका छौँ। तर अब यहाँनिर म एउटा चाहिँ जलवायु परिवर्तनको विद्यार्थीको नाताले के भन्न चाहन्छु भने जति पनि हाइड्रो पावरहरू तिनीहरूको क्षमता अब रन अफ वाटर हो कि रिजर्भर हो त्यो एउटा क्यापासिटी त्यो इन्जिनियरहरूले अथवा प्रवर्धकले डिफाइन गर्ने कुरा हो, तर अलिकति जलवायु जोखिमलाई पनि हेरेर ती जोखिमहरूलाई दीर्घकालसम्म एड्रेस गर्न सकिने हिसाबले आउनुपर्ने हो, त्यो हिसाबले चाहिँ भएको छैन। अब सरले उठाएको चाहिँ मेन प्रश्न चाहिँ जुन चाहिँ इआइए त गरिन्छ तिनीहरू चाहिँ अलिक कर्मकाण्डी भए तिनीहरूले चाहिँ अलिकति दिन सकेनन् भन्ने कुरा छ, त्यो सन्दर्भमा अलिकति म वन तथा वातावरण मन्त्रालयको सहसचिवको नाताले त मैले मेरो मन्त्रालयले गरेका कामहरूको रक्षा गर्नुपर्ने हुन्छ, तर अलिकति म आज यो मौका पाएको बेला के भन्छु भने अलिकति इआइए र आइएलाई अलिक बढी अतिरञ्जित गर्ने र यसलाई नै अलिकति अनाहक रूपमा अलिक बढी व्याख्या गर्ने गरी चाहिँ हाम्रो समाज गयो कि भन्ने चाहिँ मलाई लाग्छ। किनभने डेभलप कन्ट्रीहरू विकसित राष्ट्रहरूमा इआइएलाई जब कुनै योजना चाहिँ राज्यले बनाउने भनेर भनिसकेपछि त्यो आयोजनाले पार्ने सामाजिक आर्थिक र वातावरणीय प्रभावहरूलाई कसरी मिनिमाइज गरेर कम गर्ने भन्ने हिसाबले एउटा त्यो आयोजनाको कम्प्लिमेन्ट डकुमेन्टको रूपमा लानुपर्नेमा इआइए नै सर्वेसर्वा हो र यसले नै अन्तिम डिसिजन गर्छ भनेर गयौँ र फेरि इआइएको क्वालिटीमा पनि धेरै प्रश्नहरू आए। त्यसो हुँदा मलाई लाग्छ आउँदा दिनहरूमा विगत इआइए सुरु गरेको करिब 30 वर्ष भएको छ, अब हामीले चाहिँ इआइए र विकासको बीचमा अथवा वातावरण र विकासको बीचमा छुट्टै तरिकाले छलफल गरेर नयाँ मोडालिटी डेभलप नगर्ने हो भने हामी वन मन्त्रालयले सधैँ विकास विरोधी जस्तो हो, अरू मन्त्रालयहरू एकदमै चाहिँ विकास प्रेमी जस्तो भएर एउटै राज्यका दुईटा अङ्गहरू यसरी अलग अलग बुझाइ लिएर बस्न चाहिँ राष्ट्रको लागि पनि हितकर छैन, हाम्रो लागि पनि हितकर छैन। यसमा मलाई लाग्छ नागरिक समाज अझ यहाँहरू जस्तो मिडियामा काम गर्ने साथीहरूले यसलाई चाहिँ छुट्टै किसिमको अध्ययन अनुसन्धान गरेर आउँदा दिनहरूमा नयाँ बाटोको रेखाङ्कन कोर्नुपर्छ भन्ने चाहिँ लाग्छ। मैले आज यति नै भने, अब थप छलफल त फेरि आउँदा दिनहरूमा हामी गर्ने नै छौँ।
1: पृथ्वीको रक्षा सहित सिङ्गो मानव जाति र सिङ्गो प्रणालीकै सबै सबै जातको रक्षा, सबै जातिको रक्षा, पृथ्वीकै रक्षाका लागि चाहिँ कुनै न कुनै हिसाबले हामीले चाहिँ भूमिका खेल्नुपर्नेछ। त्यसका लागि नेपालको तर्फबाट हामीले सशक्त भूमिका खेल्नुपर्छ र हाम्रो न्यायका लागि हाम्रा आवाजहरू अझ बुलन्द हुनुपर्छ। त्यसका लागि आजको अध्यक्षता गरिदिनु भएकोमा महेश्वरजी लगायत यहाँ किनोट स्पिकर्सहरू र जर्नलिस्टहरू म सबैलाई धन्यवाद भन्छु र तपाईँहरू सबैलाई चाहिँ नि हाम्रो कार्यक्रम हेरिदिनु भयो त्यसका लागि अर्को विषय र अर्को सन्दर्भका साथ अर्को कन्क्लेभमा भेट हुने नै छु। आजलाई सबै स्थिति र हामीलाई साथ सहयोग गर्नु हुने टेक्निकल टिम सबैको तर्फबाट म तपाईँहरूसँग बिदा माग्छु। नमस्कार।

0: Radio NRN
1: 99.1. Oh, Sati, here I am. What is the matter? I shall go. Bafri, how much is it?
2: What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it? What is it?
1: What is it? What is it? What is it? What is it? What is it?
2: तिमलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समय सँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना तपाईं सुन्दै हुनुहुन्छ

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: एक पटक सोच्नुस् त, कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: सार्वजनिक हितको लागि
5: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
6: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
7: ओहो,
6: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको जिंगलको कारणले।
7: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ।
6: हो नि, एकदमै। तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
7: पक्कै पनि यो साँच्चै नै भनौं न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
6: एकदम, हामी त्यही सोच्छौं।
7: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 MHz जुन कार्यक्रम चलाइरहेको छ नि,
6: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम
7: हो त्यही कार्यक्रम, त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा पाटो हो, तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
6: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या।
7: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
6: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
7: एकदम सठिक उदाहरण दिनुभयो।
6: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
7: बिना अर्थ त केही पनि सम्भव छैन।
6: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
7: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
6: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
7: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औंला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
6: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने?
7: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन्, उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्।
6: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
7: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ, अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
6: कसरी भत्काउँछ त?
7: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
6: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
7: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
6: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
7: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौं नि यो केवल पैसाको मात्र कुरा होइन,
6: अरू के को कुरा हो त?
7: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमीनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
6: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
7: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
6: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र
7: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
6: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
7: कुन पाटोले?
6: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
7: पक्कै पनि।
6: हामी अक्सर सोच्छौ कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
7: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
6: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
7: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
6: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर आउनु जस्तै हो।
7: राम्रो तुलना।
6: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
7: एकदम।
6: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
7: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
6: कसरी ओझेलमा पर्छ भन्नाले?
7: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरूष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
6: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
7: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
6: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रिनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरूष सदस्यको आवश्यकता नै पर्दैन।
7: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
6: वित्तीय नियन्त्रणको कडीलाई।
7: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट शुरू हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
6: साँच्ची नै, यो त एकदमै गहिरो कुरा हो।
7: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जराईदेखि उखेल्ने काम गर्छ।
6: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
7: एकदम।
6: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
7: गाह्रो त छँदैछ नि।

0: कार्यक्रम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
1: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
0: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
1: म पनि सक्छु भन्ने भावना।
0: ओ, यो म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
1: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्ची नै चाखलाग्दो भन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
0: भन्नुहोस् न।
1: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
0: स्लोगनहरू बजाइरहन्छन्।
1: जस्तै घरेलु हिंसा सहेर नबसौं, अन्याय विरूद्ध आवाज उठाउ, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
0: तपाईँको शंका एकदम जायज छ।
1: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
0: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
1: हो नि,
0: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
1: अनि कसरी काम गर्छ त यो जिंगलले?
0: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
1: मौन दर्शक भन्नाले अलिकति प्रस्ट्याइदिनुहोस् न, कसरी?
0: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
1: अरू के कारण हुन्छ त?
0: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
1: ए, बाटो थाहा नभएर
0: हो। जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
1: कुन कुन?
0: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
1: गन्तव्य देखाइदिन्छ।
0: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
1: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोवैज्ञानिक कन्डिसनिङ पो रहेछ।
0: एकदमै।
1: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ, तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषा बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषा निर्माण हुन्छ।
0: एकदम सही बुझ्नुभयो। तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
1: संस्थागत संरचना
0: हो, र यही नै र यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस्, आमा समूहसँग सम्पर्क राख्न विशेष जोड़ दिएको छ।
1: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले सरकारी निकायलाई छाडेर किन आमा समूहलाई यति धेरै महत्व दिएको होला? वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
0: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
1: त्यो त हो, प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा,
0: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा जालो, सेफ्टी नेट हो।
1: आफ्नै साथीभाइको समूह जस्तो।
0: हो नि, व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म

0: नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ, तर जब आमा समूहले हामी तिम्रो साथमा छौ भन्छ तब त्यो एक्लो व्यक्तिले सिङ्गो संस्थाको बल प्राप्त गर्छ।
1: यसको मतलब आमा समूह भन्नेको एउटा बफर जोन जस्तै भयो।
0: हो, एकदमै, जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ।
1: कति राम्रो संरचना।
0: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुस्म मोडेलको सबैभन्दा बलियो पक्ष हो।
1: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ।
0: कस्तो चक्र?
1: हेर्नुहोस् है, सुरुमा नेपाल सरकारले राम्रो नीति बनाउँछ, जस्तै महिलाको नाममा कर छुट वा सहुलियतपूर्ण ऋण। त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ।
0: हो,
1: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ।
0: एकदम।
1: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्।
0: तपाईँले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो।
1: साँच्चै गजबको मोडल छ यो।
0: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन, यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस्। कुष्मा नगरपालिका र रेडियो दिदीबहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि, सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ।
1: साँच्चै नै यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूई तहका मानिसको पहुँचमा पुर्याइदैन तबसम्म ती नीतिहरू किताबका पानामै सीमित रहन्छन्।
0: एकदम सत्य कुरा।
1: तर अब आजको यो गहिरो र अर्थपूर्ण विश्लेषणको अन्त्यमा पुग्दै गर्दा मेरो मनमा एउटा निकै विरोधाभासपूर्ण तर महत्वपूर्ण विचार खेलिरहेको छ।
0: के विचार आयो त्यस्तो?
1: हेर्नुहोस्, रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ।
0: हो, सबैले सँगै सुन्ने चलन हुन्थ्यो।
1: चौतारीमा वा भान्सामा सँगै बसेर रेडियो सुन्दा त्यसले एउटा साझा यथार्थ निर्माण गर्थ्यो। आज हामीले कुरा गरेको आमा समूहको सामूहिक शक्ति पनि त्यही साझापनबाट आएको हो नि, होइन र?
0: हो नि, सँगै बसेर सुन्ने, छलफल गर्ने।
1: तर अर्कोतर्फ आजको यो तीव्र डिजिटल युगमा जहाँ हामी मोबाइल ब्याङ्किङ र स्मार्टफोनले दिएको व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाइरहेका छौं, त्यहाँ एउटा जोखिम पनि त छ।
0: कस्तो जोखिम?
1: हामी बिस्तारै आफ्नै व्यक्तिगत स्क्रीनको सानो संसारमा एक्लिँदैछौ। स्मार्टफोनले हामीलाई आर्थिक रूपमा त एकदमै सशक्त र स्वतन्त्र बनाएको छ, तर के यसले सँगसँगै हाम्रा ती साझा मञ्चहरू जहाँ बसेर हामी एकै पटक सुन्थ्यौं र सामूहिक छलफल गर्थ्यौं त्यसलाई बिस्तारै खोज्दै त छैन?
0: ओहो, यो त एकदमै गहिरो प्रश्न उठाउनुभयो।
1: भविष्यमा जब सबैको हातमा आफ्नै व्यक्तिगत संसार हुनेछ तब रेडियो दिदीबहिनी जस्तो सम्पूर्ण समुदायलाई एकै पटक जोड्ने र सचेत गराउने साझा आवाजको विकल्प के होला?
0: यो साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो।
1: के प्रविधिले हामीलाई व्यक्तिगत रूपमा शक्तिशाली बनाउने दौड़मा हाम्रो त्यो सामूहिक लड्ने क्षमता वा समुदायको शक्तिलाई कमजोर त बनाउँदै छैन? यो पक्कै पनि हामी सबैले सोच्नुपर्ने विषय हो।
0: पक्कै पनि।
1: ल त, हामीलाई आशा छ आजको यो छलफलले सरकारी नीति रूपी त्यो जटिल म्यानुअललाई कसरी स्थानीय स्तरमा बुझ्न र व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। यो रोचक र महत्वपूर्ण विश्लेषण सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै नयाँ दृष्टिकोण र गहिरा विषयहरू लिएर हामी आउने नै छौं। नमस्कार।